सुप्रभात अनि न्यानो न्यानो अभिवादन सबै आदरणीय श्रोताहरूमा। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौं। आज आइतबार सक्षम्बत 1948 साल 12 गते अश्विन, विक्रम सम्बत 2083 सालको आज 18 गते असोज, तदनुसार सन् 2026 4 तारिक अक्टोबर। समय यस बेला बिहानीको ठिक 6:25 अनि 42 सेकेन्ड भइरहेछ। म रश्मि सम्पूर्ण प्राविधिक मित्रहरूको साथमा प्रसारण सहयोगी नमिता गुरुङसँगै उपस्थित भइसकेकी छु बिहानी प्रसारण सेवासँग। हामीसित जोडिसक्नुभएका सबै टाढा अनि नजिकका आदरणीय श्रोताहरूलाई स्वागत जनाउन चाहन्छु आकाशवाणीको खरसाङ केन्द्रमा। र यो प्रसारण यात्रामा म श्रोताहरूको साथमा रहनेछु बिहान 11 बजेसम्म। त यो यात्रामा तपाईँ सबैलाई पहिले मलाई साथ दिनुहुनेछ आशा साँचे।

ज्ञानी मान्छे सधैँ झुक्छ, जसरी फल लागेको हाँगो सधैँ झुकेको हुन्छ। नमस्कार आदरणीय श्रोता, आकाशवाणी खरसाङको बिहानीको आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चना लिएर उपस्थित भइसकेका छौँ। यस बिहानीमा अर्चना कार्यक्रमको प्रतीक्षा साँचेर बस्नुहुने तमाम श्रोताहरूमा न्यानो स्वागत अनि अभिवादन जनाउन चाहन्छौँ।

0: आदरणीय श्रोता, आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा हामीले सद्व्यवहारद्वारा ज्ञान अनि जीवनको वास्तविक परिचय विषयमा एक आध्यात्मिक चिन्तन लिएर उपस्थित भएका छौँ। जुन आध्यात्मिक चिन्तनलाई हामी माझमा प्रस्तुत गर्नको निम्ति आज हाम्रो आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ दलगाउँ निवासी मौसम शर्माज्यू। त श्रोताहरू, अबको क्रममा स्वीकार्नुहोस् मौसम शर्माको प्रस्तुति।
1: सद्व्यवहारद्वारा अर्जित ज्ञानले मात्र मानव जीवनको परिचय र मान्छे हुनुको अर्थलाई प्रकाश पार्दछ। मान्छेको जीवन अनियमित र क्षणभङ्गुर छन् भने यस क्षणिक जीवनलाई अझ विशिष्ट बनाउनु पर्ने आवश्यकता हुँदछ। वास्तविक जीवनलाई खोज गर्नु हो भने मान्छे भ्रममा

बाँचिरहेका पाउँछौँ। यही भ्रमदेखि बाहिर मान्छे भइरहने कार्यशैलीलाई नै व्यवहार भनिएको छ। व्यवहार अर्थात् उचित रहनसहन, जीवन बाँच्ने शैली, पद्धति भनेर चिन्ने गरिन्छ। वास्तविक जीवनको मूल्याङ्कन पनि व्यवहारले नै गर्ने गर्दछ। व्यवहार नै जीवन जिउने आधार हो। असल व्यवहार भए मात्र वास्तविक जीवन बाँच्न सक्छौँ। वास्तविक जीवन त्यो हो जहाँ करुणा, स्नेह, दया, धर्मलाई जीवनशैली बनाइएको हुँदछ। संसारमा आएका जति पनि ठुला ठुला महान आत्माहरू छन्, तिनीहरू सबै सद्व्यवहारद्वारा नै अमर भएका छन्, अरूलाई अमर हुने मार्ग दिएका छन्। संसारमा ध्वंस गर्ने पनि महात्माहरू र संसारलाई अघि लिएर नयाँ दिशानिर्देश र हितकारी फलकारी बनाउने पनि महात्माहरू नै भएका हुनाले यसमा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सद्व्यवहारकै प्रभाव परेको हुँदछ। व्यवहारले गर्दा कोही आस्था, विश्वास र कोही निन्दाका पात्र बन्न पुगेका छन्। सद्व्यवहार तसर्थ व्यक्तित्व निर्माण र पतनका आधार बनेका पाइन्छन्। सद्व्यवहार भन्न सजिलो छ तर व्यवहारमा सत्य कुरो देखाउन अझ गाह्रो छ, किनकि हाम्रो देहमा, मस्तिष्कमा अझ पनि नसडिएर बसेका सडरिपुहरू अझ पनि उस्तै रूपमा छन्, जुन रूप प्राचीन समयदेखि अहिलेसम्म एक समान बसिरहेका छन्। काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य, यदि हामीले यसलाई शून्य बनाउन सक्यौँ भने साँच्चै मान्छेको जीवन अमर गाथा र परिचय भएर बाँच्ने थियो। यही सडरिपुको अन्त्य हुन नसक्नुको कारण अझ पनि हामी सद्व्यवहारिक मानव हुन सकिरहेका छैनौँ। यही नसक्नुको कारणले नै संसारमा हत्या, हिंसा, आतंक जस्ता जघन्य अपराध र अनैतिक कार्यहरू हुने र भइरहने गर्दछ। यसैले साँचो अर्थमा मानवलाई मानव जस्तो बनाउने साधन नै सद्व्यवहार भएको छ। सद्व्यवहारले चित्तशुद्धि, सत्यता, अहिंसा, अस्तेह, ब्रह्मचर्य, अपरिग्रह जस्ता कुरालाई आत्मसात गरेको छ। सद्व्यवहार वा सद्व्यवहार एउटा संस्कृत शब्द हो। यसको अर्थ हुँदछ शिष्ट व्यवहार वा उचित व्यवहार। सद्व्यवहारमा धेरै तत्त्वहरू हुन सक्छन्, तर यो प्रायः सामाजिक, नैतिक र धार्मिक मूल्यहरूमा आधारित भएको हुँदछ। सद्व्यवहारलाई विनयशील, नैतिक र राम्रो आचरण भनेर पनि चिन्ने गरिन्छ। ज्ञान अर्थात् बोध, विवेक र सत्य चिन्हित गर्ने आधार माझ पनि अत्यन्तै गहिरो र परिपूरक सम्बन्ध देख्न सकिन्छ।

0: अहिले श्रोताले सुन्दै हुनुहुन्छ सद्व्यवहारद्वारा ज्ञान अनि जीवनको वास्तविक परिचय विषयमा एक आध्यात्मिक चिन्तन।
1: पूर्वीय दर्शनमा भनिएको छ, साविद्या या विमुक्तये अर्थात् शिक्षा वा ज्ञान त्यो हो जसले बन्धनबाट मुक्ति दिन्छ र हामीलाई सदाचारी बनाउँछ। ज्ञानले मानिसलाई सही र गलत छुट्याउने क्षमता

सद्गुण हो। भर्च्यु इज नलेज। महान ग्रीक दार्शनिक सुक्रातका अनुसार ज्ञान र सद्व्यवहार दुई भिन्न कुरा नभई बरु एउटै सिक्काका दुई पाटा हुन्। सुक्रात भन्थे ज्ञान नै सद्गुण हो र अज्ञानता नै सबै पापको जड हो। यिनको तर्क थियो कि यदि कुनै व्यक्तिलाई साँचो अर्थमा कुन कुरा सही हो र कुन कुरा नराम्रो हो भन्ने थाहा छ भने उसले कहिले नराम्रो कार्य गर्न सक्दैन। पूर्वीय दर्शनका महानायक महात्मा गौतम बुद्धले पनि ज्ञान र व्यवहारको सम्बन्धलाई प्रज्ञा र करुणा, विजडम र कम्प्यासनको रूपमा व्याख्या गरेका छन्। बुद्धको अष्टाङ्गिक मार्गले मानिसलाई सम्यक दृष्टिबाट सुरु गरेर सम्यक कर्म र सम्यक आजीविका अर्थात् सद्व्यवहार तर्फ डोर्याइरहेको हुँदछ। साँचो ज्ञान प्राप्त गरेको व्यक्ति स्वतः करुणावान बन्दछ र उसको व्यवहारमा अहम शून्यता तथा सबै जीवप्रतिको दया झल्काउँदछ। स्वामी विवेकानन्दले ज्ञानलाई पुस्तकीय ज्ञानबाट माथि उठाएर व्यवहार र चरित्रसँग जोडेर हेरेका छन्। विवेकानन्दले भनेका छन्, शिक्षा भनेको मानव मस्तिष्कमा कोचेको जानकारीको थुप्रो होइन जुन जीवनभरि पच्न नसकेर मस्तिष्कमा घुमिरहन्छ। हामीलाई चरित्र निर्माण गर्ने, मानसिक शक्ति बढाउने र विवेक जागृत गराउने ज्ञानको आवश्यकता छ। महान राजनीतिज्ञ र कूटनीतिज्ञ आचार्य चाणक्यले ज्ञानको व्यावहारिक र सामाजिक उपयोगितामाथि विशेष जोड दिएका छन्। चाणक्य नीतिका अनुसार व्यवहार बिनाको ज्ञान विष समान हुँदछ। ज्ञानले मानिसलाई शक्तिशाली बनाउँछ तर समाजमा उसको प्रतिष्ठा र सुरक्षा उसको सद्व्यवहार र नीतिपूर्ण कर्मले नै निर्धारण गरेको हुँदछ। आधुनिक युगका महान विचारक ओसोले ज्ञान र व्यवहारको सम्बन्धलाई अझ भिन्न र गहिरो ढङ्गले प्रस्तुत गरेका छन्। ओसोका अनुसार मस्तिष्कमा कोचेको उदार जानकारी ज्ञान होइन, त्यो त केवल स्मरण शक्ति हो। साँचो ज्ञान त बोध हो। ओसो भन्छन्, जब तिमीभित्र बोध वा चेतना जागृत हुन्छ तिम्रो व्यवहार स्वतः रूपान्तरित हुन्छ। पाश्चात्य दर्शनका पिता सुक्रात भन्थे, नलेज इज भर्चु, ज्ञान नै सद्गुण हो। उनको विचार थियो कि साँचो ज्ञानले मानिसलाई कहिले गलत कर्म गर्न दिँदैन। जब हामी सुक्रात र अरस्तुको यस विचारलाई आध्यात्मिक चस्माले हेर्छौँ तब थाहा हुन्छ कि बाह्य संसारमा जे सद्गुण हो अध्यात्ममा त्यही नै चित्त शुद्धि भनिएको छ।

मानव जीवन सृष्टिको सर्वोत्कृष्ट र चेतनशील रचना हो। यस जीवनलाई पशुत्वको धरातलबाट माथि उठाई देवत्वको शिखरमा पुर्याउने मुख्य आयामहरू ज्ञान, सद्व्यवहार र आध्यात्मिक चिन्तन हुन्। सामान्य अर्थमा ज्ञानलाई बौद्धिक विकास, सद्व्यवहारलाई सामाजिक आचरण र आध्यात्मलाई धार्मिक साधनाको रूपमा लिइन्छ। तर गहिरेर हेर्दा यी तीन तत्त्वहरू अलग अलग टापु नभएर एउटै चेतन प्रवाहका अभिन्न अङ्ग हुन्। वेदान्त दर्शन र उपनिषद्को आलोकमा विचार गर्दा ज्ञान बिनाको सद्व्यवहार दिशाहीन हुन्छ, सद्व्यवहार बिनाको ज्ञान निष्प्राण हुन्छ र यी दुवैको पवित्र समन्वय बिना आध्यात्मिक चिन्तन सम्भव हुँदैन। यी तिनैको अन्तर सम्बन्ध मानव जीवनको पूर्णताको निरन्तरता मानिन्छ। आध्यात्मिक यात्राको पहिलो पाइला नै ज्ञान र सद्व्यवहारको शुद्धता हो। उपनिषद्हरूले पूर्ण पुस्तकीय ज्ञानलाई मात्र ज्ञान मानेका छैनन्। ईशावास्य उपनिषद

मानिसले केवल संसारी क्रियाकलाप वा केवल सैद्धान्तिक तर्क वा विद्यामा लाग्ने दुवैलाई सचेत यसरी गराएको छ। अन्धम तमह प्रविशन्ति ये विद्या मुपासते ततो भू वा इव ते तमो उया विद्याया रतः, अर्थात् जो मानिसहरू केवल संसारको भौतिक ज्ञान र वासनामा हराउँछन् तिनीहरू अन्धकारमा पर्दछन्, तर जो मानिसहरू व्यवहार र आचार बिनाको विद्या पूर्ण पुस्तक ज्ञान वा दार्शनिक बहसमा मात्र मग्न रहन्छन् तिनीहरू अझ झन ठुलो अन्धकारमा पर्दछन्। यस वेदान्तिक सत्यले प्रष्ट पार्छ कि जबसम्म ज्ञान मानिसको बोली वचन र दैनिक व्यवहारमा परिणत हुँदैन तबसम्म त्यसले अहंकार मात्र बढाउँदछ। साँचो ज्ञानको पहिलो परिणाम नै सद्व्यवहार र विनय हो। हितोपदेशमा पनि भनिएको छ, विद्या ददाति विनयम, अर्थात् ज्ञानले विनम्रता दिन्छ र विनम्रता नै सद्व्यवहारको पहिलो जग मानिन्छ। छान्दोग्य उपनिषद्को 6 अध्यायमा ऋषि उद्दालकले आफ्नो पुत्र श्वेत केतुलाई आत्मज्ञान दिँदै यसो भनिएको छ, तत्त्वमसि अर्थात् त्यो परमात्मा ब्रह्म तिमी नै हो। यसै गरी अर्को महावाक्यमा भनिएको छ, अहम् ब्रह्मास्मि म नै ब्रह्म हुँ, सर्वम खल्विदम ब्रह्म यो सारा संसार नै ब्रह्म हो। जब कुनै व्यक्तिमा यो आध्यात्मिक चेतना जागृत हुन्छ कि ब्रह्माण्डको हरेक कण र हरेक जीवमा एउटै परम चेतना व्याप्त छ तब उसको व्यवहारमा क्रान्तिकारी परिवर्तन आउँदछ। यदि दोस्रो व्यक्तिमा पनि त्यही ईश्वर छ जो म भित्र छ भने मैले उसलाई कसरी घृणा गर्न सक्छु, कसरी उसँग अभद्र व्यवहार गर्न सक्छु। यसरी वेदान्तको चरम ज्ञानले मानिसलाई स्वतः उच्चतम सद्व्यवहार र परोपकारतर्फ डोर्याउँदछ।

वेदान्त दर्शनको परम निचोड ईशावास्य उपनिषद्को यो उपरि उल्लेखित मन्त्रहरूले पनि बताइरहेको थाहा लाग्दछ। जब मानिस यो अवस्थामा पुग्छ तब उसको ज्ञान व्यवहार र अध्यात्म चिन्तन एकै ठाउँमा एकाकार हुन्छन्। ज्ञानले विवेकको दियो बाल्छ, सद्व्यवहारले त्यो दियोको प्रकाशलाई संसारभरि फैल्याउँछ र आध्यात्मिक चिन्तनले मानिसलाई त्यो प्रकाशको स्रोत परमात्मा हो भन्ने अनुभूति गराउँछ। यस्तो सर्वानी भूतान्ता आत्मा ये वानुपश्यति सर्वभूतेषु च आत्मनम् ततो न भिजगुप्सते। निष्कर्षमा भन्नुपर्दा ज्ञान जगतलाई बुझ्ने माध्यम हो, सद्व्यवहार जगतमा बाँच्ने र अरूलाई बचाउने कला हो भने आध्यात्मिक चिन्तन जगतको वास्तविक स्वरूप अथवा सत्यलाई चिन्ने मार्ग हो। ज्ञान जग हो भने सद्व्यवहार त्यसको आधार हो, अध्यात्म चिन्तन त्यसको गजुर हो। जग र भित्ता बिना गजुर टिक्न सक्दैन। तसर्थ जीवनलाई सार्थक शान्त र आनन्दमय बनाउन लागि वेदान्तको ज्ञान आर्जन गर्नु र त्यसलाई सद्व्यवहारमा उतार्नु हामी मानव जातिको आध्यात्मिक चेतनाको परम लक्ष्य हो। ज्ञान सद्व्यवहार र आध्यात्मिक चिन्तन एक अर्काबाट अलग गर्न नसकिने पूरक आयामहरू हुन्। ज्ञानले विवेक दिन्छ, सद्व्यवहारले त्यस विवेकलाई कर्ममा बदल्छ र आध्यात्मिक चिन्तनले मानिसलाई सबैमा एउटै परमात्मा देख्ने परम सत्यको अनुभूति गराउँछ। व्यवहार बिनाको ज्ञान केवल अहंकारको कारण बन्दछ र ज्ञान बिनाको व्यवहार दिशाहीन हुन्छ। यी दुवैको पवित्र

0: इटिन्जेल प्रस्तुत थियो कार्यक्रम अर्चना। आजको यस आध्यात्मिक प्रस्तुति कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो सद्व्यवहारद्वारा ज्ञान अनि जीवनको वास्तविक परिचय विषयमा एक आध्यात्मिक चिन्तन मौसम शर्माद्वारा। साथमा सुन्नुभयो विभिन्न भक्तिमय सङ्गीतहरू पनि। हौस् त श्रोता, आजको लागि भने यस आध्यात्मिक प्रस्तुतिको निर्धारित समय सीमा समाप्त भएकोले आगामी अङ्कमा फेरि पनि यस्तै कार्यक्रमहरूको साथ आउने नै छौँ। तेतिन्जेललाई प्रस्तुत मनन तामाङ लगायत कार्यक्रम सञ्चालिका मन्जुलाई पनि आज्ञा दिनुहोस्। हवस् त, नमस्कार।
1: सम्प्रति वार्ताः श्रूयन्ताम्। प्रवाचिका निधिः झाः। अथ वार्ताः। भोपालनगरे समनुष्ठिते राज्यस्तरीय गोपालक सम्मेलने जनान् सम्बोधयन् केन्द्रीय गृहमन्त्री अमितशाहः प्रावोचत् यत् भारतीय न्यायसंहितायाः निरवशेष प्रवर्तने सति भारतस्य दण्ड न्यायप्रणाली जगति निरतिशय अर्वाचीना सम्भविष्यति। गृहमन्त्रिणा सबलं प्रोक्तं यत् अस्याः न्यायसंहितायाः पूर्णसञ्चारानन्तरं अभियोगपञ्जीकरणादारभ्य सर्वोच्च न्यायाधिकरणं यावत् सर्वेषां न्यायव्यवहाराणाम् अन्तिमनिर्णयः

दिल्ली केन्द्रको समाचारको प्रसारणपछि सबै आदरणीय श्रोताहरूलाई पुनः एकचोटि स्वागत जनाउन चाहन्छु। आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र समय यस बेला बिहानीको ठिक 7:05 भइरहेछ। अब हाम्रो अघिल्लो प्रस्तुति रहनेछ कार्यक्रम शुभप्रभात। अनुश्रोता आरम्भ गरिरहेछौ आजको शुभप्रभात कार्यक्रम खेतीपाती बारे सल्लाहबाट। र कृषक श्रोताहरूको निम्ति आज खेतीपाती बारे सल्लाहमा डल्ले खोर्सानीको खेती सम्बन्धी जानकारी दिइरहेका छौं।

खेती विशेष गरेर दार्जिलिङ जिल्ला, सिक्किम राज्य एवं उत्तर पूर्वीय पहाड़ी राज्यहरूमा गरिन्छ। यसको खेतीबाट कृषकहरूले राम्रो आय आर्जन गर्न सक्छन्। डल्ले खोर्सानीको खेतीको निम्ति जलवायु र माटो। डल्ले खोर्सानीको खेती फरवरीदेखि सितम्बर महिनासम्म गरिन्छ। यसको निम्ति दिउँसोको तापमान 26 डिग्री सेल्सियसदेखि 28 डिग्री सेल्सियस अनि रातिको तापमान 16 डिग्री सेल्सियसदेखि 18 डिग्री सेल्सियस हुनुपर्छ। माटो हलुका फुरफुराउँदो, पानी नजमिने हुनुपर्छ। माटोको पीएच 5.5 6.8 हुनुपर्छ। माटोको जाँच गरेर विशेषज्ञको मत अनुसार चुना वा डोलोमाइट प्रयोग गर्नुपर्छ। बिहार डल्ले खुर्सानीको बिहार डिसेम्बरको अन्तिम सातादेखि लिएर फरवरी महिनासम्म राखिन्छ। बिउको छनौट गर्दा आमा बोटको निगरानी गर्नुपर्छ। बोट स्वस्थ र कुनै संक्रामक रोग लागेको हुनुहुँदैन। बिहार सिसा घरभित्र राख्न सके असल हुन्छ। बिहार राख्दा प्रशस्त मात्रामा गाईको पाकेको मल माटोमा मिसाएर बियाड बनाउनुपर्छ। बियाडलाई फर्मालिनको 40% घोल बनाएर राम्ररी भिजाउनुपर्छ र बोरा वा सोतरले छोपिदिनुपर्छ। बिजनको 100-125 ग्राम प्रति एकर। बिउ छर्ने दूरी एक लहरदेखि अर्को लहर 5-10 सेन्टिमिटर, गहिराई 2 सेन्टिमिटरको हुनुपर्नेछ। र खेतीपातीबारे सल्लाहमा हाम्रो कृषक श्रोताहरूले फर्खरे मात्र सुन्नुभयो डल्ले खोर्सानीको खेती सम्बन्धी जानकारी। खेतीपातीबारे सल्लाहपछि अब आउनु श्रोता कार्यक्रम शुभ प्रभातमा अघि बढौं यी लोकगीतहरूबाट। श्रोता, जब पनि लोक संगीतको कुरा आउँछ मादलको घनकाई हामी प्रत्येकको कानमा गुन्जिने गर्छ। मादल बिना लोक संगीत सायद अधुरो नै होला, यसैले भनिएको छ मादल लोक संगीतको धड्कन हो। यो संगीतको निम्ति जतिको महत्वपूर्ण छ त्यति नै यसको महत्व हाम्रो सांस्कृतिक पहिचानसँग जोडिएको छ। एक पुस्ताबाट अर्को पुस्तामा मादल बजाउने कला हस्तान्तरण हुँदै आएको छ। आधुनिक समयमा संगीतको क्षेत्रमा धेरै नयाँ नयाँ वाद्य यन्त्र र प्रविधिहरूको प्रयोग बढ्दै गए पनि मादलको लोकप्रियता र महत्व भने घटेको छैन। यसको तालले मानिसलाई गीत र नृत्यतर्फ सधैँ आकर्षित गर्छ भने मादलको आवाज सुन्दा गाउँघर चाडपर्वको स्मरण हुन्छ। झ्याउरे, मारुनी, तीजका गीत, देउसे भैलो लगायत लोक सांगीतिक प्रस्तुतिमा मादलको ताले वातावरणलाई उल्लासमय बनाउँछ। आधुनिक वाद्य यन्त्रको विशेषता र मिठास भिन्नै छ भने मादलको विशेषतासँगै यसको मिठास पनि छुट्टै छ, जसमा हाम्रो माटोको सुगन्ध, गाउँघरको जीवन र हाम्रो परम्पराको मिठास पाइन्छ। त आउनु श्रोता, अब केही क्षण तपाईँ र म पनि रमाऊ मादलको तालमा यी लोकगीतहरूसँगै।

हवस् त श्रोता, हिरादेवी वाइबाको शर्मा यो लोकगीतसँगै अहिलेलाई भने पूरा हुन्छ कार्यक्रम शुभ प्रभात। समय यस बेला बिहानीको 7:15 भइरहेछ। श्रोताहरूलाई आकाशवाणीको नेपाली प्रसारण सेवामा स्वागत जनाउन चाहन्छु। साथसाथै हामीलाई सुनेर बस्नुहुने समस्त श्रोताहरूलाई अभिवादन टक्राउन चाहन्छु। म रश्मि।

यदि श्रोताहरू भर्खरै मात्र हामीसित जोडिनु भएको हो भने यहाँहरू हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग अनि आकाशवाणीको नेपाली प्रसारण सेवाबाट अहिले प्रसारण भइरहेछ केही भक्ति संगीत अजनीश विश्वप्रसाद राईको स्वरमा।

0: सुन्नुभयो अजनीश विश्व प्रसाद रायको स्वरमा यो भक्ति संगीत। यो भक्ति संगीतको प्रसारणपछि अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। कोलकातामा हुने 19 प्रवासी भारतीय दिवस सम्मेलनको प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुहुनेछ भने राष्ट्रपति द्रौपदी मुर्मूले प्रवासी भारतीय सम्मान पुरस्कार प्रदान गर्नुका साथै समापन सत्रको अध्यक्षता गर्नुहुनेछ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलको आगामी स्वतन्त्रता दिवसको समारोहमा औपचारिक मशाल प्रज्वलन गर्न भारतीय पाइलट कप्तान स्मित मछार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गर्नुभएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले धेरै संसदीय समितिहरूको पुनर्गठन र नयाँ अध्यक्षहरू नियुक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले शास्त्रीय भाषाहरूको अध्ययनका लागि 5

उत्कृष्ट र केन्द्र स्थापना गर्न स्वीकृति प्रदान गरेको छ अनि भारतले वेस्ट इन्डिज विरुद्धको 3 म्याचको एक दिवसीय क्रिकेट श्रृङ्खला 2-1 ले जितेको छ। अब समाचार विस्तारमा। 19 प्रवासी भारतीय दिवस सम्मेलन आगामी वर्षको 7-9 जनवरीसम्म पश्चिम बङ्गालको कोलकातामा आयोजना हुनेछ। विदेश मन्त्रालयले पश्चिम बङ्गाल सरकारसँगको सहकार्यमा यो सम्मेलनको आयोजना गर्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले सम्मेलनको उद्घाटन गर्नुहुनेछ। राष्ट्रपति द्रौपदी मुर्मूले प्रवासी भारतीय सम्मान पुरस्कार प्रदान गर्नुका साथै समापन सत्रको अध्यक्षता गर्नुहुनेछ। सम्मेलनको एक भागका रूपमा युवा प्रवासी भारतीय दिवस पनि आयोजना गरिनेछ। यसमा विश्वभरका भारतीय मूलका युवा, कारोबारी, पेशेवर, शिक्षाविद र नवाचारसित सम्बन्धित मानिसहरूको सहभागिता रहनेछ। विदेश मन्त्रालयका अनुसार सन् 1915 9 जनवरीमा दक्षिण अफ्रिकाबाट भारत फर्किएका महात्मा गान्धीको सम्मानमा प्रवासी भारतीय दिवस मनाइन्छ। यस कार्यक्रमको 1900 संस्करणले विश्वभर छरिएर रहेका भारतीय समुदाय, डायस्पोरा र भारतीय बीचको सम्बन्धलाई अझ सुदृढ बनाउनका साथै भारत र विश्वमा उनीहरूले पुर्याएको योगदानलाई उजागर गर्नमा केन्द्रित हुनेछ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलको आगामी स्वतन्त्रता दिवसको समारोहमा औपचारिक टर्च मशाल प्रज्वलन गर्न भारतीय पाइलट क्याप्टन स्मिथ मछार र प्रधानमन्त्री नरेन्द्र मोदीलाई आमन्त्रण गर्नुभएको छ। प्रधानमन्त्री नेतन्याहुले क्याप्टन मछारसँग टेलिफोनमा कुराकानी गर्नुहुँदै उनको साहसको प्रशंसा गर्नुभयो र उहाँलाई भारत, इजरायल तथा सम्पूर्ण विश्वकै लागि एक नायकको रूपमा सम्बोधन गर्नुभयो। नेतन्याहुले क्याप्टन मछारको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्नुका साथै उनको परिवारप्रति शुभकामना व्यक्त गर्नुभयो। यो सम्मान विशेष रूपमा महत्त्वपूर्ण छ किनभने इजरायलमा स्वतन्त्रता दिवसका अवसरमा टर्च प्रज्वलन गर्ने अवसर सामान्यतया इजरायली नागरिकहरूका लागि मात्र सुरक्षित राखिएको हुन्छ। क्याप्टन स्मिथ मचार हाल अबुधाबीमा उपचाररत छन्। विमानको ककपिटभित्र आए भएको आक्रमणका बेला साहस र संयमता प्रदर्शन गर्दै उनले 174 यात्रीहरूको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। लोकसभा अध्यक्ष ओम बिरलाले धेरै संसदीय समितिहरूको पुनर्गठन र नयाँ अध्यक्षहरू नियुक्त गर्नुभएको छ। भाजपा सांसद भतृहरि महताबलाई वित्त समितिको अध्यक्ष नियुक्त गरिएको छ। काङ्ग्रेस सांसद शशि थरूले विदेश मामिला समितिको अध्यक्षता गर्नुहुनेछ। भाजपा सांसद सुधीर गुप्ताले रेलवे समितिको अध्यक्षता गर्नुहुनेछ। रसायन तथा मल समितिको अध्यक्षमा डाक्टर काकोली घोष नियुक्त हुनुभएको छ। काङ्ग्रेस सांसद चरणजीत सिंह चन्नीलाई कृषि, पशुपालन र खाद्य प्रशोधन समितिको अध्यक्ष गर्नुहुनेछ। भाजपा सांसद राधामोहन सिंहले रक्षा समितिको अध्यक्षता गर्नुहुनेछ। भाजपा सांसद राजीव प्रताप रूढीले जलस्रोत समितिको अध्यक्षता गर्नुहुनेछ भने काङ्ग्रेस सांसद सप्तगिरी उलाकाले ग्रामीण विकास र पञ्चायतीराज समितिको अध्यक्षता गर्नुहुनेछ। भाजपा सांसद निशिकान्त दुबे सञ्चार तथा सूचना प्रविधि समितिको अध्यक्षमा नियुक्त हुनुभएको छ। यी समितिहरूको कार्यकाल गत महिनाको 26 सेप्टेम्बरदेखि लागू भएको थियो। विदेश मन्त्रालयले पाकिस्तान उच्च आयोगका कार्यवाहक प्रभारीलाई बोलाएको छ। भारतले पाकिस्तानबाट भइरहेको निरन्तर अवैध घुसपेटका सम्बन्धमा कडा विरोध जनाएको छ। यसको साथै भारतले पन्जाबको फिरोजपुर क्षेत्रमा शुक्रबार भएको घटनाका सम्बन्धमा पाकिस्तानले लगाएका आरोपहरूलाई आधारहीन भन्दै खारेज गरेको छ। विदेश मन्त्रालयका अनुसार 3 व्यक्तिहरू पाकिस्तानबाट भारतीय भूभागमा प्रवेश गरेका थिए। सीमा सुरक्षा बल बीएसएफले उनीहरूलाई फर्कन पटक पटक चेतावनी दिएको थियो तर उनीहरू सीमाको तारबारतर्फ अघि बढिरहे। सुरक्षा खतरा उत्पन्न भएपछि बीएसएफले उनीहरू विरुद्ध कारवाही गर्न बाध्य भयो। भारतले यस्ता घटनाहरूले पाकिस्तानबाट हुने निरन्तर घुसपेट र तस्करीलाई दर्शाउने बताएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @airnewscorsic अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदी सार्वजनिक जीवनमा 25 वर्ष पुरा गर्दै हुनुहुन्छ। जनताको सेवालाई देशको सेवामा रूपान्तरण गर्ने मूल मन्त्रबाट प्रेरित उहाँको अविचलित रूपमा अघि बढिरहेको छ। सेवा र सुशासनको यही भावनाबाट निर्देशित भई सरकार सन् 1947 विकसित भारतको लक्ष्य हासिल गर्न निरन्तर लागि परेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयासहरू भइरहेका छन्। आजको यस विशेष श्रृङ्खलामा हामी देशभर निर्माण भइरहेका आधुनिक नागरिक उड्डयन पूर्वाधार र ती विमानस्थलहरूमा उपलब्ध विश्वस्तरीय सुविधाहरूबारे जानकारी गराउनेछौँ। हाम्रो संवाददाताको यो

0: विशेष रिपोर्ट।
1: बेंगलुरु के केम्पेगौड़ा इंटरनेशनल एयरपोर्ट आज यात्रियों और कार्गो के लिए एक बड़ा हब बन गया है, जो टेक सिटी बेंगलुरु को भारत और दुनिया भर की जगहों से जोड़ता है। 2025-26 के दौरान यहां 4 करोड़ से ज्यादा यात्रियों ने यात्रा की, जिसमें अकेले इंटरनेशनल यात्रियों की संख्या में लगभग 24% की बढ़ोतरी हुई। पिछले फाइनेंशियल ईयर में इस एयरपोर्ट में लगभग 2.8 लाख विमानों का आना जाना भी दर्ज किया गया। पिछले साल यहाँ 5 लाख मीट्रिक टन से ज्यादा कार्गो को संभाला, जिससे कारोबार भारत और विदेशों के बड़े बाजारों से जुड़े। मॉडर्न चेक इन, डिजी यात्रा और बैगेज सुविधाएं, फ्लाइट की जानकारी देने वाले डिस्प्ले, लॉन्च और शानदार इंटीरियर की वजह से सोशल मीडिया पर इसकी काफी तारीफ हुई है।
0: शिक्षा मन्त्रालयले शास्त्रीय भाषाहरूको अध्ययनका लागि 5 वटा उत्कृष्टता केन्द्र स्थापना गर्न स्वीकृति प्रदान गरेको छ। उच्च शिक्षा विभागका अनुसार यी केन्द्रहरू शास्त्रीय असमिया, शास्त्रीय बङ्गाली, शास्त्रीय मराठी, शास्त्रीय पाली र शास्त्रीय प्राकृत भाषाको अध्ययनका लागि स्थापना गरिनेछ। यी केन्द्रहरूमा सम्बन्धित भाषाहरूमाथि उच्च स्तरीय अनुसन्धान गरिनेछ। यसको साथै साहित्य तथा भाषिक सम्पदाको संरक्षण गर्ने र डिजिटल स्वरूपमा उपलब्ध गराउने कार्य पनि गरिनेछ।
2: ये केंद्र असम में तेजपुर विश्वविद्यालय, पश्चिम बंगाल में विश्व भारती विश्वविद्यालय, पुणे में डेक्कन कॉलेज पोस्ट ग्रेजुएट एंड रिसर्च इंस्टीट्यूट, ओडिशा केंद्रीय विश्वविद्यालय और गुजरात केंद्रीय विश्वविद्यालय में स्थापित किए जाएंगे। यह पहल इन शास्त्रीय भाषाओं से संबंधित उन्नत अकादमिक अनुसंधान, भाषाई और साहित्यिक विरासत के संरक्षण और डिजिटलीकरण तथा ज्ञान के व्यापक प्रसार के लिए समर्पित संस्थागत सहायता प्रदान करेगी। सुपर्णा सैकिया के साथ सकलैन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
0: नीति आयोगका सदस्य राजीव गौबाले द्रुत गतिमा परिवर्तन भइरहेको भू राजनीतिक, प्राविधिक र आर्थिक परिदृश्यमा नियामक ढाँचाहरू अनुकूलन गर्नुपर्नेमा आवश्यकतामा जोड दिनुभएको छ। उहाँले नीति निर्माताहरूले सामना गरिरहेको चुनौती भनेको नियमन र आर्थिक वृद्धिबीचको छनौट होइन, बरु नवीनता, प्रतिस्पर्धा र लगानीलाई बढावा दिँदै जोखिम व्यवस्थापन गर्ने नियमहरूको विकास हो भनी बताउनु भएको छ। श्री गौबाले हिजो नयाँ दिल्लीमा 5 औं कौटिल्य आर्थिक सम्मेलन विघटनको समयमा नियामक निगरानी शीर्षकको सत्रलाई सम्बोधन गर्नुहुँदै उक्त कुराहरू बताउनु भएको छ। उहाँले नियमहरू बनाएको समय सन्तुलित र आवश्यकतामा आधारित दृष्टिकोण अप्नाउनुपर्छ भनी बताउनु भएको छ। श्री गौबाले विभिन्न नियामक निकायहरूबीच राम्रो समन्वयको महत्त्वमा पनि जोड दिनुभयो। पश्चिम बङ्गालको मायापुरमा अवस्थित इस्कन मुख्यालयको स्वरूप परिवर्तन तथा स्तरोन्नति गर्ने तयारी भइरहेको छ। राज्य सरकारले मायापुरलाई एक प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ। यस योजना अन्तर्गत इस्कन मन्दिर वरपरको लगभग 2,100 बिघा जमिनमा विकास निर्माण कार्यहरू गरिरहनेछन्। यस शहरी विकास मन्त्री अग्निमित्र पालले हालै मन्दिरको भ्रमण गरी त्यहाँका अधिकारीहरू तथा इस्कनका प्रतिनिधिहरूसँग बैठक गर्नुभएको थियो। 2026 एसियाली खेलकुद आज सम्पन्न हुँदैछ। समापन समारोह जापानको न्यागेस्थित मिजुहा पार्क एथलेटिक स्टेडियममा भारतीय समयअनुसार साँझ 6 बजे सुरु हुनेछ। भारतले वेस्ट इन्डिज विरुद्धको 3 म्याचको एक दिवसीय क्रिकेट श्रृङ्खला 2-1 जितेको छ। पहिलो 2 म्याच जितेपछि भारतले मुलनपुरस्थित नयाँ चण्डीगढ स्टेडियममा खेलेको अन्तिम म्याचमा 5 विकेटको हार बेहोर्यो। यो समाचार युट्युबमा @AR Khorsang मार्फत पनि श्रोताहरूले सुन्न सक्नुहुनेछ। अन्तमा प्रमुख समाचार। कोलकातामा हुने 1900 प्रवासी भारतीय दिवस सम्मेलनको प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुहुनेछ भने राष्ट्रपति द्रौपदी मुर्मूले प्रवासी भारतीय सम्मान पुरस्कार प्रदान गर्नुका साथै समापन सत्रको अध्यक्षता गर्नुहुनेछ। लोकसभा अध्यक्ष ओम बिरलाले धेरै संसदीय समितिहरूको पुनर्गठन र नयाँ अध्यक्षहरू नियुक्त गर्नुभएको छ। शिक्षा मन्त्रालयले शास्त्रीय भाषाहरूको अध्ययनका लागि 5 वटा उत्कृष्टता केन्द्र स्थापना गर्न स्वीकृति प्रदान गरेको छ अनि भारतले वेस्ट इन्डिज विरुद्धको 3 म्याचको एक दिवसीय क्रिकेट श्रृङ्खला 2-1 जितेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

श्रोताहरु अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। समय यस बेला बिहानीको 7:35 भइरहेछ। अब अघिल्लो क्रममा आउनुहोस्, केही क्षण आनन्द लिउँ केही आधुनिक गीतहरूबाट। कार्यक्रम हो संगीत प्रभा।

भनौँ अब यो क्रममा सङ्गीतमय यात्रा रहनेछ, अवश्य आनन्द लिनुहोला। र यो प्रथम साङ्गीतिक कोशेली श्रोताहरूको निम्ति रहनेछ एन्ड्रो साम्पाङको स्वरमा, शब्द रहेको छ दिलकस विद्याभूषण तामाङको, सङ्गीत लाक्पा छिरिङ तामाङको। स्विकार्नुहोस् यो प्रथम कोशेली।

हुँदै श्रद्धाञ्जली व्यक्त गर्नुभयो। उपराष्ट्रपतिले भन्नुभयो कि श्री लालबहादुर शास्त्रीको जीवन एउटा सशक्त दृष्टान्त हो जसले यो स्मरण गराउँछ कि सच्चा नेतृत्व सादगी साहस र राष्ट्र सेवामा निहित हुँदछ। उहाँले भन्नुभयो कि महात्मा गान्धीको जीवन र सन्देश शान्ति करूणा निस्वार्थ भाव र सेवाको एक चिरस्थायी प्रकाश पुञ्जका रूपमा रहेका छन्। उहाँले सबैलाई महात्मा गान्धीले आत्मसात गरेका मूल्य मान्यता प्रतिको प्रतिबद्धता पुनः दोहोर्याउन र न्यायपूर्ण सद्भावपूर्ण तथा समावेशी समाज निर्माणमा आफूलाई समर्पित गर्न आह्वान गर्नुभयो। प्रधानमन्त्री श्री नरेन्द्र मोदी, लोकसभा अध्यक्ष श्री ओम बिरला, रक्षा मन्त्री राजनाथ सिंह, केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण एवं रसायन तथा मल मन्त्री श्री जगत प्रकाश नड्डा, केन्द्रीय संसदीय मामिला तथा अल्पसंख्यक मामिला मन्त्री श्री किरेन रिजिजू, राज्यसभाका विपक्षी दलका नेता श्री मल्लिकार्जुन खड्गे, लोकसभामा विपक्षी दलका नेता श्री राहुल गान्धी, सांसद श्री नितिन नवीन तथा अन्य सांसदहरू, पूर्व सांसदहरू र विशिष्ट व्यक्तिहरूले राष्ट्रपिता महात्मा गान्धी र पूर्व प्रधानमन्त्री श्री लालबहादुर शास्त्रीको जन्म जयन्तीको अवसरमा उहाँहरूको तस्वीरमा पुष्प अर्पण गरी श्रद्धाञ्जली अर्पण गर्नुभयो। गान्धी जयन्तीको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले महात्मा गान्धीको सम्पूर्ण जीवन सत्य अहिंसा करूणा र सेवाको ज्योतिपुञ्ज भएको बताउनु भएको छ। सामाजिक सञ्जालमा एक सन्देश साझा गर्नुहुँदै श्री मोदीले बापु महात्मा गान्धीका आदर्शहरूले हरेक युगमा मानवताका लागि मार्ग प्रशस्त गरिरहने उल्लेख गर्नुभयो। उहाँले महात्मा गान्धीको कालजयी सन्देशले देशवासीहरूलाई अझ राम्रो समाज र विकसित भारतको निर्माणतर्फ डोर्याइरहोस् भन्ने कामना पनि गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय राजधानी स्थित पूर्व प्रधानमन्त्री लालबहादुर शास्त्रीको समाधिस्थल विजयघाटमा पुगी उहाँप्रति पुष्प अर्पण गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभयो। यस अवसरमा लोकसभा अध्यक्ष श्री ओम बिरलाले नो योर लिडर कार्यक्रम अन्तर्गत संविधान सदनको केन्द्रीय कक्षमा देशका विभिन्न भागबाट आएका विद्यार्थीहरूलाई सम्बोधन गर्नुहुँदै युवाहरूलाई महात्मा गान्धी र पूर्व प्रधानमन्त्री श्री लालबहादुर शास्त्रीको जीवन आदर्श र जनसेवाबाट प्रेरणा लिन तथा दृढ संकल्प अनुशासन र बलियो उत्तरदायित्वको भावनाका साथ विकसित भारत निर्माणमा योगदान पुर्याउन आह्वान गर्नुभयो। महात्मा गान्धीको चर्चा गर्नुहुँदै उहाँले गान्धीजीको जीवनले सत्य नैतिकता अहिंसा र सत्याग्रहको शक्तिलाई उजागर गरेको उल्लेख गर्नुभयो। महात्मा गान्धीका शिक्षाहरूलाई स्मरण गर्दै उनले युवाहरूलाई गान्धीको जीवन र विचारको अध्ययन गर्ने आग्रह गर्नुभयो। उहाँले अझ भन्नुभयो कि जति धेरै मानिसहरूले उनको जीवन र दर्शन बुझ्छन् त्यति नै धेरै अन्तर्दृष्टि साहस र कठिनाई तथा चुनौतीहरूको सामना गर्ने नयाँ दृष्टिकोण प्राप्त गर्न सक्छन्। पूर्व प्रधानमन्त्री श्री लालबहादुर शास्त्रीको प्रसंग उठाउँदै श्री बिरलाले उहाँको सादगी इमान्दारी उच्च आदर्श कर्तव्यबोध र निर्णय लिने क्षमताको दृश्यमाथि पनि प्रकाश पार्नुभयो। उनले शास्त्रीजीको जय जवान जय किसान भन्ने प्रेरणादायी उद्घोषको स्मरण गर्नुभयो जसले चुनौतीपूर्ण समयमा राष्ट्रलाई दिशानिर्देश गर्नुका साथै राष्ट्रिय सुरक्षा र खाद्य सुरक्षाको महत्वलाई उजागर गरेको थियो।

विश्वको सबैभन्दा बृहत ऐतिहासिक कुम्भ मेला श्रोताहरूलाई स्मरण होला, यसको आयोजन प्रत्येक 12 वर्षमा उत्तर प्रदेश राज्यको प्रयागराजमा हुँदछ। भनिन्छ यो ऐतिहासिक मेला अन्तरिक्षबाट पनि देखिन्छ। गंगा, यमुना अनि गुप्त सरस्वती यी तीनवटा पवित्र नदीहरूको संगम त्रिवेणी नजिक अवस्थित छ प्रयागराज, जसमा विश्वका करोडौं श्रद्धालुहरू आस्थासित नदीमा स्नान गर्न जाने गर्छन्। अत यो नगरीलाई संगम नगरी, कुम्भ नगरी अनि तीर्थ नगरीको नामले पनि जानिन्छ। धार्मिक आस्था, ऐतिहासिक गौरव र आधुनिक शिक्षाको केन्द्र हो प्रयागराज। यो शहरले धार्मिक महत्वसँगै ऐतिहासिक महत्व पनि बोकेको हामी पाउँछौं। आउनु श्रोता, कार्यक्रम रङ बिरङको संसारको आजको अंकमा समावेश गराइरहेछु यिनै संगम नगरी, कुम्भ नगरी, तीर्थ नगरी प्रयागराजलाई। हाम्रो कार्यक्रमको प्रतीक्षामा रहनुहुने हाम्रा सबै आदरणीय श्रोताहरूमा अभिवादन टक्राउन चाहन्छु।

प्रयागराज जसलाई पहिले वा बोलचालको भाषामा इलाहाबादको नामले जानिन्थ्यो जो भारतको राज्य उत्तर प्रदेशको एउटा महानगर हो यो प्रयागराज जिल्लाको प्रशासनिक मुख्यालय हो यो सहर उत्तर प्रदेशको न्यायिक राजधानी हो अनि इलाहाबाद उच्च न्यायालय राज्यको सर्वोच्च न्यायिक निकाय हो वर्ष 2011 सम्म प्रयागराज उत्तर प्रदेश राज्यको सातौं सबैभन्दा अधिक जनसंख्या भएको शहर थियो त्यस समय अनुमानित जनसंख्या 15.3 लाख थियो भने 2011 यो शहरलाई 40 औं तीव्र गतिले बढ्दै गएको शहरको दर्जा दिएको थियो त्रिवेणी संगम नजिक स्थित प्रयागराज हिन्दू ग्रन्थहरूमा विश्वको सबैभन्दा पुरानो शहरहरूमा एक मानिन्छ प्रयागराज वैदिक कालमा कोसम्बी नामले पनि जानिन्थ्यो जसको नाम हस्तिनापुरको कुरु शासकहरूले राखेका थिए जसलाई उनीहरूले आफ्नो राजधानीको रूपमा पनि विकसित गरेका थिए यो उत्तर वैदिक कालदेखि मौर्य साम्राज्यको अन्तसम्म भारतको सबैभन्दा महान शहरहरूमा एक थियो गंगा यमुना र गुप्त सरस्वती नदीहरूको संगममा स्थित प्रयागराज प्राचीन कालमा प्रयागको नामले जानिन्थ्यो हिन्दू मान्यता अनुसार सृष्टिकर्ता भगवान ब्रह्माले आफ्नो सृष्टि कार्य पूरा गरे पश्चात सबैभन्दा पहिले यसै स्थानमा यज्ञ गरेका थिए यसै प्रथम यज्ञको प्र अनि यज्ञ वा यज्ञबाट मिलेर प्रयाग बन्यो र त्यस ठाउँको नाम प्रयाग हुन पुग्यो यता प्रयागको शाब्दिक अर्थ नदीहरूको संगम भएकोले यो स्थानको नाम प्रयाग भएको कुरा उल्लेख गरिएको छ भनिन्छ मुगल कालमा सन् 1575 सम्राट अकबर यो क्षेत्रको भ्रमणमा आएका थिए अनि त्यस समय यो स्थलको रणनीतिक स्थितिबाट उनी यति प्रभावित भए कि उनले त्यहाँ एउटा किला निर्माण गर्ने आदेश दिए सन् 1584 सालमा यो किल्लाको निर्माण पूरा गरेपछि यसलाई इलाहाबास वा भगवानको निवास भनिन थाल्यो जसलाई पछि गएर शाहजहाँले आफ्नो अधीनमा लिएपछि इलाहाबासको नाम इलाहाबादमा परिवर्तन गरिदिए तत्पश्चात यो सहर इलाहाबादको नामले जानिन थाल्यो सन् 1947 सालमा भारत स्वतन्त्र बनेपछि यो इलाहाबादको नाम परिवर्तन गरेर पुनः आफ्नो प्राचीन नाम प्रयाग राख्ने प्रयास त्यस समयका सरकारद्वारा गरिएको थियो तर यो प्रयास अधुरो नै रहेको थियो तर सन् 2018 सालमा यो सहरको नाम परिवर्तन गर्ने प्रयास अन्तत सफल बन्यो जब 16 तारिक अक्टोबर 2018 वर्तमान उत्तर प्रदेश सरकारको नेतृत्वमा आधिकारिक रूपमा यो सहरको नाम इलाहाबादबाट परिवर्तन गरेर प्रयागराज गरिदिए तत्पश्चात इलाहाबाद प्रयागराजको नामले जानिन्छ प्रसिद्ध छ उत्तर प्रदेश राज्यको एक प्रमुख सहर प्रयागराज समुद्र तलदेखि लगभग 322 फिट माथि अवस्थित यो सहर आफ्नो गौरवशाली अतीत अनि वर्तमानसँगै भारतको ऐतिहासिक एवं पौराणिक सहरहरूमा एक हो धार्मिक साथै ऐतिहासिक महत्व बोकेको यो सहर सन् 1584 मुगल सम्राटले प्रयागराज दुर्गको निर्माण गरेको साक्षात्कार छ यो किल्ला बृहत रूपमा निर्माण गरिएको थियो यसको निर्माण चार भागहरूमा गरिएको थियो पहिलो भागमा 12 वटा भवनहरू एवं केही मात्रामा बगैँचाहरू थियो दोस्रो भागमा आफ्ना रानीहरू अनि राजकुमारीहरूको निम्ति महल बनाइएको थियो भने तेस्रो भाग शाही परिवारको आफन्तजन अनि महलमा काम गर्नेहरूको निम्ति बनाएको थियो त्यसै गरी चौथो भाग सैनिकहरूको निम्ति बनाएको थियो यो किल्ला आज पर्यटकहरूको निम्ति आकर्षणको केन्द्र बनेको छ प्रयागराजको अर्को आकर्षण हो खुस्रो बगैँचा जसले पर्यटकहरूलाई धेरै आकर्षण गर्दछ यो अर्को एउटा ऐतिहासिक धरोहर हो प्रयागराज रेलवे स्टेशन नजिक स्थित यो बृहत बगैँचा सम्राट जहाँगीरले आफ्नो आराम गृहको रूपमा बनाएका थिए जहाँगीरको पुत्र खुस्रोको नाममा यो बगैँचाको नाम खुस्रो बगैँचा राखिएको थियो त्यहाँ राजकुमार खुस्रोको समाधि उनको राजपूत मक्साह बेगमको निम्ति निर्माण गरिएको थियो यो प्राचीन स्मारक खुबै आकर्षणीय छ यो स्मारक हेर्दा थाहा लाग्छ भारतको भव्यता आनन्द भवन प्रयागराजको अर्को विशेषता एउटा ऐतिहासिक भवन जसलाई स्वराज भवन पनि भनिन्छ यो भवन आज एक संग्रहालयको रूपमा खडा छ यो ऐतिहासिक भवनको निर्माण मोतीलाल नेहरूले गराएका थिए यो भव्य भवन भारतीय स्वाधीनता संग्रामको समयको एउटा महत्वपूर्ण धरोहर हो यो त्यो स्थान हो जहाँ पण्डित जवाहरलाल नेहरूले आफ्नो बाल्यकाल बिताएका थिए त्यहीबाटै राजनीतिको प्रारम्भिक शिक्षा प्राप्त गरेपछि उनी स्वाधीनता संग्राममा

सामेल भएका थिए। पण्डित जवाहरलाल नेहरूले सन् 1916 सालमा आफ्नो वैवाहिक जीवनको सुरुवात यसै भवनबाट गरेका थिए भने सन् 1919 सालमा पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको जन्म पनि यसै आनन्द भवनमा भएको थियो। यस अतिरिक्त यो भवन राजनीतिक गतिविधिहरूको एउटा मञ्च पनि रहेको थियो। यो भवन पछि सरकारलाई सुम्पिएपछि यसलाई संग्रहालयमा परिवर्तन गरेको थियो र आज आनन्द भवन संग्रहालयको रूपमा पर्यटनको निम्ति आकर्षणको केन्द्र बनेको छ। यसै आनन्द भवन नजिक एउटा तारामण्डल छ जुन 1979 सालमा निर्माण गरिएको थियो। यसलाई नेहरू प्लानिटोरियमको नामले जानिन्छ। खगोलीय अनि वैज्ञानिक जानकारी लिन यहाँ जान सकिन्छ। यो प्लानिटोरियम 3D छ। प्रयागराजको त्रिवेणी संगमको दृश्य धेरै मनोरम छ। श्वेत गंगा अनि हरित यमुना अनि गुप्त सरस्वतीको मिलन स्थल स्पष्ट देखिन्छ। हिमालयको काखबाट निक्लेर प्रयागराजसम्म आइपुग्दा गंगा यमुना र सरस्वतीसितको मिलनबाट बृहत नदीको रूपमा परिवर्तन हुँदछ। त्रिवेणी संगम बन्दछ। संगमको नजिकै एउटा अद्भुत हनुमानको मन्दिर पनि छ। यो मन्दिरमा हनुमानको सुतिरहेको प्रतिमा छ। यद्यपि हामीले हनुमानको बसेको र उभिएको प्रतिमा देख्ने गर्छौ, यो प्रतिमा विशाल एवं धेरै भव्य छ। एउटा यस्तो जनविश्वास छ कि अङ्ग्रेजहरूले यो मन्दिरलाई त्यो ठाउँबाट हटाउने प्रयास गरेका थिए, तर जति जति त्यो प्रतिमालाई हटाउन जमिनलाई खन्दै गए त्यति त्यति त्यो प्रतिमा बाहिर निस्किनुको सट्टा अझ जमिनभित्रै भासिँदै गए। त्यही कारण हो यो प्रतिमा जमिनको गहिराईमा अवस्थित छ। श्रद्धालुहरू यो प्रतिमाको दर्शन गर्न जाँदा सिँढीबाट ओर्लेर तल जानुपर्नेछ। प्रयागराजमा आयोजन हुने कुम्भ मेला शहरको आकर्षणहरूमा सबैभन्दा ठूलो केन्द्र हो। माघ मेला, अर्ध कुम्भ मेला अनि 12 वर्षमा हुने कुम्भ मेला, सबैभन्दा ठूलो यो धार्मिक मेलामा देश विदेशबाट लाखौं श्रद्धालुहरू संगममा डुबुल्की लगाउन आउने गर्छन्। यस्तो मान्यता छ कि यो पवित्र संगममा स्नान गर्नाले आत्मशुद्धि अनि पापबाट मुक्ति मिल्दछ। यो धार्मिक आयोजनमा आउने श्रद्धालुहरूको निम्ति अतिथि गृह, धर्मशालाहरूमा बस्ने सुविधाहरूको प्रबन्ध सरकारले मिलाउँदछ, साथै सुरक्षाको कठोर प्रबन्ध पनि देख्न पाइन्छ। अल्फ्रेड पार्क, जसलाई वर्तमानमा प्रसिद्ध क्रान्तिकारी चन्द्रशेखर आजादको नाममा चन्द्रशेखर आजाद पार्कको नामले जानिन्छ, प्रयागराजमा सबैभन्दा ठूलो पार्क हो यो अल्फ्रेड पार्क। यो पार्क 133 एकरमा फैलिएको छ। चन्द्रशेखर आजाद पार्क भारतीय इतिहासको कैयौं युगन्तकारी घटनाहरूको गवाही रहेको छ। यसै पार्कमा सन् 1931 27 फरवरी महान क्रान्तिकारी चन्द्रशेखर आजादले अङ्ग्रेजहरूसँगको लडाईमा देशको निम्ति आफ्नो प्राणको आहुति दिएका थिए। यो पार्क अल्फ्रेड ड्युक अफ एडिनबराको इलाहाबाद भ्रमणलाई स्मरणीय बनाउन हेतु 1870 निर्माण गरिएको थियो। पछि यसको नाम परिवर्तन गरेर क्रान्तिकारी चन्द्रशेखर आजादको स्मृतिमा चन्द्रशेखर आजाद पार्क राखिएको थियो। प्रयागराज धार्मिक, ऐतिहासिक साथै शैक्षणिक नगरको रूपमा पनि प्रसिद्ध छ। प्रयागराज आध्यात्म साथै शिक्षाको पनि संगम मानिन्छ, जहाँ भारतका सबै राज्यहरूबाट विद्यार्थीहरू शिक्षा ग्रहण गर्न आउँछन्। इलाहाबाद विश्वविद्यालय यसको प्रत्यक्ष प्रमाण हो, जहाँबाट अनेकौं विद्वानले शिक्षा ग्रहण गरेर देश वा समाजमा आफ्नो महत्वपूर्ण योगदान पुर्याएको छ। प्रयागराजमा कैयौं विश्वविद्यालय, शिक्षा परिषद, इन्जिनियरिङ महाविद्यालय, मेडिकल कलेजहरू छन्। शिक्षाको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ प्रयागराजले। धार्मिक सँगै ऐतिहासिक रूपमा प्रयागराज खुबै सम्पन्न सहर मानिन्छ। भारतको गौरवशाली सहरहरू मध्ये एक हो प्रयागराज। हवस् त श्रोता, अब आजलाई मलाई पनि कार्यक्रमबाट विदा माग्ने समय भइरहेछ। आगामी दिनहरूमा अन्य अर्को विषयसित उपस्थित हुनेछु कार्यक्रममा। आजलाई विदा माग्छु। कार्यक्रम प्रस्तोता लेखनाथ रायको साथमा म रश्मि। नमस्ते।

हवस्त श्रोता, सनु दनालको स्वरमा यस लोकगीतसँगै अहिलेलाई भने विदा माग्छौ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। समय यस बेला बिहानीको 8:45 अनि 30 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 MHz, साथै श्रोताहरूले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङ एफएम 100.2 MHz, मोबाइल एप न्यूज अन एआईआर लगायत प्रसार भारतीको ओटीटी प्लेटफर्म वेव्समा पनि हामी उपलब्ध छौं। आज आइतबार आइतबारको यो बिहानी समय हो योजनाको, साथै फिल्म संगीतहरूको प्रस्तुति पनि रहनेछ। र आजको जानकारीको विषय अवश्य पनि राख्नेछौ श्रोता, अहिलेलाई भने आनन्द लिनुहोस् यो फिल्म संगीतबाट।

हर्जाई यस चलचित्रबाट श्रोताहरूले सुन्नुभयो यो पहिलो फिल्म संगीत लता मंगेशकरको स्वरमा. शब्द थियो निदा फजलीको, संगीत आरडी वर्मनको. त यो पहिलो फिल्म संगीत पछि अब आउनु श्रोता लिउँ आजको हाम्रो जानकारीको विषय जुन रहेको छ राष्ट्रिय शिक्षा नीति 2020. राष्ट्रिय शिक्षा नीति 2020 अर्थात् नेशनल एडुकेसन सिस्टम 2020 केन्द्र सरकारको वर्ष 1968 अनि 1986 पछि स्वतन्त्र भारतको तेस्रो अनि ऐतिहासिक शिक्षा नीति हो. राष्ट्रिय शिक्षा नीति 2020 अन्तर्गत वर्ष 2030 सकल नामाङ्कन अनुपातलाई 100% ल्याउने लक्ष्य राखेको छ. यो नीति अन्तर्गत केन्द्र अनि राज्य सरकारको सहयोगद्वारा शिक्षा क्षेत्रमा 6% भागको निम्ति सार्वजनिक व्ययको लक्ष्य राखेको छ. यो नीतिको घोषणापछि मानव संसाधन प्रबन्धन मन्त्रालयको नाम परिवर्तन गरेर शिक्षा मन्त्रालय गरिएको छ. भारतको शिक्षा व्यवस्थामा 34 आएको यो ठूलो बदलाव हो जसलाई 29 जुलाई 2020 केन्द्रीय मन्त्रीमण्डलले स्वीकृति दिएको थियो. यसको रूपरेखा डाक्टर के कस्तुरी रंगनको अध्यक्षतामा एकीकृत समितिद्वारा तयार पारिएको थियो. राष्ट्रिय शिक्षा नीति 21 शताब्दीको पहिलो शिक्षा नीति हो जसको उद्देश्य शिक्षा प्रणालीलाई समावेशी, गुणवत्तापूर्ण अनि लचिलो बनाउनु हो. छात्रमा समग्र विकास गर्नु विद्यार्थीहरूलाई केवल नोकरीको योग्य मात्र होइन तर एक जिम्मेवार नागरिक बनाउनु पनि रहेको छ. राष्ट्रिय शिक्षा नीतिको मुख्य विशेषता भनेको पुरानो 10+2 प्रणालीको सट्टा नयाँ 5+3+3+4 शैक्षणिक ढाँचा लागू गरिएको छ. अर्थात् प्रथम फाउन्डेसनल स्टेज मूलभूत चरण 5 निम्ति रहनेछ जसमा 3 वर्षदेखि 8 वर्षको बाल बालिकाहरूको निम्ति प्री स्कूल वा कक्षा 1-2 अध्ययन समावेश रहनेछ. दोस्रो रहेको छ प्रिपेरेटरी स्टेज अर्थात् तयारी चरण, यो 3 निम्ति 8 वर्षदेखि 11 निम्ति जसमा कक्षा 3

कि 5 सम्मको अध्ययन समावेश रहनेछ। मिडिल स्टेज अर्थात मध्यम चरण 3 वर्षको रहनेछ। 11 देखि 14 वर्षसम्मको निम्ति जसमा कक्षा 6 देखि 8 सम्मको अध्ययन समावेश रहेको छ। यसमा वोकेसनल ट्रेनिङ अनि कोडिङ सामेल गरिएको छ। अनि अन्तिम चरण अर्थात माध्यमिक चरण 4 वर्षको निम्ति रहनेछ। 14 देखि 18 वर्षसम्मको निम्ति जसमा कक्षा 9 देखि 12 सम्मको अध्ययन समावेश रहनेछ। साथै यसमा विषयहरूको चयनलाई पनि अधिक स्वतन्त्रता दिइनेछ। शिक्षा नीति 2020 अन्तर्गत कक्षा 5 सम्म शिक्षाको माध्यम मातृभाषा वा क्षेत्रीय भाषा राख्ने कुरोमाथि जोड दिएको छ। साथै उच्च शिक्षामा परिवर्तन गरिएको छ। स्नातक पाठ्यक्रममा 3 वा 4 वर्ष गरिएको छ, जसमा मल्टिपल एन्ट्री एन्ड एक्जिटको विकल्प पनि रहेको छ। अर्थात् विद्यार्थीले आफ्नो अध्ययन अवधि आवश्यकता अनुसार प्रवेश गर्न अनि बाहिरिन सक्नेछन्। शिक्षकहरूको निम्ति नयाँ राष्ट्रिय पाठ्यक्रम ढाँचासित 4 वर्षीय एकीकृत बीएड अनिवार्य गरिएको छ। राष्ट्रिय शिक्षा नीति अनि उच्च शिक्षा जसमा तकनिकी शिक्षा पनि सामेल छ। यो 5 मौलिक सिद्धान्तमाथि आधारित छ: पहुँच, समानता, गुणवत्ता, सस्तो शिक्षा अनि जवाबदेहिता। राष्ट्रिय शिक्षा नीति 2020 लक्ष्य भारतलाई एक वैश्विक ज्ञान भण्डारमा परिवर्तन गर्नु रहेको छ, जसले प्रत्येक छात्रको अद्भुत क्षमतालाई उजागर गर्नुको निम्ति एक अधिक समग्र बहुविषयक अनि लचिलो शिक्षा प्रणाली तयार गर्नेछ। यो नीतिको उद्देश्य वर्ष 2030 एक समावेशी अनि समानता आधारित शिक्षा प्रणालीको निर्माण गर्नु रहेको छ भने वर्ष 2035 उच्च शिक्षामा जीईआर अर्थात सकल नामाङ्कन अनुपात बढाउनु रहेको छ। र केन्द्र सरकारको यो महत्वाकांक्षी शिक्षा नीतिले अवश्य शिक्षाको क्षेत्रमा नयाँ क्रान्ति ल्याउनेछ भन्ने हामी आश्वस्त छौँ। यो जानकारीपछि अब अघिल्लो क्रममा स्वीकार्नुहोस् यो अघिल्लो फिल्म संगीत, जो रहेको छ चलचित्र आपकी कसमबाट किशोर कुमारको स्वरमा। गीतकार आनन्द बक्सी, संगीतकार आरडी वर्मन।

0: स्वामी यस चलचित्रबाट श्रोताहरूले फर्खरै सुन्नुभए लता मंगेशकरको स्वरमा यो फिल्म संगीत शब्द थियो अमित खन्नाको संगीत राजेश रोशनको. हवस् त श्रोता, यस गीतसँगै अलिअलि भने पूरा हुन्छ जानकारीको साथमा फिल्म संगीतको प्रस्तुति. अघिल्लो क्रममा समय भइरहेछ समाचारको.
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा क्षेत्रबाट. प्रधानमन्त्री नरेन्द्र मोदीले आज महान क्रान्तिकारी तथा स्वतन्त्रता सेनानी श्यामजी कृष्ण वर्माप्रति उहाँको जन्म जयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गर्नुभयो. सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा प्रधानमन्त्रीले श्यामजी कृष्ण वर्माले आफ्नो सम्पूर्ण जीवन भारतको स्वतन्त्रताका लागि समर्पित गर्नुभएको उल्लेख गर्नुभयो. प्रधानमन्त्री स्किलिङ एन्ड एम्पेबिलिटी ट्रान्सफर्मेसन थ्रु अपग्रेडेड आईटीआई पीएम सेतु योजनाले आज एक वर्ष पूरा गरेको छ. सीप विकास तथा उद्यमशीलता मन्त्रालयको यो योजना गत वर्ष 4 अक्टोबरमा सुरु गरिएको थियो. कोइला तथा खानी मन्त्री जी किशन रेड्डीले ग्रेटर हैदराबादको विकास केवल नारा लगाएर मात्र सम्भव नहुने बताउनु भएको छ. यसका लागि अधिकारीहरूबीच राम्रो समन्वय र जनताका आवश्यकता अनुरूपका प्राविधिक नवीनताहरूको आवश्यकता पर्दछ. हैदराबादमा आयोजित जिल्ला दिशा समितिको बैठकपछि बोल्नुहुँदै मन्त्री श्री रेड्डीले सहरको विकास योजनाहरू बनाउँदा एउटा एकल तथा एकीकृत एकाइका रूपमा हेर्नुपर्ने कुरामा जोड दिनुभएको छ. पश्चिम बंगालको नन्दीग्राम र रेजी नगरमा हुने विधानसभा उपचुनावको प्रचारको आज अन्तिम दिन हो. मतदाता आगामी मंगलबार 6 अक्टोबरमा हुनेछ. युक्रेनले रूससँगको युद्ध विराम सम्बन्धी भारतको प्रस्तावलाई 4 प्रस्तावहरूमध्ये सबैभन्दा विस्तृत भनेर वर्णन गरेको छ. युक्रेनका विदेश मन्त्री आन्द्री सिबिहाले ऊर्जा पूर्वाधार र ब्ल्याक सीलाई समेट्ने युद्ध विराम बारे विचार गर्न आफ्नो देश तयार रहेको बताउनु भएको छ. मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले राज्यमा प्रविधि र शिक्षाको प्रवर्धनका लागि सहकार्य गर्न आईआईटीका पूर्व विद्यार्थी तथा विज्ञहरूसँग आग्रह गर्नुभएको छ. समाचार आकाशवाणीबाट पूरा भयो. अघिल्लो समाचार लिएर 9:25 उपस्थित हुनेछौ. सुन्दै गर्नुहोस् आकाशवाणी.

समय यसबेला बिहानीको 9:02:35 भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगा हर्जमा, अनि श्रोताहरूको साथमा छु म उद्घोषित रश्मि, र पुनः उपस्थित भइसकेकी छु लिएर फिल्म संगीत। श्रोताहरूको मनोरञ्जनको निम्ति आनन्द लिनुहोला।

शब्द थियो समीरको संगीत नदिम सबनको भर्खरै श्रोताहरूले सुन्नुभयो चलचित्र साजनबाट यो फिल्म संगीत स्वर रहेको थियो एसपी बालसुब्रमण्यम अनि साथीहरूको

आइना यस चलचित्रबाट अब स्वीकारनुहोस् अघिल्लो अनि अन्तिम फिल्म संगीत जो रहेको छ लता मंगेशकरको स्वरमा शब्द समीरको छ भने संगीत छ दिलीप सेन समीर सेनको।

0: त्यो सामग्री उपलब्ध गराइनेछ जबकि अघिल्लो सरकारको पालामा यो सुविधा केवल 50 लाख परिवारमा मात्र सीमित थियो नयाँ व्यवस्था अन्तर्गत योग्य परिवारहरूले 19 रुपियाँ प्रति किलोग्रामको दरमा मैदा प्राप्त गर्नेछन् र यसमा राज्य सरकारले 19 रुपियाँ बराबरको सब्सिडी राज्य सरकारले दिनेछ यसै गरी चिनी 30 रुपियाँ प्रति किलोग्रामका दरले उपलब्ध गराइनेछ र बाँकी 30 रुपियाँको छुट सरकारले दिनेछ यसको साथै चाडपर्वको समयमा प्रत्येक परिवारलाई 500 ग्राम सुजी उपलब्ध गराउने प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ पश्चिम बंगालको मायापुरमा अवस्थित स्कन मुख्यालयको स्वरूप परिवर्तन तथा स्तरोन्नति गर्ने तयारी भइरहेको छ राज्य सरकारले मायापुरलाई एक प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना बनाएको छ यस योजना अन्तर्गत स्कन मन्दिर वरपरको लगभग 2100 बिघा जमीनको विकास निर्माणका कार्यहरू गरिनेछन् शहरी विकास मन्त्री अग्निमित्र पौडेलले हालै मन्दिरको भ्रमण गरी त्यहाँका अधिकारीहरू तथा स्कनका प्रतिनिधिहरूसँग बैठक गर्नुभएको थियो यस योजनामा सड़क सार्वजनिक यातायात सरसफाई र बत्तीको व्यवस्थामा सुधार गर्ने कार्यक्रमहरू समावेश छन् दुर्गा पूजाको समयमा पहाड़मा बढ़दो पर्यटकहरूको आगमनलाई ध्यानमा राख्दै दार्जीलिङ हिमालयन रेलवेले थप 6 वटा जय राइड सञ्चालन गर्ने घोषणा गरेको छ यस पहलको उद्देश्य पर्यटकहरूलाई टॉय ट्रेनबाट पहाड़को सुन्दरताको आनन्द लिने अधिक अवसर दिन अनि टिकटहरूको पर्याप्त उपलब्धता प्रदर्शित गर्नु हो उत्तर पूर्वी फ्रन्टियर रेलवेका प्रमुख जनसम्पर्क अधिकारी कपिन्जल किशोर शर्माले हिजो एक कार्यक्रममा भन्नुभयो नयाँ सेवा अन्तर्गत दार्जीलिङ र घुम स्टेशन बीच डिजल इन्जिनद्वारा सञ्चालित 4 राउन्ड ट्रिप जॉय ट्रेनद्वारा गराउने योजना रहेको छ यसको लागि प्रस्तावित भाडा 800 रुपियाँ राखिएको छ यता खरसाङ एवं महानदी बीच 2 वटा विशेष राउन्ड ट्रिपहरू शुरू गरिनेछ तीमध्ये पहिलो स्टिम इन्जिनले चल्ने जॉय राइड रेड पाण्डा बिहान 9 बजे खरसाङबाट प्रस्थान भएर बिहान 10 बजे महानदीबाट फर्कनेछ डीएचआरका निदेशक ऋषभ चौधरीले भन्नुभयो आगामी 1-1.5 महिनाभित्रमा नयाँ चालक भर्ती प्रक्रिया सम्पन्न हुने अपेक्षा गरिएको छ यसको साथै अतिरिक्त जॉय राइड र नयाँ चालकहरूको नियुक्तिले पूजाको समयमा पहाड़ी पर्यटनले प्रोत्साहन पाउने आशा छ आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो अघिल्लो समाचार लिएर हामी 10 बजे उपस्थित रहनेछौ सुन्दै गर्नुहोस् आकाशवाणी
1: समाचारको प्रसारणपछि समय यस बेला बिहानीको 9:30 भइरहेछ अब हाम्रो अघिल्लो कार्यक्रम रहनेछ मनका कुरा जोडिरहनु होला आकाशवाणीसँग

विशेषतः संगीत क्षेत्र का लोकप्रिय वरिष्ठ एवं विशिष्ट कलाकारहरूलाई लिएर उहाँहरूका मनमा भएका कुराहरू अथवा कहीं कतै भन्न नसकेका कुराहरू उजागर गरिने कार्यक्रम हो मनका कुरा। नमस्कार श्रोतावृन्द, आजको मनका कुरा कार्यक्रमको यस अङ्कमा यहाँहरू सम्पूर्णलाई म संजोग खवास हार्दिक स्वागत जनाउँदछु। यस अङ्कमा आज हामीसित उपस्थित हुनुहुन्छ दार्जिलिङका एक लोकप्रिय एवं वरिष्ठ गायक, संगीतकार एवं गीतकार दुर्गा खरेल, र यस कार्यक्रमलाई सञ्चालन गर्नुहुँदैछ पारस चन्द्र आले। प्रस्तुत छ कार्यक्रम मनका कुरा।

0: एउटा नयाँ प्रतिबद्धताका साथ, एउटा नयाँ सोचका साथ हामी केही नौलो प्रस्तुति लिएर उपस्थित भइरहेका छौँ। गीत सङ्गीत हामी सबैको जीवनको एउटा पाटो हो, अनिवार्य अङ्ग मान्न सक्छौँ। हामी प्रत्येक दिन केही न केही गीत सङ्गीत सुन्छौँ अनि रमाउँछौँ। यही सोचलाई लिएर हामीले एउटा कार्यक्रम सुरु गरेका छौँ, जसमा हामी विशेष गरेर भारतीय नेपाली लोक आधुनिक गीतहरू अनि ती गीतमाथि चर्चा, गीतका कथा, गीतका व्यथामाथि हामी चर्चा गर्नेछौँ। आजको यो उद्बोधनी अङ्कमा हामीसित हुनुहुन्छ एकजना भारतीय नेपाली सङ्गीत मात्र होइन, समग्र नेपाली सङ्गीत जगतमै आफ्नो ठाउँ धेरै अघि नै सुरक्षित गरिसक्नुभएका कलाकार। दुईवटा नामले यहाँहरू धेर परिचित हुनुहुन्छ, तर आज हामीसित एकजना मात्र यहाँ उपस्थित हुनुहुन्छ। म आदरपूर्वक यहाँको नाम लिन चाहे। हामीसित हुनुहुन्छ कलाकार दुर्गा खरेल। नमस्कार हजुर।
1: नमस्कार। अनि रेडियो मार्फत सुनिरहनु भएको सम्पूर्ण श्रोताहरूमा मेरो अभिवादन टक्राउन चाहन्छु।
0: यो आवाज सुन्ने बित्तिकै हजुरलाई लाग्यो होला बोलाउँ भने तिमीलाई बात लाग्ने डर, बान्की परेको माया, मेरो माया मर्स्याङदीको पानी जस्तै सलल, यस्ता अनेकन गीतहरू। अनि रमाइलो पक्ष के छ भनेदेखि यहाँहरूले लोकगीत, आधुनिक गीत गाउनुहुन्छ, सङ्गीत रचना पनि गर्नुहुन्छ, अनि लोक आधारित आधुनिक गीतहरू पनि धेरै गाउनु भएको छ। यहाँकै सेरोफेरोमा लिएर अथवा यी कलाकारलाई नै आधार लिएर आज हामी भारतीय नेपाली गीत सङ्गीतको चर्चा सुरु गर्नेछौँ। तपाईँहरूले जति बेला सङ्गीत गर्नुभयो,
1: हजुर,
0: जति बेला तपाईँहरू सङ्गीत जगतमा निकै प्रभावकारी भएर अघि आइराख्नु भएको थियो, बद्री दुर्गा खरेल भएर,
1: हामी विशेष गरेर स्कुलको पाटो अलिकति छुन चाहन्छु। स्कुलमा हामीले लोकगीतहरू सिक्यौँ, मिन्सिपल बोइज हाई स्कुलमा, अनि हाम्रा शिक्षकहरूले हामीलाई त्यस बाटोमा डोराउनु भयो। तर हामी आएको सङ्गीतमा साँच्चै नै अब केही गरौँ भनेर पसेको हिमालय कला मन्दिरमा। हिमालय कला मन्दिरमा आएपछि हामीले त्यहाँनिर दिग्गज दिग्गज कलाकारहरूको सङ्गत पायौँ। हामीलाई सुरुमै लगिएकन त्यहाँका सचिव हुनुहुन्थ्यो अलोक घोष, उहाँले सिधै लगेर गोपाल इन्जनको अगाडि पुऱ्याएर अब यी नानीहरूलाई गीत सिकाइदिनुपर्छ भनेर भन्नुभएको छ। गोपाल दाईले त्यही दिनदेखि नै हामीलाई शिष्य मान्नुभयो। अनि बद्री दाजुको भोइस अलिअलि चेन्ज हुँदै थियो, म केटीको भोइसमा गाउँथेँ पत्ला आवाजमा, त्यसले गर्दाखेरि कुरा चाहिँ के भयो भनेदेखि बद्रीले चाहिँ अलिक जिस्केर भन्नुभयो, दाइले धोन्धोरमा प्र्याक्टिस गर तिमीले चाहिँ हो, अनि दुर्गाले चाहिँ गाउनु सिक्नु सुरु गर, तिम्रो भोइस मिठो रहेछ भनेर त्यहाँ सुरु गऱ्यौँ। अनि गोपाल दाईले हामीलाई धेरै उहाँको गीतहरू थुप्रै गायौँ, गीत नाटकहरूमा गायौँ, उहाँसित कार्यक्रमहरू गऱ्यौँ। अनि त्यस बेलाको बेलामा म दुईजना कलाकारहरूको कला मन्दिरमा नाम लिन चाहन्छु, जसलाई कसैले पनि सम्झिँदैनन् आज। एकजना हुनुहुन्थ्यो दुष्यन्त सिंह, तपाईँको निम्ति सायद नयाँ
0: नयाँ
1: दुष्यन्त सिंह भनेको चाहिँ हाम्रो अहिले म्युजिक गर्छ नि दार्जिलिङमा अनन्तहरू, अनन्तहरूको आफ्नो अनन्त सिंहहरूको, उहाँले चाहिँ के गर्नुहुन्थ्यो भने कला मन्दिरमा त एउटा पुरा अर्केस्ट्रै थियो नि, त्यो अर्केस्ट्रामा उहाँले नल तरङ बजाउनुहुन्थ्यो, त्यो पाइप थियो, पाइप बजाउनुहुन्थ्यो, पाइपलाई ट्युन गरेर बजाउनुहुन्थ्यो, अन्त हामीलाई रमाइलो लाग्थ्यो। अनि गोपाल दाजु हुँदाखेरि त हामीलाई गीतहरू सङ्गीतको केही पनि खाँचै थिएन नि, अब उहाँले सबै पूर्ण गरिदिनु भएको थियो नि। तर अब गोपाल दाई आफ्नो बाध्यतावश उहाँ काठमाडौँ जानुभयो, काठमाडौँ गएपछि चाहिँ हाम्रो अलिकति हामी साङ्गीतिक टुरै भयौँ भत्री दाजु र म। टुरो भएपछि चाहिँ के भने कला मन्दिरमा हामीलाई अलिकति सिकाउने, अलिकति गरौँ न भन्ने चाहिँ दुईजना कलाकार आउनुभयो, एकजना उहाँ मैले अघि नाम लिएँ है, उहाँ र अनि अर्को चाहिँ हुनुहुन्छ ठाकुर सिंह मोले। ठाकुर सिंह मोले जितेन्द्र बर्देवाकै हाराहारीको कलाकार हुन्। अनि उहाँले सङ्गीत भरेको दुइटा गीत गाउनु दिनुभएको थियो, अहिले मलाई एउटा मात्रै याद आउँछ, त्यो चाहिँ के भने किन पो जन्मियो ए मान्छे संसारमा केवल बाँच्नलाई, मुखले बोल्छौ देउता जै कुनामा फाली सत्यलाई। त्यो गीत मैले स्टेजमा गाउनुको निम्ति मैले बहुत परिश्रम गरेर हार्मोनियम सिकेर गाएँ है। अनि दुष्यन्त सिंहले मलाई एउटा गीत सिकाउनु भएको थियो कि, उहाँ चाहिँ अलिक मोडर्न नि, मेरी रानीले तरेको खोलाको ए पानी त सलल बग्नु है, उनको हर पाइलामा ए जाईको फुल त झरर झर्नु है, भने
0: कस्तो थियो होला नि, हामीलाई एकदम त्यो सुन्ने इच्छा भयो के त।
1: मेरी रानीले तरेको खोलाको ए पानी त सलल बग्नु है, उनको हर पाइलामा ए जाईको फुल त झरर झर्नु है भने त्यो सिकाउनु भएको थियो। तर म उहाँहरूप्रति पनि सशक्तता नमन गर्न चाहन्छु, किनभने एउटा सङ्गीतको सानो गोरेटो उहाँले पनि हामीलाई डोराउनु भएको हो नि त।
0: ठाकुर सिंह
1: किन पो जन्म्यौ ए मान्छे संसारमा।

0: कति श्रोताहरूले सायद ढिलो गरेर हामीलाई ट्युन गर्नुभयो होला। एउटा रमाइलो चर्चामा छौँ, यसलाई रमाइलो मात्रै नभनौँ, यो एउटा दस्तावेज चर्चाभित्र छौँ हामी। किनभनेदेखि आज हामीले दुष्यन्त सिंहका नाम लिँदैछौँ, ठाकुर सिंह मोलेरलाई सम्झिँदैछौँ, गोकुलचन्द्र राईहरूलाई सम्झिँदैछौँ, भीमचन्द्र राईहरू, यी छायामा ओझेलमा रहेका कलाकारहरू सायद कसैले पनि
1: सम्झिँदैन। दुःख लाग्दो त्यही नै, हामीसित दस्तावेज छैन। अब कला मन्दिरको पुरानो पुरानो फोटोहरू थियो, त्यसमा उहाँहरूको फोटो कता कता झलकझुक देख्नु पाइन्थ्यो। अब त्यो फोटोहरू पनि छन् कि छैनन् थाहा छैन है। अनि कला मन्दिर एकदमै परिवेशै यस्तो साङ्गीतिक माहौल थियो कि एउटा सिनियरहरूको एउटा लट थियो, उहाँहरूमा आरडी राई पापा, सौरेन्द्र दाई भन्नुहुन्थ्यो, त्यहाँबाट अलोक होस्, हाम्रो गणेश शर्माको बुवा छविलाल शर्मा, गोपाल यञ्जन, कर्मयञ्जन है, सबैले भायोलिन बजाउनुहुन्थ्यो। अनि त्यहाँबाट दुष्यन्त दाईले बजाउनुहुन्थ्यो, नलतरङ बजाउनुहुन्थ्यो, अनि हाम्रो बलुओ राईलीको भाइ सुरेन बराइली उहाँले तबेला बजाउनुहुन्थ्यो। अनि अर्को कलाकार मलाई एकदमै मन परेको, जसको हात तबेलामा एकदमै साफ थियो, उहाँ हुनुहुन्छ विक्रम सुब्बा। अनि पछि पछिका दिनहरूमा अहिले धेरै चर्चामा रहेका सङ्गीतकार, धेरै नाम गरेका वरिष्ठ सङ्गीतकार काठमाडौँमा हुनुहुन्छ, प्रकाश गुरुङ। प्रकाश गुरुङ पनि त्यहाँ हुनुहुन्थ्यो कि एउटा फुल अर्केस्ट्रा हुन्थ्यो। अब के भन्न चाहन्छु भने हामीसित अहिलेको जस्तो नि त्यो इलेक्ट्रिक बास थिएन, बेस थिएन यस्तो। अन्त एक दिन कला मन्दिरमा हेरेको त चियापत्तीको ठुलो बक्सा हुन्छ नि चियापत्तीको, त्यसमा यस्तो धनु जस्तो बनाइकन डोरी ताँगेर, एउटा तार जस्तो डोरी ताँगेर त्यहाँ राखेर चाहिँ मैले यो के हो भनेर भनेको त यो चाहिँ हाम्रो बेस हो भन्नु भने अरूले त्यो गिटारहरू बजाउँदाखेरि एकजना त्यसको त्यो धैँदै गर्थे, त्यसले बेस दिन्थ्यो त्यहाँनिर है। अनि अर्केस्ट्राहरू यस्तो यस्तो अर्केस्ट्रा गर्थे कि, मलाई थाहा छ गोपाल इन्जनले उमर खयामको प्रियतमा सुन्नु भएको छ, उमर खयामको क्रिएसन हो नि है, त्यसलाई उहाँले गर्नुभएको थियो कि, उमर खयामको जुन चाहिँ रुबाइत छ नि त्यसलाई ट्रान्सलेट गर्नुभएको थियो अगम सिंह गिरीले। म त्यो चार लाइन
0: तपाईँहरूलाई
1: जाउँ प्रियतमा आज उहाँ, जाउँ प्रियतमा आज उहाँ, एकान्त सजेको हुन्छ जहाँ, प्रकृतिले बिछाएकी हुन्छन् मखमली कोमल घाँस छ, कोही कसैको दास नहोस्, कोही कसैको नाथ नहोस्, तिम्रो मेरो बाटो बीच कतै कुनै पर्खाल नहोस्। अनि लोकमा आधारित गोपाल दाजुले नि हरिमल्ल राजा र भौली रानी को पनि गर्नु, हरिमल्ल राजा र भौली रानी नि एकदमै हाम्रो सङ्गिनीमा आधारित हो, त्यो हाम्रो आमाले पनि गाउनुहुन्थ्यो, सबैले गाउनुहुन्थ्यो कि, त्यसलाई नाटकीकरण गरिहेर्कन त्यो गर्नुभएको थियो है। त्यो हरिमल्ल राजा र भौली रानीको त नि सुरु नै सङ्गिनीबाट सुरु हुन्छ, बिसै र पच्चिसका हरिमल्ल राजा, पाँचै र वर्षकी भौली रानी, यी दुईको बिहे हो। अब अलिक गाइदिउँ,
2: बिसेर पच्चिसका हरिमल्ल राजै, पाँचै र वर्षकी भवली रानी, यी दुईको बिहे भो मेरा बाबै, यी दुईको बिहे भो।
1: एउटा याद गर्नुभयो तपाईँले, हाम्रो धुनहरू नि कति सिरियस र नि कति प्याथोज भरिएको छ कि, यो गीत गाउँदा नि आमा रुनुहुन्थ्यो मनमा लागेर, किनभने सिरानमा जान्छिन् नि भवली रानी, सिरानी भइजान्छन्, गोडामा जान्छिन् नि भवली रानी, गोडामै हराउँछिन्। अब पाँच वर्षको भवली रानीलाई हरिमल्ल राजाले बिहे गरेको, अन्त एउटा कस्तो प्याथोज होला त्यहाँनिर है। अनि पछिबाट हरिमल्ल राजाले म हुँदैन यस्तो, यो पाँच वर्षको योसँग म बस्नु सक्दिनँ भनेर काशीमा पढ्नु जान्छ। काशीमा पढेर फर्किँदाखेरि चाहिँ बाटोमा भौली रानीसित भेट हुन्छ, तर भौली रानीले उसलाई चिन्दैन है। अनि त्यस नाटकमा हामीले जति हाम्रो इनपुट भनौँ न, हाम्रो सांस्कृतिक इनपुट, रिलिजियस इनपुट जति पनि हुन्छ नि, त्यो पनि हाल्नु खोजेको थियौँ त्यसमा। एउटा त्यो आश्रममा उहाँले पढेको आश्रमको एउटा थियो कि, त्यसमा चाहिँ त्यो एकजना त्यो ऋषिको आश्रममा नि उसले पढाउनेमा गुरुले भनेको, अनाश्रित कर्मफलम कार्यकर्म करोतीय

अनि गोपाल दाजु गएपछि कर्म दाले एउटा शिल्पी विषयमा एउटा अर्केस्ट्रा गर्नुभयो, अनि हामीले त्यो वेब्स अफ ज्यान्यु सुन्नु भएको छ नि म्युजिक होइन, कलामदेवमा गयो, त्यो हामीलाई एकदमै मनमा छाप बसेको अर्केस्ट्रा त्यही हो। अनि हाम्रो लुई ब्याङ्क्सको गुरु पनि कोही बेला आएर कलामदेवमा बाजा बजाउनुहुन्थ्यो, भायोलिन बजाउनुहुन्थ्यो, यो कलामदेवको कुरो हो।

0: एकचोटि मैले महेन्द्र प्रधान अज्ञातमा थिएँ, केही खोज्दै थिएँ होइन, त्यति बेला एउटा गीत बगेको खोलो फर्केर आउँदैन, गएको जोबन रोएर आउँदैन भन्ने गीत, त्यो झन्डै 60-70 दशकतिर रेकर्ड भएको रहेछ त्यो गीतहरू। कतिले त्यस पुस्ताका गीतहरूलाई देवकोटा गीतहरू भनेको सुनिन्छ।
1: देवकोटा गीत चाहिँ के भयो भनेदेखि नि, अब बङ्गला उयसमा रविन्द्र सङ्गीत, रविन्द्रनाथ टागोरले रविन्द्र सङ्गीत उहाँले गरेर त्यसलाई रविन्द्र सङ्गीतको नाम दियो, रविन्द्रनाथ टागोरको नाममा रविन्द्र सङ्गीत दियो। 1956 नि हाम्रो नवीन बरदेवा, दलसिंह गतराजहरू, मानदोज गुरुङहरू नि उहाँहरू सबैले मिलेर दार्जिलिङमा सङ्गीत प्रतियोगिताको सुरुवात गर्नुभयो होइन। सङ्गीत प्रतियोगिता सुरुवात गर्दाखेरि के विधामा चाहिँ सङ्गीत प्रतियोगिता गर्ने भनेपछि आधुनिक युग, पुरुषको आधुनिक, स्त्रीको आधुनिक, युगल आधुनिक, त्यहाँबाट लोकगीत है, लोकनृत्य, यी सबहरू त भए के। उनीहरूले के सोचे भनेदेखि एउटा यस्तो विधा गरौँ जुन चाहिँ हाम्रो पनि विधा हो। हामी त्यो गीतहरू तपाईँलाई थाहा छ है, हामीले लोकमा आधारित गीतहरू गर्छौँ नि त, अनि लोक धुनमा, लोक संस्कृतिमा या लोक भाकामा हामी जुन चाहिँ गर्छौँ नि, अब त्यसलाई चाहिँ उहाँहरूले के सोच्नु भयो भने त्यति बेला चाहिँ देवकोटाले मुना मदन चाहिँ नि झ्याउरे छन्दमा लेखेको हो नि त होइन, अनि त्यसले गर्दा त्यो झ्याउरे छन्दमा देवकोटाले लेखेको हुनाले गर्दाखेरि हामी जति पनि प्रतियोगिता यो झ्याउरे छन्दमा या लोकलयमा आधारित गीतहरू हुन्छ त्यसलाई हामी एउटा विधा त्यो पनि गरेर गरौँ भनेर त्यहाँ देवकोटा गीत भनेर गरियो। तर त्यस बेला 1956 यो गीत हुनु हुँदैन भनेर एकैजनाले चाहिँ अपोज गरेका थिए, ती चाहिँ हुन् अम्बर गुरुङ। किन अम्बर गुरुङले हाम्रो देवकोटासितको त्यो गीतको हाम्रो इतिहास छैन, अनि देवकोटाले लेखेको गीतलाई देवकोटा आफैले सङ्गीत पनि भरेको छैन नि त,
0: एउटा नाम दियो भन्ने
1: उहाँलाई लागेर नि त्यसमा अलिकति चर्काचर्की पनि परेको थियो। अनि अम्बर दाईले चाहिँ त्यसलाई उहाँले स्वीकार्नु भएको थिएन, तर के भयो भनेदेखि त्यहाँ सङ्गीत प्रतियोगिता गर्नेहरू सबैले चाहिँ के सोच्यो भने होइन अब एउटा नयाँ विधामा गरौँ न भनेर, अनि त्यो धेरै वर्ष चल्यो। हामीले पनि सङ्गीत प्रतियोगितामा देवकोटा गीत गायौँ धुमधाम, जस्यन्जनको शब्द लिएर जित्यौँ पनि है। अनि अहिले आएर जब स्वरश्री सुरु गर्यो, अनि उहाँहरूले चाहिँ अहिले स्वरश्रीमा चाहिँ चारवटा विधा राख्नुभएको छ नि, एउटा चाहिँ प्रचलित गीतहरू गाइने, एउटा मौलिक गीत गाइने, एउटा चाहिँ लोकगीत, एकदमै लोकगीत गाउने, अनि एउटा चाहिँ लोक आधारित गीत गाउने भनेर हुन त त्यही कुरो ल्याएर यहाँ राख्नुभएको छ। तर देवकोटालाई चाहिँ हामीले बिचबाट सहजतापूर्वक देवकोटालाई हटाइदिएको छौँ।

0: हामी बिस्तारै अब सङ्गीतसँग संलग्न संस्थाहरूको कथातिर पनि जाँदैछौँ। हामी बिस्तारै गोर्खा दुःख निवारक सम्मेलन अनि यस संस्थाद्वारा आयोजना हुने गरेको सङ्गीत प्रतियोगिता जुन चाहिँ एउटा निरन्तरता जसले अहिलेसम्म भइरहेको छ धेरै अघिदेखि है,
1: बिचमा अलिकति आन्दोलनको बेलामा मात्र हुन सक्छ,
0: केही समय
1: कोभिडको बेलामा भएन, नत्र भने निरन्तरता छ। अनि मैले पनि त्यसमा निर्णायकको भूमिका गरेको युग बितिसक्यो, धेरै बितिसक्यो है। अनि सङ्गीत प्रतियोगिता चाहिँ नि हामीले स्कुल भर्खर भर्खर सक्दा सक्दै अब गोपाल दाजु काठमाडौँ गएपछि चाहिँ हामी टुर भयो, अघि भने नि मैले, त्यहाँबाट हामीलाई बाध्यता भयो गीत बनाउनु पर्ने, किनभने अब गीत कसैले दिने छैन, गीत बनाउने सङ्गीत भर्ने बाजा छैन घरमा, केही छैन हो। अनि अब के गरौँ भने गीत आफै लेखौँ अनि टेबल ठटाउँ भनेर बद्रीदाजु टेबल ठटाउँथे, म धुन बनाउँथे, दुईजना बसेर गीत बनायौँ। त्यो गीत टेबल ठटाएर बनाएको गीत दावा गाल मैले रेडियोमा गीत गाएर निकै पपुलर पनि भएको छ, एउटा जवानीका पाइलाहरू आज कता बिसाइदिनु भन्ने, यी अन्तरका व्यथाहरू आज कसलाई पोख्छ।

0: भन्ने क्या पपुलर पनि भएको छ. त्यो पछाडि चाहिँ के भयो भने मैले अब हार्मोनियम जानिदिन्थेँ है, अनि अलिक रोचक छ म सानो भन्थ्यो, अनि हार्मोनियम कसले सिकाउने र गोपाल दाई जानुभयो, ठाकुर सिंह दाई जानुभयो, दुसेन दाई पनि हुनुहुन्न थियो है, अब कसले हात समातेर सिकाउने. इडन धाम जान्थ्यौँ हामी मन्दिर, इडन धाममा हार्मोनियम देखेको थिएँ. अन्त म गएँ इडन धाममा, गुरुजीलाई भने गुरुजी म दिउँसो बसेर हार्मोनियम बजाउँछु ल भन्नु, हुन्छ भन्नु, हार्मोनियम जान्दिनँ म. अनि दिउँसो त्यहाँ माताको अगाडि बसेँ, लु म बसेँ आज एक हप्ता बादमा प्रोग्राम छ हो, मैले हार्मोनियम सिकेर एक हप्तामा चाहिँ गीत गाउनुपर्छ भनेर अगाडि बसेँ. बसेर अन्त त्यो दिन मैले एउटा हिन्दी गीत पुरा बजाएँ, त्यो चले थिए साथ मिलकर भन्ने एउटा गीत पुरा बजाएँ. दोस्रो दिन फेरि गएँ, लु माता फेरि दोस्रो सेकेन्ड सङ बजाउँदैछु. अब त्यति बेला चाहिँ कस्तो हुन्थ्यो भने त्यो कालो रिडहरू आयो भने चाहिँ हतालिहाल्ने हामीलाई, त्यो सेतो सेतो सेतो मात्रै बजाउनु पर्ने, कालो देखेपछि हतालिन्थ्यो. अनि दोस्रो दिन मैले यही वो जगाएँ भने ये रात फिर्न आयो कि भन्ने फिल्मको गीत मैले बजाएँ. त्यो कलाम दिन निकै फेमस थियो, गणेश दाईले भैलनमा बजाउनुहुन्थ्यो प्रायः क्या. अन्त त्यसो हुँदाखेरि त्यो गीत मैले सिकेँ. तेस्रो दिनदेखि चाहिँ नेपालीपट्टि लागेँ. नेपालीपट्टि लागेर नि अब तपाईँ विश्वास गर्नुहुन्छ गर्नुहुन्न कि, सातौँ दिनमा चाहिँ मैले नि त्यो ठाकुर सिंह मुरेले त्यो सिकाएको गीत थिएन किन बजन्मे मान्छे, त्यो सिकिएरकन बद्रीले तबेला बजाएँ, मैले स्टेजमा गएर गीत गाएँ. अनि कम्पोजिसन सुरु गरेका थियौँ. अनि कम्पोजिसन सुरु गरेपछि आफूलाई के लाग्यो भने बद्रीलाई चाहिँ मैले सल्लाह गरौँ कि हामी आफ्नै निम्ति त यो गीत सुनेर रमाउँछौँ नि, निर्णायकहरूको अगाडि चाहिँ कस्तो हुँदो रहेछ यो भनेर म्युजिक कम्पिटिसन जोइन गरौँ भन्यौँ. अनि म्युजिक कम्पिटिसन हामीले जोइन गऱ्यौँ सबै विधामा है, गीत आफ्नै लेखेको थियौँ, सङ्गीत आफैले भरेका थियौँ, लोकगीत पनि थियो, देवकोटा गीत पनि थियो, आधुनिक गीत पनि थियो, युगल पनि थियो, सबैमा कम्पिट गर्नुको लागि गऱ्यो. हाम्रो जित्दैनौँ हामी, जित्ने त कुरै छैन, त्यस्ता त्यस्ता दिग्गजहरू आएको है. अनि हाम्रो शान्ति दिदी, मानदोष गुरुङहरू, नवीन बरदेवहरू जज हुनुहुन्थ्यो, अब उहाँले हाम्रो के फुच्चेको गीतहरू के गर्नुहुन्छ होला भन्ने लाग्यो हो. अन्त बस्यौँ अन्त लास्ट टाइममा फलाफलको नि आयो नि, हामी चाहिँ अरूले को कोले जित्दो रहेछन् भनेर त्यो कार्यक्रमको लिस्ट लिएर नि बसेको थियौँ बद्री दाजु र म त, यो कसले चाहिँ जित्दो रहेछ यसो टिकमार्क गरौँ है भनेर. त पहिले नृत्यको उयो भयो कि नृत्य, ए त्योभन्दा अगाडि सानो भन्छु ल, हामी क्लास एट पढ्दा नि हाम्रो बुबाहरू त्यो खैँजडी बजाएर गर्नुहुन्थ्यो र म्युजिक कम्पिटिसन जोइन गर्नुहुन्थ्यो. अनि उहाँहरू प्रत्येक वर्ष नै फर्स्ट आउनुहुन्थ्यो, उहाँहरूको एउटा हितकारी सङ्घ थियो त्यसले के परमानन्द शर्मा डम्बर छेत्रीहरू सबै मिलेर. अन्त एक वर्ष हामी क्लास एटमा हुँदा चाहिँ हामीलाई पनि लहर चल्यो म्युजिक कम्पिटिसन जोइन गरौँ, केमा भन्दाखेरि चाहिँ खैँजडी बजाएर नाच्ने हो. अनि टिम बटुल्यो, विश्वमणि हिङमाङ, बत्ती दाजु, म, मेरो भाइ सञ्जय, अनि सन्तोष, अनि एकजना हाम्रो तिमसेना छ सरोज तिमसेना, यतिको टिम बनायौँ. टिम बनाएर हाम्रो बुबाहरूलाई सिकाइ माग्यौँ, सेडा बुबाजी हुनुहुन्थ्यो उहाँले सिकाइदिनु भयो. अन्त हामीले चाहिँ के गर्यौँ भने जुन नृत्य चाहिँ उहाँहरूको ट्रेडिसनल हुन्थ्यो नि त, यसरी घुम्थे यसरी घुम्थे नि त, अन्त हामीले चाहिँ अलिक चेन्ज गर्यौँ, होइन क्रस पनि गरौँ, यसरी ढाड ढाड जोडेर पनि नाचौँ भनेर त्यसरी गऱ्यौँ कि म्युजिक कम्पिटिसन जोइन गऱ्यौँ कि. त्योमा त बुबाहरूले हामीलाई सिकाउनु हो नि, हामी फर्स्ट भयौँ नि,
1: बुबाहरूलाई
0: विशासन लामा च्यालेन्ज सिल थियो नि, त्यो चाहिँ हामीले हाम्रो हात पार्यौँ, त्यो फोटोहरू अहिले पनि छ है. अनि त्यो पछाडि यसपल्ट चाहिँ बसी पर्खिरहेको थियो कसको हुन्छ भनेर, लोक नृत्यको भयो. लोकगीतको आएपछि बद्री दुर्गा खरेल भन्यो, हामी त दुईजना एकअर्कालाई हेऱ्यो, अरे बाप्रे हामीले जितेछौँ भनेर गयौँ, गएर पुरस्कार लियौँ माथि. पुरस्कार लिएर त अनि त्यहाँबाट त तपाईँहरू नजानुहोस् नजानुहोस् एकछिन बस्नुहोस् भने, आधुनिक प्रथम भएछु म, आधुनिक मेनुका दिदीलाई गीत गाउनु लगाएको, मेनुका दिदीले मसँग डुएट गीत गाएको,
1: मेनुका प्रधान,
0: मेनुका प्रधान, हामी डुएटमा फर्स्ट भएछौँ, युगल गीतमा फर्स्ट भएछौँ. त्यहाँबाट देवकोटा पनि जितेछौँ, त्यहाँबाट श्रेष्ठ शब्दकार पनि जितेछौँ, श्रेष्ठ सङ्गीतकार पनि जितेछौँ कि यति साह्रो विघ्न ट्रफी भयो, कसरी लाने घर चाहिँ भनेर रेलवे स्टेसनमाथि बस्थ्यौँ. बुबा कुनै किन हिँड्न ढिलो गऱ्यो भने कताबाट आइपुग्नु भएछ, त्यो बुबाले चाहिँ कोट लाउनुहुन्थ्यो कि वाङलाङमा परेको, त्यसको गोजीमा कपहरू हालेर को पाजा सबैलाई, त्यो माथि ट्रेजेडी चाहिँ के भनौँ न, अरू नजित्नेलाई चाहिँ हामीलाई खेदेको नि कुट्नुको लागि. अब यो चाहिँ के भयो, पार्सियलिटी भयो भन्ने हिर्कन हामीलाई खेदेको है. हामी कुदेर घरमा पुग्दा राति एक बजीतिर पुगेको थियौँ घरमा, आमा फेरि हतालेर उठ्नु भएको, के भयो तिमीहरूलाई चाहिँ कहाँबाट यति लाउँदैछ भन्दा, त्यो कप सिल्डहरू घरमा राख्दाखेरि आमा छक्कै पर्नुभएको थियो. त्यो जिटिएनएसको त्यो त्यहाँबाट सुरु भयो हाम्रो जिटिएनएससित. त्यहाँबाट अनि देउराल हुन्छ, अनि देउराल हुन्छ, मनबहादुर मुखियाले बद्री दाजुलाई भन्नुभएको, तिमीलाई सोचेर मैले यो नाटक लेखेको अम्बरेको भूमिका चाहिँ. हामी काश्मीर जानेवाला थियौँ, दाजु जानु पाउनु भने बद्री दाजु गएनन् नि, किनभने तिमी बस्नुपर्छ भनेर. काश्मीर जाने रिहर्सलमा मैले आयो हेरिकन कर्मयञ्जनको भायोलिनमा एन्डी लामाको टेप थियो, एउटा स्कुल टेप थियो, त्यसमा त्यहाँ रेन्टै गरेर सारङ्गीको उहाँले गरिरहेकन हाम्रो रिहर्सल बिचमा दिलमाया खाती हामीहरू चाहिँ जाने है. त्यो रिहर्सल बिचमा आइहरिकन त्यहाँ जिडिएनएसको स्टेजमा दाजुले त्यो नानी च्यापुलीहरू बजाउनु भयो, रेन्टै गर्नुभयो, सारङ्गीको तारले मैले गीत गाएको. नाटकमा कि

0: त्यहाँबाट फर्केर आउँदाखेरि त सारङ्गीको तालिमहरू त अहिलेको भाषामा भाइरल भइरहेको रहेछ नि, त्यति बिघ्न चलेको रहेछ. तर अब अर्कै च्याप्टर छ, कुमार सुब्बाले
1: गइरहनु
0: भयो, त्यो अर्कै च्याप्टर छ. अनि मलाई चाहिँ के भने नि, गाइनेको चाहिँ त्यो एउटा मैले गाउनु पाइनँ भन्ने थियो नि त, तर मैले गाइने उसमा नि गरेको, त्यो फेरि फर्केला पनि गऱ्यौँ नि हामीले. ल्याम्प्स भनेर हामीले एउटा टिम बनाएको थियौँ कि, त्यसमा चाहिँ लिटरेचर, आर्ट्स, म्युजिक, पेन्टिङ सबै गरेर चाहिँ त्यसमा चाहिँ हामी गगन गुरुङ दाजु हुनुहुन्थ्यो, शान्ति दिदी हुनुहुन्थ्यो, नयन सुब्बा सुन्नुभएको छ होइन, नयन सुब्बा हुनुहुन्थ्यो, त्यहाँबाट हामी भारे भोरेहरू सबै थियौँ. अनि यो जुन चाहिँ भवानी भिक्षुको त्यो फेरि फर्केला छ नि, त्यो चाहिँ अगमसिंह गिरीले नाटकीकरण गर्नुभएको, अनि उहाँको भाइ सूर्य गिरीले निर्देशन गर्ने हुनुभयो, अनि हामीले त्यसलाई गऱ्यौँ. त्यसमा पनि एउटा गाइनेको गीत थियो नन्दा हाङखिमको शब्दमा, सुन सुन भला पञ्च म केही भन्छु, खोली सारङ्गीको सवाई कन्छु, सत्तल पार्टी संसारमा कति रहनु होला, मरिलानु के नै छ र मानिसको छोरा, मेला भर्ने मानिसहरू आई फिरिहाल्ने, संयोगमा हाँस्दा हाँस्दै वियोग परिहाल्ने, कति रुवस मञ्चरी न्याउलीको भाका, हाँसी बाँचिदिनु बरै आफ्नै घर पाखा भनेर त्यो मैले गीत गाएको थिएँ. अनि मैले नै स्टेजमा गाइनेको एक्टिङ गरेँ त्यसमा. अनि त्यो एउटा टुङ्ना लिएर या सारङ्गी जस्तो लिएर मैले बजाउँदाखेरि अडियन्समा यस्तो हुन्थ्यो, अब अलिअलि मैले म्यान्डोलिन बजाउँथेँ नि त, अन्त फ्रेटहरूको त्यो ज्ञान थियो. अडियन्समा यस्तो भएछ कि होइन, उसले स्टेजमै बजाएरै गाउँदैछ भनेर, त्यो रेकर्डेड भन्ने भएन क्या. त्यसो हुँदाखेरि अन्त एक दिन चाहिँ मलाई एकदमै अप्ठ्यारो स्थितिमा पऱ्यो, अलिकति हाँसौँ. म त अफिसबाट आउँथेँ, अफिसबाट आएर चेन्ज गरिकन गाइने सानो कालो सालो दसेर गाइने भएर निस्किन्थेँ. भरे त बाजा बजाउँदै गर्दा त घडी पो रहेछ हातमा त, अन्त गाइनेको घडी त अनि घडी लुकाउँदा लुकाउँदा लुकाउँदा भएपछि त्यसमा पनि बत्री दाजुले चाहिँ नायकको भूमिका गरेको थियो, जुन चाहिँ यात्री आउँछ नि, यात्री आएर एक रात बास पढ्नु भएको छ नि होइन, एक रात बास बसेर जुन चाहिँ जान्छ त्यो यात्रीको भूमिका चाहिँ बत्रीले गरेको थिए. अनि हाम्रो यहाँ मायादेवी छेत्रीको छोरी उहाँले चाहिँ हाम्रो हिरोइनको रोल गर्नुभएको थियो त्यसमा. अब यो पनि ऐतिहासिकै हो, किनभने अब त्यो नाटक अनि दोहोरा लुन्छ पछि दार्जिलिङमा चलेको ब्ल्याकमा टिकट बिकेको नाटक अर्को नाटक त्यो पनि हो. अनि पछिबाट कतिवटा नाटकमा हामीले नै सङ्गीत भर्यौँ, जस्तो म मरे पछिमा गऱ्यौँ, शरद चन्द्रको महेश भन्नेमा गऱ्यौँ है, अन्तिम हामीले त्यो फ्रन्टियर पनि गऱ्यौँ, शिवकुमार राईको फ्रन्टियर. अनि एउटा कमल गुरुङले लेख्नु भएको थियो फेरि रामायणको कथा भन्ने, त्यो चाहिँ हामीले गीती अपेरा नै गरेको, त्यो अढाई घन्टाको अपेरा थियो कि काठमाडौँमा गरेको. हामीले पहिले दार्जिलिङमा कलेजमा गऱ्यौँ, त्यहाँबाट कालिम्पोङमा गऱ्यौँ, त्यहाँबाट काठमाडौँ लिएर गयौँ, स्कुलका नानीहरू फिलोमिनाको नानीहरू लिएर. त्यहाँ एकजना गुरुआमा हुनुहुन्थ्यो रेजिना तामसाङ, उहाँको इनिसिएटिभमा हामी गएको त्यहाँबाट. अनि उहाँ गर्दाखेरि नि हामीलाई गर्व गर्ने कुरा चाहिँ कहाँ छ भनेदेखि नि, हाम्रो गीती नाटक हेर्नु चाहिँ बालकृष्ण समा आउनु भएको थियो. तर अब त्यति बेला यो फोटो पनि थिएन, मोबाइल पनि थिएन, फोटो खिच्ने त्यो पनि थिएन.
1: कति ठुलो एउटा है
0: हाम्रो निम्ति त ठुलै भयो नि अब त्यो है. अब त्यसमा कमल गुरुङको शब्दहरू पनि अत्यन्तै मिठो छ, त्यसमा जसेन्जनले कमेन्ट लेख्नु भएको थियो त्यो पनि मिठो है. अनि हामीले प्रस्तुत गरा, हामीलाई प्रस्तुत गराउँछ नारायण गोपालले फेरि काठमाडौँमा राष्ट्रिय सभागृहमा. अनि नगेन्द्र थापा हुनुहुन्थ्यो है, उहाँले त हामीले स्टेजमा साह्रै सर्काउनुहुन्थ्यो. उहाँले कला मन्दिर हुनु, गोपाल यन्जनसँगको जति बेला उहाँको थियो त्यति बेला त अब हामी कला मन्दिरमै थियौँ नि त. अनि फुच्चे फुच्चे मैले त यो मिरिकमा नि फिमेल सिङ्गर नजाँदा गोपाल दाजुसँग नि केटीको स्वरमा गीत पनि गाएको छु नि.

0: आज हामीले दुर्गा खरेल उहाँको सेरो फेरोभित्र रहेर भारतीय नेपाली सङ्गीतको केही इतिहास कोट्याउने प्रयास गऱ्यौँ। फेरि पनि म यो कार्यक्रममा श्रोताहरूलाई निवेदन गर्न चाहन्छु, यो कार्यक्रम हामी गीत सुन्छौँ तर गीतमाथि चर्चा गर्दैनौँ, अनि जति बेला गीत कथाहरू हामी सुन्छौँ नि त्यति बेला त्यो गीत र गीतको कथा जति बेला हामीलाई थाहा हुन्छ नि त्यति बेला त्यो गीतले बडो ठुलो प्रभाव छोडिराखेको हुन्छ, हामी एकोरिन्छौँ त्यो गीतमा। धेरैवटा गीतको आज चर्चा भयो, अनि सबभन्दा ठुलो कुरा चाहिँ धेरैजना होजेलमा रहेका यी कलाकारहरूको कमसेकम हामीले नाम लिन पायौँ,
1: श्रद्धा एउटा सुमन उहाँलाई
0: धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद। यो कार्यक्रम एउटा दस्तावेजका रूपमा रहनेछ, यो आकाशवाणी खरसाङको आर्काइभमा सङ्ग्रहालयमा रहनेछ, अनि सङ्गीतमाथि खोजी गर्ने खोजकर्ताहरूले अवश्य यसबाट यसमाथि काम गर्नेछन् अनि यसबाट लाभ लिनेछन्। धेरै धेरै धन्यवाद।
1: हजुर, मैले हजुरसँग बसेर यहाँ है सङ्गीतको विशाल एउटा इतिहासको एउटा ठुलो एउटा परिच्छेदको सानो अंश मात्रै कोट्याउने प्रयास गरेँ है। मैले यी अग्रजहरूलाई आज तपाईँहरू समक्ष ल्याएर तपाईँको प्रश्नहरूमाथि आएर अनि श्रोता समक्ष पुर्याउने सानो प्रयास भयो, त्यसमा म अत्यन्तै खुसी छु है।
0: एउटा श्रद्धाञ्जली पनि
1: भयो उहाँहरूलाई है। अनि मलाई प्राय प्राय प्रोत्साहन गर्नेहरू त बितेर जानु पनि भयो है, उहाँलाई हार्दिक श्रद्धाञ्जली नै म अर्पण गर्छु। कार्यक्रममा बोलाउनु भयो, यति मिठो गफ गर्न पायौँ है, त्यसको निम्ति म आभार प्रकट गर्दै अनि श्रोताहरूलाई फेरि पनि अभिवादन गर्दै कार्यक्रमबाट बिदा लिन चाहन्छु।
0: हामी फेरि भेट्नेछौँ। यो कार्यक्रम मैले सुरुमै पनि निवेदन गरेको थिएँ, यो एउटा हाम्रो प्रतिबद्धता छ, हामी यो कार्यक्रम निरन्तर रूपमा गर्नेछौँ अनि सङ्गीतमाथि हामी चर्चा गरिरहनेछौँ। धन्यवाद,
1: थ्याङ्क यू सो मच।
2: आदरणीय श्रोता, यतिन्जेलसम्म तपाईँहरूले सुन्नुहुँदै थियो मनका कुरा, र यस कार्यक्रममा आज आफ्नो मनका कुरा गर्नु हुँदै थियो लोकप्रिय गायक एवं सङ्गीतकार दुर्गा खरेल, र कार्यक्रम सञ्चालक हुनुहुन्थ्यो पारस र आले। यतिन्जेलसम्म आफ्नो अमूल्य समय हामीलाई दिनुभएर यस कार्यक्रम सफल तुल्याइदिनुभयो, यसका निम्ति आदरणीय श्रोतावृन्द हजुरहरू सम्पूर्णलाई आकाशवाणी खरसाङको तर्फबाट हार्दिक आभार प्रकट गर्दै आजको यस अङ्कलाई यही अन्त्य गर्दै आगामी हप्ता फेरि यसै दिन यसै समय यही कार्यक्रममा अन्य वरिष्ठ एवं लोकप्रिय कलाकारहरूको साथमा हामी उपस्थित हुनेछौँ।
3: अब अघिल्लो क्रममा समय भइरहेछ 10 बजेको मुख्य समाचारको।
4: नमस्कार, आकाशवाणीको बिहान 10 बजेको मुख्य समाचार सिल्भेस्टर लेप्चाबाट सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले आज महान क्रान्तिकारी तथा स्वतन्त्रता सेनानी श्यामजी कृष्ण वर्माप्रति उहाँको जन्म जयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा प्रधानमन्त्रीले श्यामजी कृष्ण वर्माले आफ्नो सम्पूर्ण जीवन भारतको स्वतन्त्रताका लागि समर्पित गर्नुभएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री स्किलिङ एन्ड एम्प्लोएबिलिटी ट्रान्सफर्मेसन थ्रु अपग्रेडेड आइटिआई पिएम सेतु योजना आज 1 वर्ष पुरा भएको छ। शिप विकास तथा उद्यमशीलता मन्त्रालयको यो योजना गत वर्षको 4 अक्टोबरमा सुरु गरिएको थियो। पश्चिम बङ्गालको नन्दीग्राम र रेजीनगरमा हुने विधानसभा उपचुनावको प्रचारको आज अन्तिम दिन हो। मतदान आगामी मङ्गलबार 6 अक्टोबरमा हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नन्दीग्राममा भाजपा उम्मेद्वार हाँसी रानी रथको समर्थनमा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउनुहुनेछ। युक्रेनले रुससँगको युद्ध विराम सम्बन्धी भारतको प्रस्तावलाई 4 प्रस्तावहरूमध्ये सबैभन्दा विस्तृत भनेर वर्णन गरेको छ। इन्डोनेसियाको सम्बावा क्षेत्रमा आज भूकम्पको झट्का महसुस गरिएको छ। रेक्टर स्कलमा भूकम्पको तीव्रता 5.9 रहेको थियो। हिजो बर्मुडाको तटमा एयर एम्बुलेसनको आपतकालीन अवतरण भएको थियो, जसमा 6 सवार थिए। खोजी टोलीले हाल 2 मात्र फेला पार्न सकेको छ, जबकि 4 निखोज रहेको जनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाली खेलकुद अन्तर्गत महिला 53 फ्री स्टाइल कुस्ती स्पर्धामा रजत पदक जितेकोमा पहलवान अन्तिम पङ्गाललाई बधाई दिनुभएको छ। सामाजिक सञ्जाल पोस्टमा उहाँले अन्तिमको भविष्यका लागि शुभकामना व्यक्त गर्नुका साथै यो उपलब्धिले अन्य खेलाडीहरूलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो। जापानमा आयोजित एसियाली खेलकुदमा 1 पदक जितेर स्वदेश फर्किएको भारतीय महिला हकी टोलीलाई बेङ्गलुरूको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा उत्साहजनक स्वागत गरिएको थियो। 2026 एसियाली खेलकुद आज सम्पन्न हुँदैछ। समापन समारोह जापानको नागोयास्थित मिजुहा पार्क एथलेटिक स्टेडियममा भारतीय समयअनुसार साँझ 6 बजे सुरु हुनेछ। आकाशवाणीबाट बिहान 10 बजेको मुख्य समाचार पूरा भयो। अघिल्लो मुख्य समाचारको साथमा दिउँसो 1 बजे पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

0: समय यस बेला बिहानीको 10:03 अनि 47 सेकेन्ड भइरहेछ। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रसँग एफएम 103.5 मेगाहर्जमा, साथै आकाशवाणी दार्जिलिङ एफएम 102.2 मेगाहर्ज, न्यूज अन एआईआर मोबाइल एप लगायत प्रसार भारतीको ओटिटी प्लेटफर्म वेव्समा पनि यहाँहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र सधैँको आइतबार झैँ हामी यो समय पनि उपस्थित भइसकेका छौँ हाम्रो प्रत्यक्ष फोन इन कार्यक्रम कुरै कुरामा। र जति पनि टाढा अनि नजिकका श्रोताहरू हामीसित जोडिसक्नु भएको छ र हाम्रो वा भनौँ हाम्रो कार्यक्रमको प्रतीक्षामा आफ्नो रेडियो सेट नजिक हुनुहुन्छ वा मोबाइल छेउमा राखेर हाम्रो प्रतीक्षामा हुनुहुन्छ, यहाँहरू सबैलाई म रश्मिको तर्फबाट नमस्कार भन्न चाहन्छु, साथसाथै कार्यक्रममा स्वागत जनाउन चाहन्छु। हातै आज मेरो साथमा स्टुडियोमा उपस्थित भइसकेकी छिन् साथी रेबिना।
1: हजुर, अनि हामी दुवैको तर्फबाट यहाँहरू सबैजनालाई हार्दिक अभिवादन ठक्राउँदछौ।
0: र हामीले रेबिना एउटा कुरा भन्न चाहन्छु म, है हामीले जन्मदेखि बाल्यकाल हुँदै जीवनका विभिन्न अवस्थाहरू पार गर्दै जीवनमा अघि बढेका रहेका हुन्छौँ, होइन? सुख दुःख तलमाथि त हुन्छ नै जीवनमा, है? तरै पनि जीवन जिउने क्रममा हामी यी सबै कुराहरूसित हातेमालो गर्दै धेरै अनुभवहरू बटल्दै हामी जीवन यात्रामा अघि बढिरहेका हुन्छौँ, होइन? जुन यात्रा चाहिँ हाम्रो बाल्यकालदेखि लिएर चाहिँ वृद्ध अवस्थामा गएर टुङ्गिन पुग्छ, है? तर मलाई लाग्छ हाम्रो जीवनको सुनौलो अध्याय भनेको बाल्यकाल हो, है? जसलाई समयले बन्द गरे पनि सम्झनाले कहिले मेटाउन सक्दैन। हाम्रो जीवनको सबैभन्दा सुन्दर र स्मरणीय अवस्था नै हो बाल्यकाल, होइन?
1: हजुर।
0: र त्यस समय न कुनै चिन्ता हुन्छ, न कुनै फिक्री हुन्छ, न कुनै जिम्मेवारीको नै बोझ हुन्छ, सानो सानो कुरोमा रमाउने गरिन्छ, न कुनै लोभ, न कुनै कुरोको मोह। र यो अध्ययनको वर्णन जति गर्दा पनि सायद शब्दहरूमा वर्णन गर्न सकिँदैन होला, शब्दहरू कम हुन्छ होला जस्तो मलाई लाग्छ, होइन रेबिना?
1: र
0: कहिलेकाहीँ त लाग्छ फेरि त्यो क्षणलाई जिउन पाए हुन्थे नि, फेरि त्यो क्षणमा फर्केर जाने पाए हुन्थे नि।
1: हजुर, अवश्य पनि हाम्रो रश्मिज्यूले अत्यन्तै राम्रो कुरा राख्नुभयो हाम्रो श्रोताहरू समक्ष, है? जिन्दगीको यस्तो व्यस्तता समयमा पनि हाम्रो साथै हामीसँग थुप्रै जिम्मेवारीको बिचमा कहिलेकाहीँ हाम्रो मन अडिएर एउटा अनौठो प्रश्न सोध्ने गर्छ, है रश्मिज्यू? यदि जिन्दगीमा फेरि एकपटक बाल्यकालमा फर्किने अवसर पाए के हुन्थ्यो
0: होला
1: भन्ने एउटा विचार हामी समक्ष आउने गर्छ, है रश्मिज्यू? र आजको साप्ताहिक फोन इन कार्यक्रममा पनि हामी यही विषय लिएर हामी हाम्रो श्रोताहरू समक्ष कुराकानी गर्नेछ।
0: आजको हाम्रो विषय पनि बाल्यकालसित सम्बन्धित नै छ, जसलाई फेरि एकपटक जिउने वा फर्किने रहर सायद सबैमा हुन्छ होला जस्तो मलाई लाग्छ रेबिना। र यदि तपाईँले बाल्यकालमा फर्किने अवसर पाउनु भएदेखि तपाईँ के गर्नुहुन्थ्यो, तपाईँले आफ्नो विचारहरू हामीसित साझा गर्नु सक्नुहुनेछ। र हाम्रो सम्पर्क नम्बर रहेको छ 03542991317, हाम्रो सम्पर्क नम्बर फेरि यहाँबाट भनिरहेछु 03542999317, अवश्य यो नम्बरमा कल गरेर आफ्नो विचारहरू हामीसित साझा गर्न सक्नुहुनेछ। र अहिले त भने हामी राख्छौँ एउटा फिल्मी कोसेली।

0: धन्यवाद।
1: योगेश झाङ्रेजी छत्तिसगढबाट हुनुहुन्थ्यो हामीसित, यहाँले अति नै राम्रो विचारहरू साझा गर्नुभयो होइन। सानोमा त त्यही हो,
2: हजुर,
1: बाजे बोजू, अब अहिले त बाजे बोजूहरू हुनुहुन्छ होइन, तर बाजे बोजूसँग हामी अहिले त त्यस्तो कथाहरू सुनाउनुहोस् न भन्नु पनि सक्दिनँ बाजे बोजूलाई होइन। त्यति बेला त हामीले बाजे बोजूलाई लु कथा सुनाउनुहोस् भनेर ढिप्पी गर्थ्यौँ, जिद्दी पनि गर्थ्यौँ होइन, उहाँहरूलाई सुनाउनु कर पनि लाग्थ्यो है। तर कति मजा आउँथ्यो उहाँसित बसेर लुटुबुटो भएर उहाँहरूको कथा सुन्नु, कुराहरू सुन्नु।
2: हजुर हजुर, तर अहिले यसो हेर्दाखेरि रश्मिज्यू यस्तो लाग्छ कि अहिलेको नानीहरूकोमा पो त्यो समय नभएको हो कि है, मोबाइलको यो जमानाले गरेर हो कि है, इन्टरनेटको जमानाले गरेर हो कि, सायद त्यो कथाहरू सुन्ने नानीहरूकोमा पो समय नभएको हो कि जस्तो लाग्छ है रश्मिज्यू। र रश्मिज्यू बाल्यकाल जीवनमा साथीहरूसँग एकदमै खुब खेलिन्थ्यो है, मेरो अर्को यो अर्को विचार यहाँ साझा गरिरहेको छु है। बाल्यकालमा हामी साथीहरूसँग खुब खेलिन्थ्यो, जब लडेर घुँडामा चोट लागिन्थ्यो नि रश्मिज्यू, मजाले रुइन्थ्यो दुखेर है, तर घरमा जब जान्थ्यौँ है, अनि आमाको एउटा मन्त्र, त्यो मन्त्र चाहिँ के थियो भने भनेर भन्ने गर्थ्यो है आमाले, अनि त्यो मन्त्रले गए, त्यो मन्त्र आमाको मन्त्र जब पनि हामीलाई त्यो घाउमा फु गरिदिनुहुन्थ्यो, त्यो मन्त्र आएपछि त त्यो घाउ नै ठिक
1: भइहाल्थ्यो
2: है,
1: ठिक हुने गर्थ्यो,
2: अनि हजुर एकदमै राम्रो लाग्थ्यो त्यो त्यो समयहरू सम्झिँदा है। अनि रश्मिजीको पनि केही त्यस्तो बाल्यकालको, यदि तपाईँले पनि है फर्किने अवसर पाए के गर्नुहुन्थ्यो?
1: हजुर हजुर, म पनि त्यही हो, मेरो पनि अब आमासित लुटुपुटु, विशेष चाहिँ त्यही हो, आमा बाबासित लुटुपुटु हुन मन लाग्छ अब अहिले पनि होइन, त्यो क्षण चाहिँ हामीले बिर्सिनै सक्दैनौँ। आमा बाउको माया हरेक कुरामा हामीले, उहाँले हामीलाई मार्गदर्शन गराइराखेको होइन। अब कतिवटा बदमासीहरू पनि गरिन्थ्यो त्यति बेला है, साथीभाइहरूसित मिलेर, त्यसको पनि पुरा याद आउँछ। अनि स्कुल जानु, फेरि ब्याग बोकेर जामा लगाएर स्कुल जानु है, स्कुल गएको मलाई त त्यो फेरि त्यो क्षण चाहिँ फेरि त्यहाँ चाहिँ म पुग्न पाएँ भने चाहिँ म अवश्य ब्याग बोकेर है, सानो वाटर बोटल यसो अगाडिपट्टि झुन्डाएर ब्यागमा टिफिन हाली मागेर, सानो ब्याग बोकेर, चिटिक परे ब्याग गरेर म चाहिँ स्कुल जाने थिएँ जस्तो लाग्छ है।
2: हजुर हजुर,
1: नर्सरी केजीहरू पढ्न जाने थिएँ, स्कुलमा साथीहरूसित मजा आउँथ्यो खेल्नु पढ्नु है।
2: यो हजुर हजुर, यो समयहरू सम्झिँदा रश्मिज्यू हामीलाई लाग्छ हामी एकदमै ठुलो हुने हतारमा बाल्यकाल छोडेर चाहिँ अघि बढिरह्यो है, तर आज पछाडि फर्केर हेर्दा लाग्छ कि जीवनको सबैभन्दा धनी र खुसी समय नै त्यही बाल्यकाल रहेछ।
1: तर समयसँग रेविनाज्यू, समयसँग हामी अघि पनि बढ्नुपर्छ है, समयसँग हामी अघि बढ्दै जानुपर्छ, हामी बाल्यकालमै बसेर त भएन, हाम्रो अवस्थाहरू हुँदै जान्छ, अगाडि हामी बढ्दै जान्छौँ। तर प्रत्येक अवस्थाको पनि अब आफ्नो आफ्नो विशेषता छ है, प्रत्येक अवस्था राम्रै हुन्छ, तरै पनि कहिले कहिले चाहिँ हामी त्यस्तो अनुभव गर्छौँ क्या, त यसो बाल्यकालमा गए फर्किन पाए पनि हुन्थ्यो नि भन्ने चाहिँ हामीलाई है अनुभव गरिरहेका हुन्थ्यो। सबैभन्दा सुनौलो चाहिँ यो बाल्यकाल नै लाग्छ। र श्रोताहरूले झट्टै हामीसित सम्पर्क गर्नुहोला, यहाँहरूले पनि हाम्रो आफ्नो आफ्नो विचारहरू हामी समक्ष राख्नुहोला है। यसको निम्ति हाम्रो सम्पर्क नम्बर रहेको छ 03542999317, यहाँले यस नम्बरमा हामीलाई सम्पर्क गरेर आफ्नो विचारहरू साझा गर्न सक्नुहुनेछ। अहिले हामी राख्नेछौँ एउटा सङ्गीत।
2: हजुर।

0: कोशीले पछि पुनः स्वागत जनाउँदछौँ श्रोताहरूलाई हाम्रो प्रत्यक्ष फोन इन कार्यक्रम कुरै कुरामा। र रेबिना लाग्छ अहिलेलाई भने हामीसित एकजना श्रोता जोडिसक्नु भएको छ, हेरौँ को हुनुहुन्छ। हेलो
1: हेलो, नमस्कार रेबिना दिदी, अन्त यो लक्ष्मी दिदी, सागर पन्नामा गुड मर्निङ।
0: हजुर नमस्ते, हजुर को बोल्दै हुनुहुन्छ?
1: नरेश प्रसाद सिंह, ठाकुरगञ्ज बिहारबाट बोलेको।
0: ओ नरेश जी, यहाँलाई स्वागत छ हाम्रो कार्यक्रममा। तर यो गर्मी महिना जतिको गरम चाहिँ छैन होला, अलिकति कम्ती चाहिँ
1: भयो होला, होइन? बेलुकातिर अलिकति ठन्डा भइहाल्छ कि, अन्त यो भोलि अलिकति ठन्डा हुन्छ, त्यसले गर्दा त्यति बेला यो 8 बजे 9 बजेतिर गर्मी हुन्छ।
0: ए हजुर हजुर हजुर, त नरेशजी यहाँले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ होइन?
1: हजुर
0: हजुर, भनेपछि तपाईँलाई आजको हाम्रो यो टपिक पनि थाहा भयो होला। हजुर हजुर, फेरि एकचोटि भन्न चाहन्छु है, यदि तपाईँलाई बाल्यकालमा फर्किने अवसर पाउनुभयो भने के गर्नुहुन्थ्यो?
1: बाल्यकालको जमानामा अहिलेको जमाना त पुरा यो किनकि बाल्यकालको जमानामै दोस्रो थियो, अहिलेको जमानामै दोस्रो थियो कि दिदी।
0: हजुर हजुर,
1: त्यसको मस्ती मजाले, अन्त यो आमा बाबा साथी काकाहरूले त पुरा एकदम निन नलागेर अलि यो बेलुकातिर गाना गाउँछौँ, अन्त के कति यो गीत पनि सुनाउँछ, त्यसलाई गर्छ नि। अन्त यो अहिलेको जमानामा त मान्छेले पुरा मोबाइलमै छन्, त्यसले गर्दा अहिलेको जमानामा त्यति मजा छैन, त्यसले गर्दा अस्तिको जमानामै दोस्रो
0: बाल्यकालको जीवनमा हजुर तपाईँले बिताउनु भएको कुन चाहिँ समयलाई चाहिँ तपाईँ एकदमै सम्झना गर्नुहुन्छ, सम्झनुहुन्छ? फेरि बाल्यकालमा तपाईँ जानुभयो भने फर्किने अवसर पाएँ भने चाहिँ म त्यही कुरा गर्थेँ भन्ने एउटा हुन्छ नि। हजुर, के छ तपाईँको त्यस्तो केही छ?
1: त्यति बेला स्कुल पुगेर जानु पर्थ्यो, 1 किलोमिटर दुध, मेरो घरको 1 किलोमिटर दुध स्कुल थियो दिदी,
0: डेग
1: कुदेर जानु पर्थ्यो। अन्त अहिलेको त्यो खोक्रेको त्यो अस्तिको जमाना फर्केर आउँदैन, त्यसले गर्दा यो शान्ता तामाङ दिदी, जसोदा बहिनी, खनमा खनन बहिनी, अहिले दोकान सत्य पाण्डे, कल्याण राय, अन्त यो अजय धनुका मालबजार, अक्ष कुमार खड्का बरालाई पनि नमस्कार। अन्त यो कालिम्पोङमा मेरो साथीहरू छ, तमन्ना भाइ, सुदा भाइ, अरमान भाइ, मुन्ना भाइ, अन्त चित्रा दिदी, अनुपमा दिदी, इशारा दिदी, रजना दिदी, अन्त लक्ष्मी दिदी, जसुदा गुरु, जति कर्मचारीलाई छ सबैलाई नमस्कार, फादर कर्नल, म बिदा माग्छु, अरूलाई पनि लाइनमा हुन्छ होला ल दिदी।
0: हवस् हवस् अवश्य नरेशजी, यहाँलाई धेरै धेरै जोडिनुभयो है। नरेश प्रसादजी अहिले हुनुहुन्थ्यो ठाकुरगञ्ज बिहारबाट। त यहाँलाई पनि यदि बाल्यकालमा फर्किने अवसर पाएदेखि यहाँले पनि स्कुल जानुहुन्थे भन्ने भन्नुहुँदैछ।
2: हजुर हजुर हजुर, र रश्मिज्यू हामी समयलाई त पछाडि फर्काउन सक्दैनौँ है, तर पनि केही हामी भित्र भएको बाल्यकाललाई केही क्षणको निम्ति आज हामी बाल्यकालतिर लानेछौँ।
0: हजुर हजुर, अहिलेलाई भने लाग्छ कलर एकजना हजुर हुनुहुन्छ फोन लाइनमा, हेरौँ को हुनुहुन्छ। हेलो
3: हेलो हेलो हेलो,
0: नमस्कार नमस्कार, को बोल्दै हुनुहुन्छ?
3: मैं समीर अंसारी बात कर रहा हूँ, झारखंड से
0: जी। आपका नाम बोलिए।

0: थोड़ा सा मेरा दोस्त का नाम ले लेते हैं, गुड्डू रंगीला, शेखर जी, तार पुरुष एकता जी, प्यारे दीदी शांता तामंग जी, और भाई नरेंद्र नरेंद्र प्रसाद ठाकुर जी, इन सबको मेरा प्यार भरा आदर।
1: ठीक है मोहम्मद जी, आपका सुन रहे हैं वो मैसेज, शायद आपका दोस्त लोग सुन रहे होंगे, तो बहुत बहुत धन्यवाद मोहम्मद जी आपको कॉल करने के लिए, हमसे जुड़ने के लिए। रही हमीसित हो मोहम्मद शरीफ आरजू, यहाँ से हम एकदम पुरानो लिसनर हूँ हाई श्रोता हूँ यहाँ एकदम बाल्यकालदि नई रेडियो सुनुद होने रेबिना
2: हजर हजर रज को
1: श्रोता ली हूँ को हर हलो हलो हलो हलो हजुर को बोल्दै हुनुहुन्छ?
3: खोला नाला झरना बगिरहन्छ कलकल, खोला नाला झरनाहरू बगिरहन्छ कलकल, मलाई भन्ने त बाल्यकालको यादहरूले सताइरहन्छ हरपल। नमस्कार एक मुस्ट
1: नमस्ते नमस्ते को बोल्दै हुनुहुन्छ?
3: म तपाईँहरूको नियमित श्रोता थर्पु मिरिक निकालीबाट कल्याण राई बोल्दै छु।
1: कल्याणजी, कल्याणजीलाई धेरै धेरै स्वागत छ कार्यक्रममा। हामीले कल्याणजीको फोनको प्रतीक्षामा बसिरहेका थियौँ आज।
3: हजुर हजुर, मेरो त्यो अर्को उबाट लाग्यो फोनै, आज डिस्कनेक्ट भएको भएको छ कि अर्को नम्बरबाट गर्दा चाहिँ लाग्यो।
1: हजुर कोही बेला त्यस्तो हुन्छ नि, समस्या हुन्छ है लाइनमा। हजुर आज
3: प्रब्लम छ हाम्रो साथीबाट।
1: कल्याणजी आज कतै पो जानुभएछ कि भनेर सोचिरहेको थियो।
3: हजुर होइन, एकदम बिहानदेखि नियमित सुनिरहेको छु निरन्तर तपाईँहरूको मैले कार्यक्रम।
1: कल्याणजीले आजको हाम्रो विषय पनि सुनिहाल्नु भयो होला होइन?
3: हजुर एकदम राम्रो
1: हजुर। अनि तपाईँ चाहिँ के गर्नुहुन्थ्यो यदि बाल्यकालमा फर्किने अवसर पाउनु भयो भने तपाईँ चाहिँ के गर्नुहुने थियो?
3: बाल्यकालमा फेरि फर्केको म त्यो अवसर पाएँ भने फेरि स्कुल पढ्थेँ एकपल्ट।
1: हजुर हजुर,
3: त्यतिको लाइफ चाहिँ स्टुडेन्ट लाइफ जतिको लाइफ चाहिँ कहिले पनि हुँदैन क्या। अन्त म चाहिँ त्यो कतिवटा कुराहरू त्यसले हामीलाई मोटिभेट पनि गर्छ, त्यो सानोको यादहरूले चाहिँ हामी बाँच्नुपर्छ। त्यति बेला चाहिँ हामी निर्धक्कै हुन्छौँ नि त, हामीलाई केही सोच पनि हुँदैन, कसरी गरिखानुपर्छ, मैले के गर्नुपर्ने भन्ने सोचहरू हुँदैन हो। साथीभाइसँग चाहिँ हामी चाहिँ मजाले चाहिँ एक ग्रुप भएर चाहिँ खेल्नु पायो भने चाहिँ त्यो मलाई याद आउँछ, त्यो हामी सिटी बलहरू खेलेको डुङ्गा र इन्टु मिन्टु लसन भन्ने हो त्यस्तो हामी चाहिँहरू।
2: कल्याणज्यूको चाहिँ हामीले भोइस इको भइरहेको सुनिरहेको छौँ, सायद तपाईँले छेउमा रेडियो राखिराख्नु भएको छ कि त्यसलाई अलिक।
3: हजुर होइन, म टाढोमै छु कि तर यहाँ आज प्रब्लमै छ अलिक। हजुर
1: ए हजुर, अलिकति उयो हुँदैछ, फिडब्याक आउँदैछ रेडियोको।
2: अनि कल्याणज्यूले स्कुल स्कुलले समयमा है विद्यार्थी जीवनमा चाहिँ गर्नुभएको बदमासलाई चाहिँ हामी समक्ष केही साझा गर्नुहुन्छ कि?
3: बदमास त पुरा गर्छु नि, क्यामुना रुखमा चढे टिप्थे हो।
2: हजुर,
3: अब म त डिस्ट्रिब्युन मान्छे नि, तर साथीहरू चढ्नु सक्थेन, सबभन्दा त्यो रुखमा चाहिँ चढ्नु, म फेरि त्यो अलिकति पोक्ता थिएँ नि रुखमा चढ्नु चाहिँ, अहिले पनि चढ्छु म।
2: हजुर
3: अन्त रुखमा चढेर चाहिँ रुखमा चढेर चाहिँ क्यामुनाहरू झार्थे, अन्त कालो कालो चाहिँ पाकेको, हरियो चाहिँ नपाकेको हुन्छ नि त, आफूलाई चाहिँ पाकेको पाकेको गोजीमा हाल्थे, त्यो चाहिँ पाकेको चाहिँ बुलबुल चुट झर्ने हुन्छ नि त, थाल्पा हाल्छ
2: त्यहाँ,
3: हरियो चाहिँ तल झार्किन्थ्यो। अन्त केटाहरूले चाहिँ मलाई चाहिँ पुरा गुल्चेको थियो रुखमा नझरोस् भनेर, त्यति अब त्यस्तो मैलाहरू रुखतिर दलिदिन्थ्यो नि क्या।
2: त्यहाँ चाहिँ
3: एक दिन चाहिँ त्यो अम्बकै भन्ने फलदा टिपेर खाँदा चाहिँ म चाहिँ रुखबाट झरेको पनि छु कि, तर मेरो चाहिँ अब लकिली अर्को हाँगामा पक्कबाट नदिया त्यसलाई हुन्थेन नि म क्या। बदमास बदमास बदमास थियो नि त, त्यो कुराहरू मारेर खाइदिन्थ्यो नि, बल्छीहरू थापेर हो भक्तो पुरा बदमास गर्थ्यो, अन्त गोठहरू जलाइदिएर हो अब हो त्यस्तोहरू गर्थ्यौँ क्या, गाईहरू फुकालिदिएर, गाई फुकालिदिइरहेको थियौँ, अब त्यो दुधहरू चाहिँ अब बाछाले डल्लै खाइदिन्थ्यो, सरक थियो हो, अहिले म चाहिँ सरकहरू लाग्छ जस्तो पनि लाग्थ्यो नि, तर अब सानोमा चाहिँ त्यस्तो ग्या उयो हुन्छ के, बिनाकै त्यस्तो हुन्छ, तर अहिले चाहिँ अब त्यो कुरा फेरि हामीले किन गरेको।
1: यदि हजुर, यदि कल्याणजी फेरि बाल्यकालमा फर्किने अवसर पायो भने फेरि त्यस्तो गर्नुहुन्छ?
3: हजुर, अहिले मलाई पछुताप हुन्छ नि, त्यो कुराहरू मैले किन गरेँ होला भनेर, अब चराहरूको गुडहरू बच्चाहरू तिमीले मारिदिन्थ्यो, डराइदिन्थ्यो हो, आगोहरू लाएर त्यस्तो गर्थ्यो नि अब क्या।
1: कल्याणजीको छ भाले पनि छ जस्तो छ, भाले बासेको।

0: हजुर पित्रको लागि
1: रहेछ ए हजुर हजुर अनि यो पित्र चाहिँ कहिले हुन गइरहेछ त तपाईको
0: पित्र चाहिँ अब यो सरात भरिमा हुन्छ नि त तपाईको हजुर हजुर भित्रै हुन्छ अब यही हप्ता हुन्छ
1: हजुर हजुर
0: अन्त त्यो त्यो सम्झनाहरूले चाहिँ मलाई अहिले पनि सताइरहन्छ के त्यो सम्झनाहरूले चाहिँ मलाई यस्तो सताउँछ अन्त म चाहिँ त्यो बाल्यकालमा फर्केर कतिवटा रिसहरू भयो भने त्यो बाल्यकालको सम्झनाहरूले चाहिँ हामीले मोटिभेट पनि गर्छ यस्तो काम गर्नु हुँदैन हामीले बाल्यकालकोमा हामी यस्तो थियौँ भनेर सोच्यो भने चाहिँ त्यो कतिजनासँग रिसहरू छ भने पनि त्यो रिसहरू पनि हाम्रो रहिँदैन क्या अन्त त्यसले गर्दा चाहिँ हामीले चाहिँ बाल्यकालहरू सम्झेर नै बाँच्नुपर्छ अब यसरी जिन्दगी बिताएको थियौँ हामीले यो बाल्यकाल हामी यहाँबाट यहाँ आइसक्यौँ अहिले हामी यतिको भयौँ भन्ने तर दुःख चाहिँ दुःख थियो अब पैसाहरू हुन्थेन र पनि यस्तो मजा आउँथ्यो कि त्यतिको लाइफ चाहिँ अब
2: गोल्डन लाइफै भन्नु चाहिँ सुनौलो अध्याय मैले अघि नै भनिसकिहालेँ होइन कल्याण चाहिँ एकदमै सुनौलो अध्याय हो त्यो चाहिँ हाम्रो जीवनको बाल्यकाल चाहिँ त कल्याणजी आफ्नो विचार यति राम्रो राम्रो विचार यहाँले हामीसित साझा गरिदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद है
0: हजुर अलिक साथीहरू सम्झिनु पर्छ अहिले हाम्रो शशी दिदी सुनिरहनु भएको होला अस्तो खड्का दाजु हाम्रो नरेश प्रसाद भाइ पनि आइहाल्नु भयो हाम्रो शेखरजी आइरहनु भयो सतीश भाइ सुनिरहनु भएको होला हाम्रो यता लक्ष्मी बडीले पनि हाम्रो सुनिरहनु भएको छ दसी बडी लक्ष्मी बडीहरूले पनि सुनिरहनु भएको छ अस्तो खड्का दाजुलाई पनि मैले सम्झिरहेको छु मनोज दाजुलाई पनि मैले सम्झिरहेको छु सुनिरहनु भएको छ सबै छ कलिना बहिनीलाई सम्झिरहेको छु सम्पूर्ण सम्पूर्णलाई कसैलाई पनि मैले बिर्सेको छैन भन्ने चाहिँ आजको बाँकी पलहरू तपाईँहरूको एकदम शुभ अवस्था हुन्छ आजको लागि चाहिँ छुर्छु हजुर हुन्छ नमस्ते नमस्कार
1: हुन्छ नमस्ते धन्यवाद कल्याणजी र कल्याणज्यूले हामी समक्ष एकदमै राम्रो विचार साझा गर्नुभयो हामीलाई एकदमै रमाइलो पनि लाग्यो
2: हजुर त अहिले लाग्छ रेबिना फोन लाइनमा एकजना कलर हुनुहुन्छ
1: हजुर
2: हेलो हेरौँको हुनुहुन्छ हेलो
3: हेलो
2: हजुर

0: हेलो रश्मिज्यू, रेबिना बहिनी,
1: हजुर शान्तिज्यू,
2: नमस्कार।
0: सर्वप्रथम त रश्मिज्यू, म बाध्यै भए, बाध्यतामै म अब मैले भने नि म आज यता तपाईँको कलमा मैले गर्नु बाध्यता भए है। म आइएम एक्सट्रिमली सरी भन्न चाहन्छु। कोही बेला त यस्तै हुन्छ नि त,
1: हजुर हजुर हजुर, लाग्दैन नि त कोही बेला, जति प्रयास गर्दा पनि लाग्दैन, त्यही भएर तपाईँले यो मेरो फोनमा गर्नुभएको, ठिकै छ शान्तजी।
0: हजुर
1: शान्तजी, कस्तो हुनुहुन्छ तपाईँले? सायद रेडियो नजिक हुनुहुन्छ होला तपाईँ, अलिकति तपाईँको रेडियोको त फिडब्याक आउँदैछ। हजुर त शान्तजीले आजको हाम्रो विषय त सुनिहाल्नु भयो होला, अब समय हामीसँग धेर छैन शान्तजी है।
0: हजुर हजुर सुने नि म त, अब बाल्यकालमा फर्केर कुन चाहिँ बाल्यकालमा फर्केर जानुहुन्छ भन्दा, जब हामी अब 13-14 वर्षको हुँदा अहिले जस्तो अब आमा बाबाहरूलाई हामीले रिजाउने, त्यति बेला पैसाहरू पनि हुँदैन, दिनु हुन्थेन कि। अब हामी मागी पनि रहने, त्यति बेलाको हामी लाटै सोझै जमानाको होइन, बारीको कान्ला कान्लामा गाउँको साथीभाइहरू घरबाट चाहिने चामल नुन तेल हर्दी मसला इत्यादि कुरा लिएर बारीको कान्लामा हामी पिकनिकहरू बनाउँथ्यौँ क्या। मजा आउँथ्यो होइन, मसिनो मसिनो भाइ बहिनीहरूलाई यसो बोराहरू ओछ्याएर तिमीहरू यहाँ बस्नु, अहिले हामी खानेकुरा बाँड्छु भन्थ्यो। अनि होइन होइन हामी पकाउँछु, तिमीहरू जाऊ न यस्तो बारीतिर कता कता दाउराहरू खोजेर ल्याउँदा एकदम नानीहरू पनि चलपल भएर हाँगा हुगीको दाउराहरू यति थुपारिदिन्थ्यो होइन। हामीले त्यसरी नै पकाएर मुस मस्ती, अब त्यो पलहरू चाहिँ रमाइलो, फर्केर जानु पाए पनि हुन्थ्यो जस्तो लाग्छ मलाई चाहिँ,
1: त्यो पलहरू बिताउनु पाए पनि हुन्थ्यो जस्तो लाग्छ नि होइन शान्तजी।
0: हजुर अनि रश्मिज्यू,
1: हजुर
0: आज म एउटा उहाँ शेखरज्यूले भन्नु हुँदै थियो नि गीत नगाइदिनु भनेर, उहाँको कुरालाई चाहिँ म सहमत गर्दिनँ, किनभने गीत गाउनु त सर र 2-3 मिनट मात्रै लाग्छ नि, तर त्यो गीत गाउनु भन्दा बेसी नै लिसनरहरू बोल्नुहुन्छ। मैले पनि घडी हेरेको छु, यो कुरालाई पनि ध्यान दिनुपर्छ भन्न चाहे मैले।
3: हजुर हजुर आफ्नो आफ्नो विचार त राख्न पाइन्छ,
0: यसरी झटपटै बोलिदिनुपर्छ।
3: शान्तज्यूलाई धेरै धेरै धन्यवाद है, यहाँले भर्खर हामीलाई कल गर्नुभएको थियो र
1: साङ्गीतिक विराम लिनेछौँ रेबिना है, हामीलाई सम्पर्क गर्दै गर्नुहोला। हाम्रो सम्पर्क नम्बर रहेको छ 03542999317।

0: हामी चाहिँ एकजना श्रोता जोडिसक्नु भएको थियो, सायद लाइनमा केही खराबी भयो होला है, काट्यो लाइन, काटेको छ फोन लाइन। र हाम्रो नम्बर फेरि एकचोटि भन्न चाहन्छु, 03-542-999-317।
1: हजुर, र रश्मिज्यू, बाल्यकालमा नि हामी साथीहरूसँग झगडा गर्थ्यौँ है, अनि अर्को एउटा रमाइलो कुरा के थियो भने हामी कान्छी औँला जोडेर चाहिँ कति है, अनि फेरि जोडेर मिल्ने गर्थ्यौँ। हजुर, यो सम्झिँदा एकदमै रमाइलो लाग्छ है, तपाईँले पनि त्यसै गर्नुहुन्थ्यो?
0: गर्थे, एकदमै गर्थे। हरेक कुरा सम्झिँदा नै रमाइलो लाग्छ नि, फेरि भने त फेरि फर्किनु नै, फर्केर नै जाउँ त्यहाँ नै जस्तो लाग्छ नि। अब वर्णन नै गर्नु सकिँदैन क्या,
1: बाल्यकाल जीवनमा कुनै स्वार्थ थिएन, कुनै अहङ्कार नै थिएन है, केही कुराको लोभ थिएन, हामीलाई केही जिम्मेवार भन्ने नै थिएन है, एकदमै रमाइलो हुन्थ्यो, हुने गर्थ्यो बाल्यकाल जीवन।
0: हजुर हजुर, त यसरी कुराकानी गर्दा गर्दै अब रेबिना हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ। अब हामीसित धेरै समय छैन, अब हामी यहाँबाट बिदा माग्ने समय भएको छ र अब हामी कार्यक्रमबाट बिदा माग्छौँ। र जाँदा जाँदै हामी नाम लिन चाहन्छौँ अझ जति पनि श्रोताहरूले हामीलाई कल गर्नुभयो रेबिना।
1: हजुर हजुर, रश्मिज्यू, हामीलाई हाम्रो हामी समक्ष प्रथम कलर हुनुहुन्थ्यो योगेशजी छत्तिसगढबाट, सुषमाज्यू गिद्ध पहाडबाट हुनुहुन्थ्यो भने नरेश प्रसाद ठाकुरगञ्ज बिहारबाट, त्यसरी नै समीर अन्सारी झारखण्डबाट, तकदा क्यान्टोनमेन्टबाट शेखरज्यू, सिमलाबाट राकेशज्यू, अररिया रजोखार बजारबाट गुड्डु रङ्गिला, त्यसरी नै अररिया रजोखार बजारबाट मोहम्मद शरीफ आर्जुज्यू, मिरिक निगालीबाट कल्याणज्यू, अनि अन्तमा हुनुहुन्थ्यो हाम्रो है हाम्रो शान्ताज्यू मिरिकबाट हुनुहुन्थ्यो, अन्तिम कलर
0: नागरी फार्मबाट हुनुहुन्थ्यो शान्ताजी। त यहाँहरूले आज हामीलाई कल गरेर आफ्नो विचारहरू हामीसित साझा गर्नु गरिदिनु भयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद। यहाँ आगामी दिनहरूमा पनि हामीसित यसरी नै जोडेर यहाँहरूको राम्रो राम्रो विचारहरू हामीसित साझा गरिदिनु होला है। यहाँहरू सबैलाई धन्यवाद दिन चाहन्छौँ र धन्यवाद दिन चाहन्छौँ हाम्रा प्राविधिक सहयोगी सचिन लोहागन, प्रसारण सहयोगी नमिता गुरुङ, अनि उद्घोषिका पासाङ शेर्पाज्यूलाई, जसले हाम्रो अघि बसेर श्रोताहरूलाई राम्रो राम्रो गीतहरू सुनाइराख्नु भएको छ। अनि अब आजलाई भने हामी रेबिना अनि म पनि कार्यक्रमबाट बिदा माग्छु है। आगामी दिनहरूमा फेरि यस्तो रोचक रमाइलो अर्को विषय लिएर हामी अवश्य पनि उपस्थित हुनेछौँ। यहाँहरूको दिन शुभ रहोस्, यहाँहरूको सप्ताह शुभ रहोस्। नमस्ते, नमस्ते।

समय यसबेला दिउँसोको 11 बज्न लागिरहेछ। अब अघिल्लो क्रममा दिल्ली केन्द्रको पोस्ट बक्स नम्बर रिले गरी सुनाउनेछौ। जोडिरहनु होला आकाशवाणीसँग।

आकाशवाणी खरसाङको दिवाकालीन अधिवेशनमा सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा न्यानो अभिवादन म पासङ लकीको तर्फबाट हामी बोलिरहेछौँ एफएम 103.5 मेगाहर्ज दार्जिलिङ एफएम 100.2 मेगाहर्ज प्रसार भारती ओटिटी प्लेटफर्म साथै न्युज अन एयर एपमा समय मध्याह बाह्र बजेर पाँच मिनट भयो यो समय हो फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा त आउनु श्रोता आनन्द लिउँ तपाईँ सम्पूर्ण श्रोताद्वारा अनुरोध फिल्म सङ्गीतबाट प्रथम गीत स्वीकार्नुहोस् फिल्म सिलसिलाबाट लता मङ्गेशकर र किशोर कुमारको युगल आवाजमा शब्द छ जावेद अख्तर अख्तरको सङ्गीत शिवहरिको यस गीतको लागि अनुरोध पठाउनु भएको छ कुर्सेला तिनधारियाबाट ललन कुमार सिंह श्रीमती प्रभा देवी कुमार केतु मनिष कुमार गौतम कुमार स्नेहलता कुमारी मीरा कुमारी मधु आजाद मिठु चौधरी नितु चौधरी अशोक प्रसाद मण्डल र एलके सिंह पुस्तकालय रोड फारविसगंज बिहारबाट शम्भु प्रसाद गुप्त कुन्ती देवी प्रेम कुमार गुप्त नन्दकिशोर गुप्त भिक्टोरिया खरसाङबाट प्रज्ञान अर्पिता र आयशा आजाद रेडियो श्रोता संघ मेन रोड रानीगंजबाट नुसरत जानम फरजाना खानम सेना खानम र मोहम्मद शरीफ आर्जु अररिया जोकीहाटबाट सौम्या नाजमिन र रुकैया आफ्रिन ग्राम अमलेश्वरबाट डोमन ठाकुर सुमन ठाकुर मिथलेश ठाकुर तार्नी ठाकुर सुरज ठाकुर ज्योति ठाकुर रियान्स ठाकुर र गुडिया ठाकुर आदर्श रेडियो श्रोता संघ कन्हरिया बजार पूर्णियाबाट दिलीप कुमार सेन्चुरी बिमला रानी सेन्चुरी शिल्पी रानी सा सुशील नायक र अभिषेक नायक

अब सुन्नुहोस् यो अर्को गीत फिल्म एक दुजे के लिएबाट लता मङ्गेशकर र एसबी बालसुब्रमण्यमको आवाजमा, सङ्गीत छ लक्ष्मीकान्त प्यारेलालको, शब्द आनन्द बक्सीको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ गर्ल्स स्कुल रोड मनिहारीबाट अवधेश गुप्त, भोलु, निलु, विशालराज र वंशराज, धतरङ्गीबाट भगवत वर्मा, लेबईबाट गुलाब दास मानिकपुरी, रेग्नीबाट दिनेश वर्मा, लच्छनपुरबाट विश्वनाथ साहु, माउली सिङ्गापुरबाट सालिक पुजारी, अप्पर सिरुबारी गिद्धे पहाडबाट सुषमा सिंह, एसएम दर्नाल, संयम दर्नाल, पुष्प छेत्री अनि साथीहरू, खरसाङ बजारबाट छिरिङ लक्की, सिनोरा राई, रीता प्रधान, छिरिङ यल्मो अनि पेमा यल्मो।

आकाशवाणी खरसाङबाट अहिले तपाईँले सुन्दै हुनुहुन्छ फर्मेसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा। अघिल्लो गीत स्वीकार्नुहोस् फिल्म उम्राउ जानबाट आशा भोसलेको आवाजमा शब्द साहिरको सङ्गीत खयामको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ सेक्टर आठ कुरुक्षेत्रबाट दीपक सैनी, प्रमिला र अनुश्री सैन, महादेव पाराबाट मीरा सिमरन अनि योगेश कुमार राजवाडे, जेल रोड झाँसीबाट नरेन्द्र कुमार डोम, उमा देवी डोमिन, सुबेदार बस्ती खरसाङबाट रञ्जित शाह, इन्दु देवी, किरण शाह र दीपक शाह, मुजाहिदपुर पूर्वटोला भागलपुरबाट मोहम्मद राजु खान, जहाँगीर खान, सबनम जानम, खैरुबाई, रुबी बेगम, राज खान, आयन खान, महमुदा खातुन र आलिया, अररिया रजखर बजारबाट मोहम्मद शरीफ आर्जु, न्यू चम्टा चिया बगान गिर्जा लाइनबाट तोर्का तुसेका, स्वर्णलता एका, श्रद्धा एका, अनिरुद्ध एका, डोमेन एका, जुलेन एका, चार्ल्स एका, झाउगुडी बस्तीबाट विमल खडिया, मीना खडिया, सुचिता खडिया, निलु खडिया र सानिया खडिया।

तपाईँको अनुरोध कार्यक्रमको अन्तिम कोसेली स्वीकार्नुहोस्। फिल्म आशाबाट लता मङ्गेशकरको आवाजमा सङ्गीत छ लक्ष्मीकान्त प्यारेलालको, शब्द आनन्द बक्सीको। यस गीतको लागि अनुरोध पठाउनु भएको छ पुराना तलाउ ढुम्राउबाट वैउला अन्सारी, आसमानाज अन्सारी र बेटी सोनम, सरिमपुर बक्सरबाट शरीफुद्दिन अन्सारी, फातमानाज अन्सारी, समी अन्सारी, इन्दिरा बिहार दिल्लीबाट डब्लु अन्सारी, वसिम अक्रम र बेबी अन्सारी, छटिया पोखरा ढुम्राउबाट लालबहादुर शाह अनि दिव्या भारती, वार्ड नम्बर 12 रामपुरबाट सबना प्रवीण, साइना प्रवीण, तमन्ना बेगम, रकिब आलम, कमरान आलम, फरहान आलम, खुशबू रिम्मी, एमराई र अब्रार आलम, अप्पर मामनिङ खासमलबाट लकिमा शेर्पा, सुम्बा शेर्पा, याङजी शेर्पा, राधा शेर्पा, सारिका, तृष्णा मुखिया, कला राई र सलिमा राई।

यस गीतको साथै आजलाई पूरा हुन्छ कार्यक्रम तपाईँको अनुरोधमा। यदि तपाईँ पनि यस कार्यक्रममा पत्रचार गर्नुहुन्छ भने हाम्रो ठेगाना हो कार्यक्रम तपाईँको अनुरोधमा मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुला खरसाङ दार्जिलिङ। समय मध्याह बाह्र बजेर तीस मिनट भयो। अघिल्लो कार्यक्रम मेलोडी टाइम सुप्रियाको साथमा।

नमस्कार, यो आकाशवाणी हो। दिव्यतम अधिकारीबाट मुख्य समाचार सुन्नुहोस्। प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाई खेलमा महिला फ्री स्टाइल कुस्तीको 53 किलोग्राम वर्गमा रजत पदक जितेकोमा अन्तिम पङ्घाललाई बधाई दिनुभएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णन अनि प्रधानमन्त्री नरेन्द्र मोदीले स्वतन्त्रता सेनानी श्यामजी कृष्ण वर्मालाई उहाँको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उपराष्ट्रपति सिपी राधाकृष्णनले स्वतन्त्रता सेनानी त्यागी तिरुपर कुमारनलाई उहाँको जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। 19 प्रवासी भारतीय

सम्मेलन आगामी वर्ष 7-9 जनवरीसम्म पश्चिम बङ्गालको कोलकातामा आयोजित हुनेछ। यस सम्मेलनको आयोजन विदेश मन्त्रालयले पश्चिम बङ्गाल सरकारसित मिलेर गर्नेछ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भारतीय पाइलट क्याप्टन स्मिथ मच्छर अनि प्रधानमन्त्री नरेन्द्र मोदीलाई इजरायलको आगामी स्वतन्त्रता दिवस समारोहमा पारम्परिक औपचारिक ज्योति प्रज्वलित गर्न आमन्त्रित गर्नुभएको छ। भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल एपी सिंहले आज नयाँ दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा दोस्रो सेखो इन्डिया एयरफोर्स म्याराथनलाई प्रस्थान गराउनुभयो। आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले राज्यमा तकनिक र शिक्षाको विकासलाई बढावा दिन आइआइटीका पूर्व विद्यार्थी तथा विशेषज्ञहरूसित सहयोगको अपिल गर्नुभएको छ। पश्चिम बङ्गालमा नन्दीग्राम अनि रेजी नगर विधानसभा उपचुनावको लागि आज चुनाव प्रचारको अन्तिम दिन हो। मतदान मङ्गलबार 6 अक्टोबरको दिन हुनेछ। एसियाई खेलमा स्वर्ण पदक जितेर स्वदेश फर्किएका भारतीय महिला हकी टिमलाई बेङ्गलुरूको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। भारतीय महिला टिमले 44 वर्षपछि एसियाई खेलमा हकीको स्वर्ण पदक जित्दै देशको गौरव बढाएको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

Chiri

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेछौ। समय दिउँसोको 2:30 भयो। अब श्रोताहरूलाई सुनाइरहेछौ लोक अनि आधुनिक गीत। प्रथम सुन्नुहोस् बानिका प्रधानको आवाजमा आधुनिक गीत।

0: हामी आकाशवाणीको नेपाली प्रसारण सेवामा बोलिरहेछौँ। अब सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्।

पहिले प्रमुख समाचार। पीएम सेतु योजनाले आज एक वर्ष पूरा गरेको छ। यस योजना मार्फत उन्नत आइटीआईका माध्यमबाट कौशल विकास र रोजगारीका अवसर बढाउने प्रयास गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज अमेरिकाको हिन्द प्रशान्त कमान्डको प्रमुख एडमिरल सामुएल जे पापारोसँग भेट गर्नुभयो। पश्चिम बंगालका नन्दीग्राम र रेजीनगर विधानसभा उपचुनावका लागि आज चुनाव प्रचारको अन्तिम दिन हो। मतदान 6 अक्टोबरमा हुनेछ। अमेरिकामा भारतीय दूतावासले भर्जिनियाको ग्रेभली पोइन्ट पार्कमा विकसित भारत एकता दौड आयोजना गरेको छ अनि जापानमा आयोजित 20 एसियाई खेल आज सम्पन्न हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाई खेलमा महिला फ्रीस्टाइल कुस्तीको 53 किलो वर्गमा रजत पदक जितेकी अन्तिम बंगाललाई बधाई दिनुभएको छ। अब समाचार विस्तारमा। पीएम सेतु योजनाले आज एक वर्ष पूरा गरेको छ। यस योजना मार्फत उन्नत आइटीआईका माध्यमबाट कौशल विकास र रोजगारीका अवसर बढाउने प्रयास गरिएको छ। कौशल विकास तथा उद्यमशीलता मन्त्रालयको यो योजना गत वर्ष आजकै दिन सुरु गरिएको थियो। यसको उद्देश्य शासन

हो। मतदान 6 अक्टोबरको दिन हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नन्दीग्राममा भाजपा उम्मेद्वार हसिरानी रथको समर्थनमा विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ। दुवै विधानसभा क्षेत्रमा केन्द्रीय सुरक्षा बलका टोली पुग्न थालेका छन्। मतदाता अघि सुरक्षा सुनिश्चित गर्न पुलिस र केन्द्रीय सुरक्षा बलका जवानले गस्ती लगाइरहेका छन्। अमेरिकामा भारतीय दूतावासले वर्जिनियाको ग्रेवली पोइन्ट पार्कमा विकसित भारत एकता दौड आयोजना गरेको छ। कार्यक्रममा भारतीय मूलका नागरिकको ठूलो संख्यामा सहभागिता रहेको थियो। कार्यक्रमको क्रममा योग र ध्यानको पनि आयोजना गरिएको थियो। यसको उद्देश्य मानिसहरूलाई स्वास्थ्यप्रति जागरूक गराउनु हो। जापानमा आयोजित 20 औं एसियाई खेल आज सम्पन्न हुँदैछ। 2 साताभन्दा बढी समय चलेको खेलकुदमा थुप्रै रोमाञ्चक प्रतिस्पर्धाहरू भए। भारतले उत्कृष्ट प्रदर्शन गर्दै 21 स्वर्ण, 27 रजत र 37 काँस्य पदकहरू सहित कुल 85 पदक जितेर 4थ स्थान हासिल गरेको छ। समापन समारोहमा भारतीय समय अनुसार दिउँसो 2:30 बजे सुरु भयो। उदयमान भारतीय महिला खेलाडी निरू ढावा समापन समारोहमा भारतकी ध्वजवाहक बन्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाई खेलमा महिला फ्रीस्टाइल कुस्तीको 53 किलो वर्गमा रजत पदक जितेकी अन्तिम पंगाललाई बधाई दिनुभएको छ। सामाजिक सञ्जालमा पोस्ट गर्दै उहाँले पंगालको यो उपलब्धिले अन्य खेलाडीहरूलाई पनि प्रेरणा दिने बताउनुभयो। प्रधानमन्त्रीले महिला गल्फ टोलीलाई पनि रजत पदक जितेकोमा बधाई दिनुभएको छ। टोलीमा अदिति अशोक, प्रणवी शरद उर्स र दीक्षा डागर रहेका छन्। श्री मोदीले खेलप्रतिको उनीहरूको समर्पणको प्रशंसा गर्दै आगामी दिनमा अझ ठूलो उपलब्धि हासिल गर्न शुभकामना दिनुभयो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। पीएम सेतु योजनाले आज 1 वर्ष पूरा गरेको छ। यस योजना मार्फत उन्नत आइटीआईका माध्यमबाट कौशल विकास र रोजगारीका अवसर बढाउने प्रयास गरिएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले आज अमेरिकाको हिन्द प्रशान्त कमान्डको प्रमुख एडमिरल सामुएल जे पापारोसित भेट गर्नुभयो। पश्चिम बंगालको नन्दीग्राम र रेजीनगर विधानसभा उपचुनावका लागि आज चुनाव प्रचारको अन्तिम दिन हो। मतदान 6 अक्टोबरमा हुनेछ। अमेरिकामा भारतीय दूतावासले वर्जिनियाको ग्रेवली पोइन्ट पार्कमा विकसित भारत एकता दौड आयोजना गरेको छ। जापानमा आयोजित 20 औं एसियाई खेल आज सम्पन्न हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले एसियाई खेलमा महिला फ्रीस्टाइल कुस्तीको 53 किलो वर्गमा रजत पदक जितेकी अन्तिम पंगाललाई बधाई दिनुभएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी 3:15 बजेमा पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समाचारको प्रसारणपछि पुनः स्वागत छ आकाशवाणीको नेपाली प्रसारण सेवामा। त आउनुहोस् सुनौ लोकगीत निमा शेर्पाको आवाजमा।

निमा शेर्पाको आवाजमा सुन्दै हुनुहुन्थ्यो लोकगीत। समय अपराह्न 3 बज्यो। श्रोताहरू अहिले हुनुहुन्छ आकाशवाणीको नेपाली प्रसारण सेवासँग। अब यहाँलाई मनोरञ्जन गराइरहेछौँ फिल्म संगीतबाट।

अहिले सुन्नुभयो राम तेरी गङ्गा मैलीबाट लता मङ्गेशकर अनि साथीहरूको आवाजलाई। अब सुनाइरहेछौँ राम लखन फिल्मको यो गीत। लता मङ्गेशकरको आवाजमा शब्द छ आनन्द बक्सीको, सङ्गीत लक्ष्मीकान्त प्यारेलालको।

0: फिल्म संगीतको प्रसारणपछि अघिल्लो क्रममा समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सुषमा तामाङबाट सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले आज गुवाहाटीवासीको लागि 60 नयाँ पुस्तकालयको स्थापनाको योजनाबारे जानकारी दिनुभयो। मुख्यमन्त्रीले सोसियल मिडिया पोस्टमा गुवाहाटीको प्रत्येक वार्डमा एक एक पुस्तकालय स्थापना गर्ने दिशामा कार्य अघि बढिरहेको बताउनुभयो। गुवाहाटी नगर निगम अनि स्टेट ब्याङ्क अफ इण्डियाको संयुक्त प्रयासमा यी पुस्तकालयको निर्माण हुने पनि मुख्यमन्त्रीले बताउनुभयो। प्रस्तावित पुस्तकालय ज्ञानार्जन, चिन्तन अनि रचनात्मक गतिविधिको नयाँ केन्द्रको रूपमा विकसित हुने पनि बताउनुभयो। डाक्टर शर्माले राम्रो पुस्तक र राम्रो पुस्तकालयले समाजलाई अझ जागरूक र ज्ञानवान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ। उहाँले गुवाहाटीका प्रत्येक वार्डसम्म पुस्तकालयको सुविधा पुर्याउन यो पहल विशेष रूपमा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो। अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले राज्यमा कफी खेतीको विस्तार, उत्पादकता अनि कफी विन्सको गुणस्तर वृद्धि र सुदृढ मूल्य श्रृङ्खला मार्फत किसानहरूको आय बढाउन समन्वित प्रयास गर्न आह्वान गर्नुभएको छ। भारतीय कफी बोर्ड र राज्यको कृषि विभागद्वारा आयोजित हिल्स टू कप कफी कार्यशालालाई सम्बोधन गर्दै मुख्यमन्त्री खाण्डुले अरुणाचल प्रदेशमा झण्डै 5 दशकदेखि कफी खेती हुँदै आए पनि यसको पूर्ण क्षमताको उपयोग गर्न नसकेको बताउनुभयो। उहाँले हाल राज्यमा लगभग 600 हेक्टर क्षेत्रमा कफी खेती भइरहेको पनि बताउनुभयो। त्रिपुराको कैलाशहर नगरपालिका परिषदलाई प्रधानमन्त्री आवास योजना सफलतापूर्वक कार्यान्वयन गरेकोमा केन्द्रीय आवास तथा शहरी मामिला मन्त्रालयले पुरस्कार प्रदान गर्ने भएको छ। यो पुरस्कार भोलि 5 अक्टोबरको दिन नयाँ दिल्लीस्थित विज्ञान भवनमा आयोजित समारोहमा प्रदान गरिनेछ। कार्यक्रममा केन्द्रीय आवास तथा शहरी मामिला मन्त्री मनोहर लाल र राज्यमन्त्री तोखन साहु पनि सहभागी हुने सम्भावना रहेको छ। कैलाशहर नगरपालिका परिषदकी अध्यक्ष चपला रानी देवराई र मुख्य कार्यकारी अधिकारी सह सब डिभिजनल म्याजिस्ट्रेट शान्तिमय देववर्माले पुरस्कार

ग्रहण गर्नेछन्। आकाशवाणीका उनकोटी जिल्ला संवाददातासित कुराकानी गर्दै शान्तिमय देववर्माले प्रधानमन्त्री आवास योजना अन्तर्गत 2021 देखि 2026 सम्म कैलाश सहर परिषद क्षेत्रमा 4,462 घर निर्माण गरिएको बताउनुभयो। यी घर निर्माणमा 74 करोड रुपियाँ भन्दा बढी खर्च भएको उहाँले जानकारी दिनुभयो। मणिपुरका राज्यपाल अजय कुमार भल्लाले हिज इम्फालस्थित एमएसएफडीएसमा आयोजित कार्यक्रममा क्षयरोग तथा उनीहरूका देखभालकर्ताहरूलाई पौष्टिक खाद्य सामग्रीहरू वितरण गर्नुभयो। राष्ट्रिय क्षयरोग उन्मूलन कार्यक्रम अन्तर्गत टिबी मुक्त भारत अभियानको एक भागको रूपमा निक्षय मित्र एनटिपिसी लिमिटेडको यस पहललाई सहयोग गरिरहेको छ। एनटिपिसीले आफ्नो सिएसआर पहल अन्तर्गत मणिपुरका सबै जिल्लाका लगभग 1,800 क्षयरोगी तथा उनीहरूका परिवारलाई 6 महिनासम्म पोषण सहायता उपलब्ध गराउन लगभग 2,90,00,000 रुपियाँ स्वीकृत गरेको छ। अरुणाचल प्रदेशका उपमुख्यमन्त्री चाउनमिनले भारतको बदलिदो स्वच्छता यात्रालाई जनसहभागिता, नवाचार र सामूहिक जिम्मेवारीको प्रतिबिम्ब रहेको बताउनु भएको छ। सोसियल मिडिया पोस्टमा श्री मिनले स्वच्छ भारत अभियानको 12 वर्षको यात्रा परम्परागत सरसफाई अभियानबाट अघि बढ्दै प्रौद्योगिकीमा आधारित तथा दिगो समाधानतर्फ पुगेको बताउनुभयो। यसमा एआईमा आधारित स्वच्छता प्रणाली पनि समावेश छन्। उहाँले यो अभियान अहिले जनसहभागितामा आधारित आन्दोलन बनेको बताउँदै यसको उद्देश्य स्वच्छ र हरित समुदायको विकास तथा सफाईकर्मीहरूको सम्मान र मर्यादा सुनिश्चित गर्नु रहेको उल्लेख गर्नुभयो। श्री मिनले राष्ट्र निर्माणमा नागरिकहरूको भूमिकामाथि पनि जोड दिनुभयो। उहाँले सामुदायिक सेवाको हरेक प्रयासले स्वच्छ, हरित र समृद्ध भारत निर्माणको लक्ष्यमा योगदान पुर्याउने बताउनुभयो। महिलाहरूको सामाजिक तथा आर्थिक सशक्तिकरणलाई प्रवर्धन गर्ने उद्देश्यले नाम्ची जिल्लाको तिमीस्थित खण्ड प्रशासन केन्द्रमा हिज आमा सशक्तिकरण योजना अन्तर्गत चेक वितरण कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा तिमी नाम्फिङ निर्वाचन क्षेत्रका विधायक बेदुसिंह पन्त मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँले यस योजना अन्तर्गत योग्य लाभग्राहीहरूलाई चेक वितरण गर्नुभयो। कार्यक्रममा क्षेत्रीय विधायकका ओएसडी अध्यक्षहरू, जिल्ला पञ्चायत सदस्यहरू, तिमी खण्ड अन्तर्गतका 5 वटा ग्राम पञ्चायत इकाइका पञ्चायत अध्यक्षहरू, पञ्चायत सदस्यहरू, सामुदायिक आजीविका केन्द्रकी अध्यक्ष लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

नमस्कार, तपाईँको साथमा रहेको छु म कार्यक्रम प्रस्तुता निर्मल गुरुङ लिएर कार्यक्रम विश्वमा हामी। आज तपाईँहरूको समक्ष दार्जिलिङबारे केही जान्ने बताउने प्रयास गर्ने कोसिस गरेको छु र आजलाई भने विश्वमा हामी कार्यक्रम अन्तर्गत दार्जिलिङको इतिहास अनि यससँग सम्बन्धित केही पर्यटकीय स्थलहरूबारे जानकारी राख्न गइरहेको छु। लौ त श्रोताहरू स्वीकार्नुहोस् दार्जिलिङको इतिहास अनि पर्यटकीय स्थलहरूबारे केही जानकारी।

दार्जिलिङ भारतको पश्चिम बङ्गाल राज्यको एउटा शहर हो। यो शहर दार्जिलिङ जिल्लाको मुख्यालय हो। यो शहर शिवालिक पर्वत श्रृङ्खलाको सानो हिमालयमा अवस्थित छ। यहाँको औसत उचाइ 2,134 मिटर अर्थात् 6,982 फिट रहेको छ। दार्जिलिङ शब्द दुई तिब्बती शब्द दोर्जे अथवा गर्जन र लिङ अथवा स्थानबाट आएको हो। यसको अर्थ गर्जनको ठाउँ हो। ब्रिटिस निवासी गर्मीको मौसमबाट गर्मीबाट छुटकारा पाउन यहाँ आउन गर्दथे भनेर भन्ने गरिन्छ। दार्जिलिङ चियाका लागि अन्तर्राष्ट्रिय रूपमा प्रसिद्ध छ। दार्जिलिङको दार्जिलिङ हिमालयन रेलवे युनेस्को विश्व सम्पदा स्थल र प्रसिद्ध ठाउँ पनि हो। यहाँ चिया खेती सन् 1856 सुरु भएको थियो। यहाँका चिया उत्पादकहरूले कालो चिया र फर्मेन्टिङ प्रविधिको मिश्रण बनाएका छन् जुन संसारमा सबैभन्दा राम्रो छ। दार्जिलिङ सहरलाई समथार साइडदेखि जोड्ने दार्जिलिङ हिमालयन रेलवेलाई सन् 1999 विश्व सम्पदा स्थल भनी घोषणा गरिएको थियो। भापबाट चल्ने यो यन्त्र भारतमा विरलै पाइन्छ। दार्जिलिङमा बेलायती शैलीका निजी विद्यालयहरू पनि छन् जसले भारत र नेपालका धेरै विद्यार्थीहरूलाई आकर्षित गर्ने गर्छ। एङ्ग्लो नेपाल युद्धको समयमा ब्रिटिस सैन्य दल सिक्किम जाने छोटो बाटो खोज्दै गर्दा यो ठाउँ पत्तो लागेको थियो। यस मार्गबाट सिक्किममा सजिलै पुग्ने भएकोले यो स्थान ब्रिटिसहरूको लागि रणनैतिक रूपमा पनि महत्त्वपूर्ण थियो। यसबाहेक यो ठाउँ प्राकृतिक रूपमा पनि धेरै अथवा निकै धनी थियो। यहाँको चिसो हावापानी र हिमपात ब्रिटिसहरूलाई उपयुक्त थियो। यसै कारण बिस्तारै ब्रिटिसहरू यहाँ बस्न थाले। सुरुमा दार्जिलिङ सिक्किमको हिस्सा थियो। पछि भुटानले यो माथि आफ्नो अधिकार जमायो। तर केही समयपछि सिक्किमले फेरि यसमाथि आफ्नो अधिकार जमायो। तर 18 शताब्दीमा फेरि यो सहर नेपालमा मिल्यो। तर नेपालले पनि यसलाई लामो समयसम्म नियन्त्रण गर्न सकेन। सन् 1817 एङ्ग्लो नेपालको युद्धपछि नेपालको पराजयपछि नेपालले इस्ट इन्डिया कम्पनीलाई दार्जिलिङ सहर हस्तान्तरण गर्न पर्यो। आफ्नो सामरिक महत्त्व र त्यस समयको राजनीतिक परिस्थितिको कारण दार्जिलिङ 1840 र 50 दशकमा युद्धको मैदानमा परिणत भयो। त्यति बेला यो ठाउँ विभिन्न देशको शक्ति प्रदर्शन गर्ने ठाउँ बनिसकेको थियो। यहाँ पहिले तिब्बतका मानिसहरू आएका थिए, त्यसपछि युरोपेलीहरू आए, त्यसपछि रुसी मानिसहरू पनि यहाँ बस्न थाले। अफगानिस्तानका अमीरले सबैलाई यहाँबाट लखेटे। यो राजनीतिक अस्थिरता अफगानिस्तानका अमीर अङ्ग्रेजसँगको युद्धमा पराजित भएपछि मात्र समाप्त भयो। त्यस बेलादेखि यो अङ्ग्रेजको कब्जामा थियो। पछि यो जापानी कुमिताङ र सुभाषचन्द्र बोसको भारतीय राष्ट्रिय सेनाको कार्यस्थल पनि बन्यो। स्वतन्त्रतापछि ल्हासाबाट पलायन भएका बौद्ध धर्मावलम्बीहरू यहाँ आएर बसे। हाल दार्जिलिङ पश्चिम बङ्गालको एउटा हिस्सा हो। यो सहर 3,149 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो सहर त्रिकोणीय आकारको छ। यसको उत्तरी भाग नेपाल र सिक्किमसँग जोडिएको छ। यहाँ अक्टोबरदेखि मार्च महिनासम्म शरद ऋतु हुन्छ। यो सिजनमा यहाँ अत्याधिक चिसो हुने गर्छ। यहाँ गर्मी मौसम अप्रेलदेखि जुनसम्म रहन्छ। यस समयमा मौसम हल्का चिसो रहन्छ। यहाँ जुनदेखि सेप्टेम्बरसम्म वर्षा हुन्छ र यहाँ धेरैजसो पर्यटक गर्मीको मौसममा मात्र आउने गर्छन्। अब दार्जिलिङको मुख्य आकर्षणहरूबारे छोटकरीमा बताइरहेको छु।

यो दार्जिलिङ सहर पहाडको टुप्पोमा अवस्थित छ। यहाँ सडकको सञ्जाल छ। यी सडकहरू एक अर्कासँग राम्रोसित जोडिएको छ। यी सडकहरूमा घुम्दा हामीले औपनिवेशिक कालमा बनेका धेरै भवनहरू देख्न सक्छौँ। यी भवनहरू आज पनि धेरै आकर्षक देखिन्छन्। यी भवनका पुराना झ्याल र धुवा निस्किने चिम्नीले पुरानो समयको सम्झना गराउँछ। तपाईँले यहाँ कब्रिस्तान, पुरानो विद्यालय भवन र चर्चहरू पनि हेर्न सक्नुहुन्छ। पुरानो समयका भवनहरूसँगै कङ्क्रिटबाट बनेका आधुनिक भवनहरू पनि देख्न सक्नुहुनेछ। पुराना र नयाँ भवनहरूको संयोजनले यस सहरलाई विशेष सौन्दर्य प्रदान गर्दछ। अब साक्यमठ। यो गुम्बा दार्जिलिङबाट 8 किलोमिटरको दूरीमा अवस्थित छ। साक्यमठ साक्य सम्प्रदायको एउटा ऐतिहासिक र महत्त्वपूर्ण मठ हो। यो मठ सन् 1915 स्थापना भएको हो। त्यहाँ प्रार्थना कोठा पनि छ। यस प्रार्थना कक्षामा 60 जनासम्म बौद्ध भिक्षुहरूले एकैसाथ बसेर प्रार्थना गर्न सक्छन्। मागडोक मठ। यो गुम्बा चौरस्ताबाट 3 किलोमिटरको दूरीमा आलुबारी भन्ने ठाउँमा अवस्थित छ। यो मठ बौद्ध धर्मको यल्मोवा सम्प्रदायसँग सम्बन्धित छ। यो गुम्बा श्री साङ्गे लामाले स्थापना गरेका हुन्। साङ्गे लामा यल्मोवा सम्प्रदायका प्रमुख थिए। यो पहिले नेपालको उत्तर पूर्वी भागमा बसोबास गर्ने सानो सम्प्रदाय हो। तर पछि यस समुदायका मानिसहरू दार्जिलिङमा आएर बसे। यस गुम्बाको निर्माण कार्य सन् 1914 सम्पन्न भएको थियो। यो मठमा यल्मोवा सम्प्रदायका जनताको सामाजिक, सांस्कृतिक, धार्मिक पहिचान झल्काउने हर सम्भव प्रयास गरिएको छ। जापानी मन्दिर अथवा शान्ति पगोडा। यो स्तूप विश्वमा शान्ति ल्याउन महात्मा गान्धीका मित्र फुजी गुरुद्वारा स्थापना गरिएको थियो। भारतमा जम्मा 6 यस्ता शान्ति स्तूपहरू छन्। दार्जिलिङमा रहेको निप्पन मोजी बौद्ध मन्दिर पनि यी मध्ये एक हुन्। यस मन्दिरको निर्माण कार्य सन् 1972 सुरु भएको थियो। यो मन्दिर 1 नोभेम्बर सन् 1992 सर्वसाधारणका लागि खोलिएको थियो। यस मन्दिरबाट पुरै दार्जिलिङ र कञ्चनजङ्घा श्रृङ्खलाको निकै सुन्दर दृश्य देख्न सकिन्छ। टाइगर हिलको सौन्दर्य। टाइगर हिलको मुख्य आनन्द भनेको नै यहाँनिर चढ्नु हो अथवा आरोहण गर्नु हो। तपाईँहरूले प्रत्येक बिहान पर्यटकहरू चढ्दै गरेको अथवा हिँड्दै गरेको भेटाउनुहुनेछन् यस स्थानमा। यसैको नजिक कञ्चनजङ्घा शिखर पनि छ। सन् 1838 1849 यो संसारको सर्वोत्तम शिखर मानिन्थ्यो। तर सन् 1856 गरिएको सर्वेक्षणबाट कञ्चनजङ्घा होइन, ब्रिटिसले सागरमाथा नाम गरेको नेपालको सागरमाथा विश्वको सर्वोच्च चुचुरो हो भन्ने प्रश्न गर्यो। यदि तपाईँ भाग्यशाली हुनुहुन्छ भने तपाईँले टाइगर हिलबाट कञ्चनजङ्घा र सागरमाथा दुई चुचुराहरू एकसाथ हेर्न सक्नुहुन्छ। यी दुई चुचुराको उचाइमा जम्मा 827 फिटको मात्र अन्तर छ। हाल कञ्चनजङ्घा विश्वको तेस्रो अग्लो चुचुरो हो। कञ्चनजङ्घालाई सबैभन्दा रोमान्टिक हिमालयको उपाधि पनि दिएको छ। यसको सौन्दर्यका कारण पर्यटकहरूले यसलाई यो उपाधि दिएका हुन्। यस शिखरको सौन्दर्यमा धेरै कविताहरू पनि लेखिएका छन्। यसबाहेक सत्यजित रेको फिल्ममा पनि यो चोटी धेरैपल्ट देखाइएको छ। घुम्मट अथवा गेलुगास। टाइगर हिल नजिकै इगा चोलिङ तिब्बती मठ छ। यो मठ गेलुगास सम्प्रदायसँग सम्बन्धित छ। यो मठ आफैलाई घुम्मट भनेर चिनिन्छ। इतिहासकारहरूका अनुसार यो गुम्बा धार्मिक गतिविधिको लागि नभई राजनीतिक भेटघाटको लागि स्थापना भएको हो। यो गुम्बा सन् 1850 मङ्गोलियन भिक्षु लामा शेर्पा याल्त्सुले स्थापना गरेका हुन्। याल्त्सु आफ्नो धार्मिक इच्छा पूरा गर्न सन् 1820 भारत आएका थिए। सन् 1918 यस बिहारमा 15 फिट अल्गो बुद्धको मूर्ति स्थापना गरिएको थियो। त्यति बेला यो मूर्ति बनाउन 25,000 रुपियाँ खर्च भएको थियो। यो मूर्ति बहुमूल्य ढुङ्गाबाट बनेको छ र यसमा सुनको लेप पनि लगाइएको छ। यस मठमा बहुमूल्य ग्रन्थहरूको सङ्ग्रह पनि छ। यी पाठहरू संस्कृतबाट तिब्बती भाषामा अनुवाद गरिएका छन्। यी ग्रन्थहरूमा कालिदासको मेघदूत पनि समावेश छ। हिलकाट रोडको छेउमा सान्तेन छोलिनले स्थापना गरेको अर्को गेलुक्पा मठ हो र यो सबै दिन खुल्ला रहन्छ। अनि यस मठ बाहिर
फोटोग्राफीको अनुमति पनि छ।

लौथा श्रोता मानवहरू, विश्वमा हामी कार्यक्रम अन्तर्गत आज मैले श्रोताहरूलाई दार्जिलिङको इतिहास अनि यससँग सम्बन्धित केही पर्यटकीय स्थलहरूबारे जानकारी गराए। तर मैले अघि भनिहालेँ कि आज केवल तपाईँहरूलाई यसको प्रथम भाग मात्र प्रस्तुत गरिएको छु, किनभने समयको कमीको कारणले गर्दाखेरि यसो गरेँ। र आगामी अङ्कमा दार्जिलिङको इतिहाससँगै यससँग सम्बन्धित पर्यटकीय स्थलहरूको जानकारी राख्ने अवश्य वचन दिँदैछु। तबसम्मलाई प्रतीक्षा साँच्नुहोस् र आजलाई भने मलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

नमस्कार, समय भएको छ कार्यक्रम विविध चर्चाको। अनि आजको विविध चर्चाको यस अङ्कमा म तपाईँहरूलाई स्वास्थ्य जानकारी अन्तर्गत कुपोषणबारे केही जानकारी दिनेछु, साथै यसको कारण अनि उपायहरूबारे पनि बताउनेछु।

लामो समयसम्म शरीरलाई आवश्यक सन्तुलित आहार नपाउँदा कुपोषण हुन्छ। कुपोषणका कारण बालबालिका तथा महिलाको रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउनुका कारण उनीहरू सजिलै धेरै रोगको शिकार हुन्छन्। त्यसैले कुपोषणको बारेमा जानकारी हुन अति आवश्यक छ। कुपोषण सामान्यतया पर्याप्त सन्तुलित आहारको कमीको कारण हुन्छ। बालबालिका र महिलामा हुने अधिकांश रोगको मूल कारण नै कुपोषण हो। महिलामा

त अल्पता वा गलगाड वा रिकेट्स वा रातो अन्धोपन र बाल बालिकामा पनि अन्धोपन कुपोषणको साइड इफेक्ट हुन्। यसबाहेक अन्य 50 रोगहरू छन् जुन अपर्याप्त वा असन्तुलित खानाले लाग्ने गर्दछ। अब कुपोषणलाई कसरी थाहा पाउने त? मानव शरीरले लामो समयसम्म सन्तुलित आहारको आवश्यकता तत्त्व नपाउँदा निम्न लक्षणहरू देखा पर्ने गर्छ जसले कुपोषणलाई उजागर गर्छ। जस्तै प्रथममा भन्नुपर्दा शरीरको वृद्धिमा रोग, दोस्रो मांसपेशीहरू ढिलो वा सङ्कुचन हुनु, झुरियासितै पहेँलो छाला हुनु, काम गर्दा चाँडै थकित हुनु, उत्साह, चिडचिडापन र घबराहटको कमी, कपाल सुक्खा हुनु र चमक नहुनु, अनुहार निरस, आँखा धमिलो र वरिपरि कालो घेरा हुनु, शरीरको वजन घट्नु र कमजोरी हुनु, निद्रा र पाचनमा गडबडी अनि दशौँ हात र खुट्टा पातलो हुनु र पेट ठुलो हुनु वा शरीर सुन्निले प्राय यो बालबालिकामा देखा पर्छ। यसको निम्ति डाक्टरलाई देखाउनुपर्छ। डाक्टरले पोषक तत्त्वको कमी पत्ता लगाएर आवश्यक औषधि वा खानपानमा सुधार गर्ने सल्लाह दिन्छन्। अब कुपोषणको कारण के हुन् त?

कुपोषणको समस्या विकसित देशको तुलनामा विकास उन्मुख देशहरूमा बढी छ। यसको मुख्य कारण गरिबी हो। पैसाको अभावमा गरिबले दुध, फल, फुल, घिउ जस्ता पर्याप्त पौष्टिक वस्तुहरू किन्न सक्दैनन्। कसै कसैले अनाज एक्लै खुवाउन मुस्किलले सक्षम हुन्छन्। तर गरिबीसँगै अर्को प्रमुख कारण चाहिँ अज्ञानता र अशिक्षा पनि हो। विशेष गरी गाउँ र ग्रामीण क्षेत्रमा बसोबास गर्ने अधिकांश मानिस सन्तुलित आहारको बारेमा सचेत नभएकाले नै आफ्ना बालबालिकाहरूको खानामा अति आवश्यक वस्तु समावेश गर्दैनन्, जसले गर्दा उनीहरू आफै पनि यो रोगबाट पीडित हुन्छन् अनि कुपोषणको शिकार बन्छन्। यी बाहेक अन्य केही कारणहरू यस प्रकार छन्। गर्भावस्थाको समयमा लापरवाही। भारतमा प्रत्येक 3 गर्भवती महिलाहरूमध्ये 1 कुपोषणको शिकार एनिमियाबाट ग्रस्त हुन्छन्। हाम्रो समाजमा महिलाहरू आफ्नो खानपानमा ध्यान दिँदैनन्, जबकि गर्भवती महिलालाई थप पौष्टिक खाना चाहिन्छ। उचित पोषणको अभावको कारण गर्भवती महिलाहरू आमाहरू आफै रोगको शिकार हुने मात्र होइन, तर गर्भमा रहेको बच्चालाई पनि कमजोर र रोगको चपेटामा पार्ने गरेको छ। प्रायः महिलाहरू आफैले सम्पूर्ण परिवारलाई खुवाएर छोडेको सुक्खा खाना खान्छन्, जुन उनीहरूको लागि अपर्याप्त हुन्छ। समय सही आहार नपाउँदा बालबालिकालाई समयमै सही आहार दिनु उपयुक्त हुन्छ। बालबालिकाको आहारमा लामो अन्तराल हुनुहुँदैन, प्रत्येक 2 घन्टामा खाना दिनुपर्छ।

अब कुपोषणदेखि बाँच्ने केही उपायहरूबारे जानकारी लिउँ। स्वस्थ खानपानको सेवन। कुपोषणदेखि बाँच्न स्वस्थ खाना लिन अत्यन्त जरुरी छ, जसमा फल, हरियो रातो सब्जी, प्रोटिन अनि पौष्टिक खाना सामेल छ। खानपान सही समयमा लिनुपर्छ। डेरी उत्पादहरूको सेवन गर्नुपर्छ, जस्तै दुध, दही, पनिर आदिलाई आफ्नो खानपानमा सामेल गर्नुपर्छ, किनकि यसले हाम्रो शरीरलाई पौष्टिक तत्त्व प्रदान गर्दछ। हामी बेसी गुलियो, तेल बेसी युक्त खानादेखि टाढा बस्नुपर्छ, किनकि यसमा क्यालोरीको मात्रा अधिक हुन्छ अनि पौष्टिकतामा भने कमी आउँछ। खनिज पदार्थ अनि विभिन्न भिटामिन युक्त भोजनको सेवन हामीले गर्न अति जरुरी छ। त्यस्तै प्रकारले अधिक मात्रामा हामीले दिनहुँ पानी पिउने बानी गर्नुपर्छ। नियमित व्यायाम, समयमा सुत्ने बानी बसाल्नुपर्छ। चुरो, तम्बाकु आदिदेखि हामी टाढा बस्नुपर्छ। कुपोषणबारे आफूले पनि जानकारी लिने, अरूलाई पनि यसबारे जागरूक बनाउने। अन्तमा भन्नुपर्दा, कुपोषणलाई साधारणत एउटा समस्या मानिन्छ जो साना साना नानीहरूदेखि लिएर ठुला बडालाई समेत हुन्छ। भन्नुपर्दा अधिक मात्रामा यो नानीहरूमा देखा पर्छ। कुनै पनि नानीहरू तब कुपोषित बन्छन् जब तिनीहरूले पर्याप्त मात्रामा प्रोटिनयुक्त पौष्टिक आहार पाउँदैनन्। कुपोषण दुई प्रकारको हुन्छ, एउटा रहेको छ अल्पपोषण र अर्को रहेको छ अतिपोषण।

लौ त श्रोतागण, विविध चर्चाको आजको अङ्कमा हामीले कुपोषणबारे श्रोताहरूलाई जानकारी दियौँ। आशा गर्छौँ यो जानकारीदेखि हजुरले निश्चय नै फाइदा उठाउनुहुन्छ भन्दै आजलाई पनि बिदा माग्दछु। हवस् त, नमस्कार।

0: अब अघिल्लो चरणमा सुन्नुहोस् समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, दिव्यतम अधिकारीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। उपराष्ट्रपति सिपी राधाकृष्णनले देशका संस्थान, सूक्ष्म, लघु तथा मध्यम उद्यम र स्टार्टअपको सुदृढीकरणबाट नै विकसित भारत निर्माण हुने बताउनु भएको छ। पिएम सेतु योजनाले आज एक वर्ष पुरा गरेको छ। यस योजना मार्फत उन्नत आइटिआईका माध्यमबाट सिप विकास र रोजगारीका अवसर बढाउने प्रयास गरिएको छ। अमेरिकाको तटरक्षक बलले बर्मुडाबाट बोस्टनतर्फ जाँदै गरेको लापत्ता चिकित्सा विमानको भग्नावशेष नानकेट तट नजिक फेला परेको पुष्टि गरेको छ। यमनको सेनाले देशका केही महत्त्वपूर्ण मोर्चामा हुती लडाकुहरूलाई ठूलो क्षति पुगेको दावी गरेको छ। अनि मौसम विभागले केरलमा हे तामिलनाडु पुडुचेरी र कराईकलमा भोलिसम्म केही स्थानमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। अब समाचार विस्तारमा। उपराष्ट्रपति सिपी राधाकृष्णनले देशका संस्थान, सूक्ष्म, लघु तथा मध्यम उद्यम र स्टार्टअपको सुदृढीकरणबाट नै विकसित भारत निर्माण हुने बताउनु भएको छ। नयाँ दिल्लीमा इन्स्टिच्युट अफ कम्पनी सेक्रेटरीज अफ इन्डियाको 58 स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले लगानीकर्ताको विश्वास हासिल गरेर मात्र देशले प्रगति गर्न सक्ने बताउनुभयो। उपराष्ट्रपतिले भारत विश्वको तीव्र गतिमा बढिरहेको अर्थतन्त्रमध्ये एक रहेको र देश तीव्र प्राविधिक परिवर्तनको युगमा प्रवेश गरिरहेको बताउनुभयो। श्री राधाकृष्णनले देशमा उत्कृष्ट कर्पोरेट गभर्नेन्स प्रवर्धन गर्न संस्थानको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले संस्थानले दिगो विकासको क्षेत्रमा विश्वस्तरीय मापदण्ड स्थापित गरेको उल्लेख गर्दै आत्मनिर्भर भारत निर्माणमा संस्थानको सामूहिक प्रयासबाट भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो। पिएम सेतु योजनाले आज एक वर्ष पुरा गरेको छ। यस योजना मार्फत उन्नत आइटिआईका माध्यमबाट सिप विकास र रोजगारीका अवसर बढाउने प्रयास गरिएको छ। सिप विकास तथा उद्यमशीलता मन्त्रालयको यो योजना गत वर्ष आजकै दिन सुरु गरिएको थियो। यसको उद्देश्य शासन व्यवस्थापनमा उद्योगको सहभागिता सुदृढ गर्नु, प्रशिक्षण प्रणालीलाई अझ प्रभावकारी बनाउनु र रोजगारीको बदलन्दो आवश्यकता अनुसार

पाठ्यक्रमलाई प्रवर्धन गर्नु रहेको हो। प्रधानमन्त्री नरेन्द्र मोदीको सार्वजनिक जीवनको 25 वर्ष पूरा हुँदैछ। जनसेवाबाट देश सेवाको मूल मन्त्र सहित उहाँको यो यात्रा निरन्तर जारी छ। सेवा र सुशासनको यही भावनाका साथ सरकारले 2047 सम्म विकसित भारतको लक्ष्य

क्षतिग्रस्त भएको दावी गरेको छ। मौसम विभागले केरल, माहे, तमिलनाडु, पुडुचेरी र कराईकालमा भोलिसम्म केही स्थानमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। आन्ध्र प्रदेश, तमिलनाडु, पुडुचेरी र कराईकालमा आगामी दुई दिन मेघ गर्जनसहित वर्षा र चट्याङ हिर्काउने अवस्था रहन सक्ने विभागले जनाएको छ। विभागले कोंकण र गोवामा भोलिसम्म गरम तथा उष्ण मौसम रहने सम्भावना व्यक्त गरेको छ। जापानमा आयोजित एसियाई खेलमा स्वर्ण पदक जितेर स्वदेश फर्किएको भारतीय महिला हक्की टोलीलाई बेङ्गलुरुको केम्पा गौडा अन्तर्राष्ट्रिय हवाई अड्डामा भव्य स्वागत गरिएको छ। भारतीय महिला टिमले 44 वर्षपछि एसियाई खेलमा हक्कीको स्वर्ण पदक जितेर देशको गौरव बढाएको छ। अबेर राति भारतीय खेल प्राधिकरणका क्षेत्रीय निर्देशक विष्णु सुधाकरणले टोलीको स्वागत गर्नुभयो। खेलाडीहरूलाई माला लगाएर सम्मान गरिनुका साथै परम्परागत मैसुर पेठा पनि प्रदान गरिएको थियो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्त्यमा मुख्य समाचार पुनः एकपल्ट। उपराष्ट्रपति सिपी राधाकृष्णनले देशका संस्थान, सूक्ष्म, लघु तथा मध्यम उद्यम र स्टार्टअपको सुदृढीकरणबाट नै विकसित भारत निर्माण हुने बताउनु भएको छ। पीएम सेतु योजनाले आज एक वर्ष पूरा गरेको छ। यस योजना मार्फत उन्नत आइटीआईका माध्यमबाट सिप विकास र रोजगारीका अवसर बढाउने प्रयास गरिएको छ। अमेरिकाको तटरक्षक बलले बर्मुडाबाट बोस्टनतर्फ जाँदै गरेको लापत्ता चिकित्सा विमानको भग्नावशेष नानकेट तट नजिक फेला परेको पुष्टि गरेको छ। यमनको सेनाले देशका केही महत्त्वपूर्ण मोर्चामा हुती लडाकुहरूलाई ठूलो क्षति पुगेको दावी गरेको छ। अनि मौसम विभागले केरल, माहे, तमिलनाडु, पुडुचेरी र कराईकालमा भोलिसम्म केही स्थानमा भारी वर्षा हुने अनुमान व्यक्त गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो।

यस देशभक्ति गीतको अन्त साथै हामी बिदा चाहन्छौ आकाशवाणीको नेपाली प्रसारण सेवाबाट। हामी बोलिरहेछौ आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। अब प्रस्तुत छ सामूहिक गान अनि पाठको कार्यक्रम।

अहिले सुन्नुभयो सामूहिक गान अनि पाठको कार्यक्रम, त्यसपश्चात समूह गीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ। समय 4:30 भयो। अब श्रोताहरूलाई सुनाइरहेछौँ नानीहरूको निम्ति हाम्रो साप्ताहिक कार्यक्रम बाल बगैँचा।

0: दिदी।
1: नमस्ते नानी हो, नमस्ते। तिमीहरू जाति कुशलै छौ?
0: हजुर दिदी।
1: ठिक छ, ल त अब मेरो छेउमा मिलेर बस। बाल बगैँचा कार्यक्रमको निम्ति आज आइतबार तिमीहरूको स्कुलको छुट्टीको दिन, सर्वप्रथम तिमीहरू साथै रेडियो गी बसेर हाम्रो कार्यक्रमलाई कुरेर बस्नुहुने सम्पूर्ण श्रोतालाई पनि आजको बाल बगैँचा कार्यक्रममा स्वागत एवं न्यानो अभिवादन। लौ त नानी हो, आज यस कार्यक्रममा को को आएका छौ? पहिला तिमीहरूको परिचय हाम्रा श्रोताहरूलाई दिइहाल त।
2: मेरो नाम नयुम राई हो, म कक्षा 4 पढ्छु।
3: मेरो नाम समृद्धि प्रधान हो, म कक्षा 4 पढ्छु।
1: स्याबास, तिमीहरूको परिचय हाम्रा श्रोताहरूले पाइहाल्नु भयो। अब ढिला नगरी कार्यक्रम प्रस्तुति तर्फ लागौ। नानी हो, तिमीहरूलाई गीत सुन्न मनपर्छ?
0: मनपर्छ दिदी।
1: लौ त आजको कार्यक्रम बाल गीतबाट गरौँ ल।
0: हुन्छ दिदी।

0: अब यो बालगीत सुने पश्चात नयुम आज के सुनाउने तिमी?
1: कविता सुनाउने।
0: लौ त अघि आएर तिम्रो कविता सुनाइदेऊ।
1: मेरो नाम नयुम राय हो, म कक्षा 4 पढ्छु। मेरो कविताको शीर्षक छ 7 बार 7 दिन। आइतबार बिहानै घामसित उठे म, हात मुख धोएर पढ्न बसे म। आइतबार बिहानै घामसित उठे म, हात मुख धोएर पढ्न बसे म। सोमबार बिहानै आमासित उठे म, कागज लिफा लिएर लेख्न बसे म। मङ्गलबार फुलबारीमा फुल सारे, खुबै जतनसित मैले फुल गोरे। बुधबार फुलबारीमा आमा जानुभयो, मेरो काम देखिकन खुसी हुनुभयो। बिहिबार घरमा मैले गीत गाउँदा मेरो सानी माइजूले चकलेट दिनुभयो। शुक्रबार स्कुलमा मैले गीत गाउँदा खुसी भए गुरुमाले काखमा लिनुभयो। शनिबार नुहाए हाँसे खेले रमाए, मिठो खाजा खाएपछि पुस्तक समाए। यसरी नै बिते मेरो 7 बार 7 दिन। भन साथी कस्ता रहे तिमा 7 दिन।
0: नयुम राईले पनि कविता सुनाइहाल्यो। कविताको शीर्षक थियो 7 बार 7 दिन। नयुम राईलाई कविताको निम्ति धेरै धेरै धन्यवाद। नयुम राईको कविता पश्चात नानी हो, तिमीहरूले दाई दिदीहरूबाट धेरै धेरै कथाहरू सुन्दै आइरहेका छौ। आज यसै क्रममा राजा हरिश्चन्द्रको कथा सुन्नेछौ। यसको निम्ति आज दिदी शशिकला प्रधानलाई निम्ताएका छौँ। दिदी पनि आइसक्नु भएको छ। दिदीलाई स्वागत जनाऊ अनि दिदीबाट कथा ध्यान लगाएर सुन है।
2: हुन्छ दिदी। नमस्ते दिदी।
3: नमस्ते मेरा प्यारा भाइ बहिनीहरू हो, नमस्ते। त आज नानीहरू हो, म तिमीहरूलाई अति नै रोचक कथा सुनाउनको लागि यहाँ आएकी छु। अरू बेला पनि कथा सुनाउँथे हो, आज झन् एकदमै रोचक र आनन्दको कथा छ। त तिमीहरूले मन लगाएर सुन्नु है त ल।
2: हुन्छ दिदी।
3: भनिन्छ कि इतिहासको पन्नामा यस्तो कोही नाम लेखिएको हुन्छ जसको चमक चाहिँ कहिले पनि फिका भएर अथवा हराएर जाँदैन अरे। यस्तो नाम हुन्छ जसमा चाहिँ एउटा नाम हो राजा हरिश्चन्द्र। राजा हरिश्चन्द्रको नाम चाहिँ एकदमै इतिहासको पन्नामा चम्किरहेको, उहिले त्रेता युगदेखिको अहिलेसम्म पनि उहाँको नाम चाहिँ चम्किरहेकै छ। त सुन्यो नानीहरू, कसको अरे? राजा हरिश्चन्द्र। राजा हरिश्चन्द्रको कथा चाहिँ म तिमीहरूलाई आज सुनाउन लागिरहेको छु। एकदमै राम्रो र सुन्दर कथा छ, र यो एउटा चाहिँ सत्य अनि धर्मको एउटा ठोस उदाहरण हो यो कथा चाहिँ। आज म तिमीहरूलाई उनै सत्यवादी राजा हरिश्चन्द्रको कथा सुनाउन लागिरहेको छु जसले सत्यको खातिर आफ्नो राजपाट, आफ्नो सुख परिवार सबै नै त्याग गरेको थियो। सत्यमेव जयते भन्ने एउटा अमर कथाको यो एउटा उदाहरण छ। त तिमीहरू पनि सबै राम्ररी सुन्ने अनि नबुझेको कुराहरू मलाई सोध्ने है त ल नानीहरू।
2: हुन्छ दिदी।
3: त्रेता युगमा एक महान सम्राट राजा हरिश्चन्द्रले राज गर्थे अरे। त पछि गएर चाहिँ यही वंशबाट नै राजा राम भगवानको पनि जन्म भएको थियो, अथवा अयोध्यामा उहाँको राज्य राजा रामको राज्यमा नै त्रेता युगमा चाहिँ राजा हरिश्चन्द्रको राज्य थियो अरे। तिनको नाम सत्य धर्म अनि निष्ठाको कारण टाढा टाढासम्म फैलिएको थियो। तिनी यति सत्यवादी र धर्मी थियो अरे, यहाँसम्म कि देवता दानव सबैले नै उनको गुणको प्रशंसा गर्थे, सबैलाई नै थाहा भएको थियो अरे। त उनको राज्यमा सबै प्रजाहरू सुखी थिए, आनन्द थिए अरे, कसैको पनि अकाल मृत्यु हुँदैन थिए। जसले पनि उनको गुणको प्रशंसा गर्थे, राजाले भन्ने गर्थे अरे, यो सबै चाहिँ मेरो गुरु महर्षि वशिष्ठको कृपाको परिणाम हो भन्ने सबैलाई नै चाहिँ राजा हरिश्चन्द्रले

0: थियो अरे त सुन्दैछौ नानीहरू
1: हजुर दिदी
0: त एक दिन भगवान इन्द्रको सभामा स्वर्गमा चाहिँ सभा भयो अरे त्यो सभामा चाहिँ सबै देवता महर्षि वशिष्ठ विश्वमित्र देव दानव गन्धर्व सबैजनालाई चाहिँ बोलाएको थियो अरे त्यस सभामा तिनीहरू सबैको माझमा चाहिँ एउटा विषयको चर्चा भएको थियो अरे जसमा चाहिँ अब धरतीमा चाहिँ उहाँहरू चाहिँ माथि आकाशमा स्वर्गमा हुनुहुन्थ्यो अब धरतीमा चाहिँ सबैभन्दा धर्मात्मी दानी अनि सत्यवादी चाहिँ को छ भनेर भन्ने कुरा सबैले उठाए अरे त्यति बेला महर्षि वशिष्ठले उठेर सभामा के भन्नुभयो अरे त्यस्तो सत्यवादी दानी अनि धर्मी पुरुष त केवल मेरो एउटा शिष्य राजा हरिश्चन्द्र मात्र हुन् उनी मात्र धरतीमा यस्ता राजा छन् जो चाहिँ एकदमै सत्यवादी धर्मात्मी छ भनेर भन्नुभयो अरे तर उनी जस्तो शासक त न पहिला थियो नै धरतीमा न अब कहिले हुने नै छ भनेर एकदम गर्वसँग भन्नुभयो अरे त त्यो सुनेर अरूहरू पनि चुप लागेर बसे तर विश्वमित्रले चाहिँ मनमा उसलाई के लाग्यो अरे आरिस लाग्यो अरे अरे उसको शिष्य यस्तो छ अरे भनेर उसलाई आरिस लागेर चाहिँ महर्षि वशिष्ठको शिष्य किन यस्तो सर्वोत्तम हुन्छ भनेर उसले स्वीकार गरेन अरे त उनले रिसाएर सभामा के भने अरे हरिश्चन्द्रलाई म चिन्छु म आफै पनि उसको परीक्षा लिन्छु तब मात्र थाहा लाग्छ कि हरिश्चन्द्र कत्तिको सत्यवादी अनि धर्मी छ भन्ने कुरा कसले भने अरे विश्वमित्रले भन्नुभयो अरे त वशिष्ठले पनि भनेको कुरा त मात्र सबको सामु सत्य साबित हुन्छ देवताहरू सबैले थाहा पाए कि विश्वमित्रको यस्तो अहंकारी कुरा तिनीहरू सबैले भने कि यस्ता ज्ञानी गुरुहरू नै सानो सानो कुरामा अल्झिरहे भने साधारण मानिसहरूको झन् के कुरा त अन्तमा महर्षि वशिष्ठले विश्वमित्रलाई के भन्नुभयो अरे तपाईँले ठिक भन्नुभयो परीक्षाले नै कसैको असली शक्ति अनि योग्यताको साबित हुन्छ तपाईँले चाहनुभयो भने आफैले नै हरिश्चन्द्रको परीक्षा लिनुहोस् सत्य के हो सबैलाई नै थाहा भइहाल्छ भनेर भन्नुभयो अरे बुझ्दैछौ नानीहरू हो
1: बुझ्दैछौ दिदी
0: तिमीहरूलाई मैले अघि नै भनेको छु जुन जुन ठाउँमा बुझ्दैन तिमीहरूले मलाई सोध्नु है त ल
1: दिदी विश्वामित्रले राजा हरिश्चन्द्रको कसरी परीक्षा लिए
0: नानी तिमीले राम्रो प्रश्न गर्यौ म त्यही कथा त तिमीहरूलाई अब भन्न लागिरहेको छु
1: हुन्छ दिदी
0: त सुन एक दिन राजा हरिश्चन्द्र शिकार खेल्न भनी वनमा गइरहेका थिए अरे त्यहाँ अचानक उनको कानमा कसैको दर्द भरी आवाज जसमा चाहिँ दुवै रुदै कराइरहेको एकजना स्त्रीको आवाज चाहिँ राजाले सुन्नुभयो अरे मलाई बचाउनुहोस् मेरो रक्षा गर्नुहोस् राजन भन्दै रुइरहेको आवाज चाहिँ तपस्वीको आवाज चाहिँ राजाले सुन्नुभयो अरे हो त राजाले वरिपरि हेरे अरू कसैलाई पनि नदेख्दा खालि एउटा स्त्री मानिसलाई देख्दाखेरि उहाँले सोध्नुभयो अरे के भयो कसले तिमीलाई कष्ट दियो मेरो राज्यमा कसको यस्तो साहस तपस्विनी राजालाई भने अरे यहाँदेखि केही पर एक तपस्वी घोर तप गरिरहेका छ राजन उनले आफ्नो तपबलले मेरो सबै सिद्धि ज्ञान खोज्न चाहन्छ त्यति बेला डरले गर्दा म तपाईँको शरणमा आएको हो भनेर भन्नुभयो अरे हरिश्चन्द्रले एकदम कडा स्वरले रिसाएर भने अरे तपस्वी तिमी चिन्ता नगर तप गर जबसम्म म जीवित छु मेरो राज्यमा कुनै अन्याय हुन म दिने छुइन म हेर्छु को रहेछ भनेर राजा अघि बढे रे त्यहाँ एक ऋषि तप गरिरहेको देखे रे त हरिश्चन्द्रले पनि क्रोधले भने रे दुष्ट तिमीले एक स्त्रीलाई दुःख दिएर गरेको सिद्धिको के मोल त पक्कै पनि पाखण्डी तान्त्रिक हुनुपर्छ तर म तेरो कालो तान्त्रिक शक्ति यहाँ चल्न दिने छुइन त छिटो उठ र मेरो अगाडि आइज नत्र मेरो यो बाणले तलाई के गर्छु भस्म गरिदिन्छु यही नै तलाई खरानी बनाइदिन्छु भनेर राजाले ऋषिलाई के गरे अरे लड्कायो अरे उसलाई बोलायो अरे तर ऋषि चाहिँ पछाडि फर्केर तप गरिरहेका थिए त्यति बेलै तपस्वीले आँखा खोलेर भने राजन तेरो अहंकारको दण्ड तैले अहिले पाउने छस् भनेर ऋषिले आगो भएर आए अरे त राजा आफ्नो अगाडि त को थियो अरे विश्वमित्र पो थियो अरे उहाँ ऋषि त विश्वमित्रलाई देखेर राजा पनि एकदम छक्क परे अवाक भए अरे अनि उनले आफ्नो जुन ल्याएको धनुष भुइँमा राखेर विश्वमित्रलाई के भने मेरो ठुलो भूल भयो ऋषि महाराज मलाई अज्ञानताको लागि मैले जुन चाहिँ भूल गरेँ त्यसको लागि मलाई

0: त विश्वामित्रले पनि जवाब दिए, स्त्री जातिको रक्षा गर्नु कुनै अपराध होइन।
1: दिदी, अन्त विश्वामित्रले राजालाई दण्ड दिन?
0: हो नानी, राजा हरिश्चन्द्रलाई दण्ड त दिएन, तर सुन, विश्वामित्रले राजालाई के मागे? विश्वामित्रले अघि नै भनेको थिए म राजाको परीक्षा लिन्छु भनेर, हो?
1: के मागे दिदी?
0: विश्वामित्रले त देवता इन्द्रको सभामा नै भनेका थिए नि, हो, राजा हरिश्चन्द्रको परीक्षा लिने कुरा मैले अघि नै तिमीहरूलाई भने। तसर्थ यहाँ विश्वामित्रले हरिश्चन्द्रलाई भने, म अब ठुलो यज्ञ गर्न लागिरहेको छु, मलाई त्यहाँ दक्षिणाको खाँचो पर्छ, त मलाई तिमीले दान दिन सक्छौ, दान दिन पर्छ भनेरे। त हरिश्चन्द्र त एकदमै दानी, एकदमै सत्यवादी हो, उसले तुरुन्तै जवाब दिए रे, ऋषिवर तपाईँले जे भन्नुहुन्छ म तपाईँलाई अर्पित गर्नेछु, सुन चाँदी राज्य पुत्र यहाँसम्म कि मेरो प्राण पनि तपाईँलाई दिन म तयार छु। त विश्वामित्रले राजालाई भनेरे, तिमीले यो वचन याद राख है त, समय आएपछि म तिमीलाई भन्नेछु भनेर विश्वामित्र त्यहाँबाट फर्के अरे। राजा पनि विश्वामित्रलाई प्रणाम गरेर आफ्नो राज्यतर्फ लागे। तर विश्वामित्रलाई त राजा हरिश्चन्द्रको परीक्षा लिनु थियो कि हेर्छु हरिश्चन्द्र कतिको दानी अनि के छ सत्यवादी रहेछ भनेर। फेरि एक दिन विश्वामित्रले ब्राह्मणको रूप धारण गरेर के गरे, हरिश्चन्द्रलाई आफ्नो छोराको विवाहमा आश्रममा लगेर गए। अनि त्यहाँ उनले भने, राजन तपाईँको दानशीलको ख्याति त चारैतिर फैलिएको छ, यति दानी थिए कि हरिश्चन्द्र त यति फैलिएको छ उहाँको ख्याति भनेर भने अरे। त आज यो मेरो छोराको विवाहको अवसरमा पनि तपाईँले छोरालाई तपाईँको आफ्नो राज्यको दान दिनुहोस् भनेर मागे अरे। त राजाले तुरुन्तै आफ्नो के दिए, राजपाट विवाहमा उसको छोरालाई दानमा दिए। फेरि दक्षिणा पनि मागे अरे विश्वामित्रले। अब दक्षिणा कहाँबाट दिने, सबै त दिन्छ।

0: पनि कमाएर ल्याउनु भनेर एक महिनाको समय राजालाई दिएका थिए। अब धन कमाउन काम गर्न राजा काशी आए, तर तिनलाई कसैले काम दिएन अथवा तिनले काम पाएन अरे। अन्तमा आफ्नो पत्नी अनि पुत्रलाई नै राजाले बेचे। पत्नीले भने, अब म नै एउटा कुनै दासीको रूपमा काम गर्छु र त्यो पैसा जति आउँछ त्यो चाहिँ दक्षिणाको रूपमा तपाईँले विश्वामित्रलाई दिनु है भनेर दुईजना बातचित गरेर चाहिँ राजाले चाहिँ के गरे, आफ्नो पुत्र अनि पत्नीलाई चाहिँ बेचिदिए र त्यहाँबाट जति पैसा रुपियाँ आए त्यो दक्षिणाको रूपमा के गरे, विश्वामित्रलाई दिए। फेरि राजा आफैले पनि आफूलाई बेचे। तिनले शमशान घाटमा काम गर्ने, मुर्दालाई जलाउने, चाण्डलको सेवक बन्ने र बदलामा चाण्डलले चाहिँ जुन धन दिए त्यो विश्वामित्रलाई दिएर सबै दक्षिणाहरू चुक्त गरे। यसरी राजा हरिश्चन्द्रले आफ्नो वचनको मान राखे, आफ्नो धर्मको पालन गरे, उनी सूर्यवंशी राजा थिए। सुन्दैछौ नानीहरू?
1: सुन्दैछौ दिदी।
2: दिदी फेरि के भए बताउनुहोस् न।
0: म तिमीहरूलाई कथा खुबै रोचक लागिरहेको जस्तो लागिरहेछ हगि?
1: हजुर दिदी।
0: त अन्त त्यसरी राजाले शमशान घाटमा नै मुर्दा पोल्ने काम गर्न थाले। सबैकोबाट कर उठाएर अन्तमा रातमा चाण्डललाई उनले त्यो जति पनि पैसा उठेको दिनभरिको त्यो दिन्थे। त उता उनको राजाको पत्नी अनि पुत्रले पनि सेवकको रूपमा काम गरि नै रहेका थिए। यसरी एक दिन बगैँचामा नै, त्यो घरको बगैँचामा एउटा सर्पले ठुङ्गेर राजाको पुत्र रोहितासुलाई के गरे, मारे अथवा मृत्यु भयो, पुत्रको मृत्यु भयो। त रानी त एकदमै दुखित बने। अब मृत्यु भएपछि उसलाई शमशान घाटमा लानु पर्यो हो, त्यहाँदेखि उसको दाह संस्कार गर्नु पर्यो। त रानीकोमा पनि एउटा कफन किन्ने धरी पैसा थिएन त्यस समय। त आफ्नो उनले लगाएको एउटा जुन चाहिँ साडी च्यातेर नै उसलाई कफन बनाएर चाहिँ छोरालाई त्यसमा लपेटेर उनी कहाँ गए, शमशान घाटतिर गए। त शमशान घाटमा पुगेर अब मुर्दा जलाउनको लागि जुन चाहिँ एउटा कर दिनुपर्छ, पैसा दिनुपर्छ, त्यो पैसा पनि रानीकोमा थिएन। जब त्यहाँ पुगेर राजा हरिश्चन्द्रले उनीहरूलाई देखेका थिएनन् हो। रानी त घुप्टेर आफ्नो छोरालाई, मृत छोरा जो मरिसकेका थिए उसलाई त्यहाँ लिएर आएका थिए। जब राजाले कर मागे उसको छोराको मरेको शरीर राजाले देखे। राजाले कर मागेपछि त्यति बेला मात्र रानी अनि राजा हरिश्चन्द्र एकाअर्कालाई देखेर छक्कै परे, रुए, दुःख बिसाए एकाअर्कालाई। तर के गर्ने, हरिश्चन्द्रले भने, त देवी मैले त कर बुझाउनै पर्छ, जे होस् मेरो छोरा होस् चाहे जो होस् मैले पैसा छ उठाउनै पर्छ, अब के गर्ने भनेर रानीले के भन्छिन् अरे, मेरोमा त अहिले यही शरीरको आधा साडीको टुक्रा मात्रै छ भनेर दुवैले त्यही छोराको दाह संस्कार गर्न लाग्न आँटेका थिए। त्यहाँ चाहिँ एउटा उज्यालो आकाश भयो, उज्यालो त्यो जग्गामा शमशान घाट त एकदमै उज्यालो भएर आयो अरे, बिजुली चारैतिर चम्क्यो। अनि आकाशबाट पनि को आयो, देवताहरू पनि आकाशबाट त्यहाँ शमशान घाटमा आइपुगे। चाण्डाल पनि अचानक धर्मराजको रूपमा प्रकट भयो, विश्वामित्र पनि त्यहाँ सँगसँगै आइपुगे। यसरी हरिश्चन्द्रलाई विश्वामित्रले अँगालो हालेर भने अरे, राजन यो सब त तिम्रो के थियो, एउटा परीक्षा मात्र थियो, तिमीलाई परीक्षा मात्र हामीले लिएका थियौँ। देवताहरूले तिम्रो सत्य निष्ठाको परीक्षा लिनको निम्ति यो गरेको थियो। तिमी त सबमा उत्तीर्ण भयो, तिमी सबैमा पास भयो, तिमीले सत्यको निम्ति आफ्नो सब कुछ त्याग गर्यो अनि आफ्नो वचन निभाउन तिमी अटल बन्यौ। आकाशवाणी पनि भयो अरे, आकाशबाट आवाज आयो अरे, हरिश्चन्द्र तिम्रो नाम इतिहासमा युग युगसम्म अमर रहनेछ। विश्वामित्रले उनको सबै राजपाट त्यसपछि के गर्दै फिर्ता गरिदिए हो, फिर्ता दियो अरे। आफ्नो राज्य अयोध्यामा आएर फेरि प्रजाहरूको सेवामा हरिश्चन्द्र लागे। आफ्नो स्वास्नी अनि पुत्रसँग खुसीसाथ बस्न थाले। त यो थियो राजा हरिश्चन्द्रको कथा। तिमीहरूलाई मन पर्यो नानीहरू?
1: मन पर्यो दिदी।
0: त नानीहरू, यो कथा एउटा राजाको कथा मात्र होइन, यो एउटा आदर्शको कथा हो। सत्यमेव जयते अर्थात् सत्यको सधैँ जित हुन्छ भन्ने

0: ने यो कथाले हामीलाई सिकाउँछ। अब समय पनि धेरै भएकोले दिदीलाई पनि बिदा दिउँ।
1: नमस्ते दिदी, धन्यवाद दिदी।
2: नमस्ते मेरा प्यारा भाइ बहिनीहरू हो, नमस्ते।
0: तिमीहरूले दिदी शशिकला प्रधानबाट कथा पनि सुन्यौ, सत्यवादी राजा हरिश्चन्द्रको। कथा कस्तो लाग्यो तिमीहरूलाई, मन पर्यो?
1: राम्रो लाग्यो, मन पर्यो दिदी।
0: दिदी शशिकला प्रधानलाई बिदा दिए पश्चात फेरि पनि पालो भएको छ बाल गीत सुन्ने। लौ त तिमीहरू जस्तै ससाना नानीहरूको समूह आवासमा फेरि पनि सुनौ बाल गीत।
1: हुन्छ दिदी।

0: बालकी सुनेर मनोरञ्जन गरेपछि नानी हो अब अन्तमा समृद्धि प्रधानले के सुनाउने
1: निबन्ध सुनाउने दिदी
0: के को निबन्ध सुनाउने
1: गाईको दिदी
0: ठिक छ अघि आएर तिम्रो निबन्ध पनि सुनाइदेऊ
1: मेरो नाम समृद्धि प्रधान हो म कक्षा 4 मा पढ्छु मेरो निबन्धको शीर्षक छ गाई गाई एक घरपालुवा जनावर हो गाईको दुईवटा आँखा दुईवटा कान एउटा लामो पुच्छर दुईवटा सिङ र चारवटा खुट्टा हुन्छ गाई शाकाहारी जनावर हो र यसले घाँस पात र तरकारी खान्छ गाई नेपालको राष्ट्रिय जनावर पनि हो गाई एक धेरै सरल शान्त र कोमल प्राणी हो हिन्दू धर्ममा विश्वास गर्नेहरूले गाईको पूजा गर्छन् यही कारण लक्ष्मी पूजाको दिन गाईलाई हामी लक्ष्मी माताको रूपमा पुज्ने गर्छौँ विश्वका अधिकांश देशमा गाई पाइन्छ गाईहरू विभिन्न किसिमका हुन्छन् गाईहरू धेरै रङको हुन्छन् जस्तै सेतो खैरो कालो वा मिक्सचित आदि गाईले हामीलाई दुध दिन्छ गाईको दुधमा प्रशस्त मात्रामा पौष्टिकता हुन्छ गाईको दुधमा धेरै रोगहरूलाई निको पार्ने र रोग लाग्न नदिने तत्त्वहरू हुन्छ गाईको दुधबाट घिउ दही मही पनिर छुर्पी मिठाई आदि पनि बनिन्छ गाईको गोबर पनि खाद्य उत्पादनमा प्रयोग गरिन्छ गाई हामी सबैको लागि उपयोगी जनावर हो यसैले हामी गाईलाई माया र संरक्षण गर्नुपर्छ धन्यवाद
0: समृद्धि प्रधानले पनि कति राम्रो निबन्ध सुनायो गाईको नानी हो गाई एक उपकारी पशु हो यसले हामीलाई पोषण दिने दुध दिन्छ दुधबाट घिउ पनिर इत्यादि बनाइन्छ गाईको गोबर पनि सागसब्जी उमार्न धेरै उपयोगी चिज हो भनेर समृद्धि प्रधानको रचनाबाट सुनिसकेपछि अब हाम्रो कार्यक्रम समाप्त गर्ने समय भइसकेको छ अर्को आइतबार फेरि तिमीहरू समक्ष रमाइलो कार्यक्रम लिएर आउने नै छु तबसम्मलाई बाल बगैँचा कार्यक्रमबाट बिदा लिऊ नमस्ते
1: नमस्ते दिदी।

0: لڑاکوں کو بھاری نقصان پہنچا ہے۔ وہیں سعودی عرب نے حوثیوں کے اس دعوے کو خارج کیا ہے کہ ریاض کو میسائل اور ڈرون سے نشانہ بنایا گیا تھا۔ یمن نے سنا اور سادہ میں حوثی نیانتت علاقوں پر حملوں کی پشتی کی ہے۔ ایشیائی کھیل 2026 کا جاپان کے نگویا میں آدھکارک سماپن ہو گیا۔ اس دوران کھیلوں کی مشال اور دھوج ورش 2030 ایشیائی کھیلوں کے میزبان قطر کو سونپے گئے۔ سماپن سماروہ میں نشانے بازی میں 2 سوان اور 1 رجت پدک جیتنے والی نیرو ڈانڈا نے دھوج واہک کے روپ میں بھارتی دل کا نیتتو کیا۔ بھارت نے ایشیائی کھیلوں میں 21 سوان، 27 رجت اور 37 کانسے سہت 85 پدک کے ساتھ پدک تالیکا میں چوتھا استھان حاصل کیا۔ اس کے ساتھ ہی یہ سماچار بلٹن سماپت ہوا۔
1: हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौं। एफएम 103.5 मेगाहर्ज लगायत न्यूज ऑन एयर मोबाइल एप साथै आकाशवाणीको दार्जिलिङ एफएम 100.2 मेगाहर्जमा मनोरञ्जनात्मक साथै विविध जानकारीमूलक कार्यक्रमहरू लिएर उपस्थित भइसकेका छौं श्रोता र म उद्घोषक देवेन्द्र, प्राविधिक मित्रहरू पवन डुक्पा अनि राजीव सुब्बा लगायत प्रस्तुति सहयोगी रिग्देनको तर्फबाट सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत तथा सन्ध्याकालीन अभिवादन। त श्रोताहरू, अब आजको यस अधिवेशनको थालनी गरिरहेछौँ फौजी श्रोताहरूको निम्ति हिन्दी फिल्मी सङ्गीतको कार्यक्रम जय जवानबाट। त श्रोताहरू, प्रथम प्रस्तुति स्वीकार्नुहोस् अमानुष चलचित्रबाट। गुन्जने स्वर रहेको छ किशोर कुमारको, जसमा शब्दकार हुनुहुन्छ इन्दिवर अनि सङ्गीतकार हुनुहुन्छ श्यामलाल मित्रा।

श्रोताहरू सुन्नुहुँदैछ कार्यक्रम जय जवान। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस् कुदरत चलचित्रबाट। गुन्जने स्वर रहेको छ किशोर कुमारको, शब्दकार हुनुहुन्छ मजरू सुल्तानपुरी अनि सङ्गीतकार हुनुहुन्छ आर डी बर्मन।

श्रोताहरू सुन्नुहुँदैछ फौजी श्रोताहरूको निम्ति कार्यक्रम जय जवान। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। मेहबुबा चलचित्रबाट गुन्जने स्वर रहेको छ किशोर कुमारको। शब्दकार हुनुहुन्छ आनन्द बक्सी अनि सङ्गीतकार हुनुहुन्छ आर डी बर्मन। त स्वीकार्नुहोस् श्रोताहरू यस गीतलाई।

श्रोताहरू सुन्नुहुँदैछ फौजी श्रोताहरूको निम्ति हिन्दी फिल्मी सङ्गीतको कार्यक्रम जय जवान। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। कोरा कागज चलचित्रबाट किशोर कुमारको स्वरमा शब्दकार हुनुहुन्छ एमजी हस्मत अनि सङ्गीतकार हुनुहुन्छ कल्याणजी आनन्दजी। त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।

त श्रोताहरू अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। चोर मचाए शोर चलचित्रबाट गुन्जने स्वर रहेको छ किशोर कुमारको। शब्दकार हुनुहुन्छ रविन्द्र जैन अनि सङ्गीतकार पनि हुनुहुन्छ रविन्द्र जैन नै। त श्रोताहरू स्वीकार्नुहोस् यस गीतलाई।

श्रोताहरू, यो आकाशवाणी खरसाङ हो। सुन्दै हुनुहुन्छ फौजी श्रोताहरूको निम्ति हिन्दी फिल्मी सङ्गीतको कार्यक्रम जय जवान। अब अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। दो रास्ते चलचित्रबाट किशोर कुमारको स्वरमा, शब्दकार हुनुहुन्छ आनन्द बक्सी अनि सङ्गीतकार हुनुहुन्छ लक्ष्मीकान्त प्यारेलाल।

त श्रोताहरू अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। प्रेम नगर चलचित्रबाट किशोर कुमारको स्वरमा शब्दकार हुनुहुन्छ आनन्द बक्सी अनि सङ्गीतकार हुनुहुन्छ एसडी बर्मन।

श्रोताहरु सुन्नुहुँदैछ फौजी श्रोताहरुको निम्ति हिन्दी फिल्मी संगीतको कार्यक्रम जय जवान। त श्रोताहरु, हामी कार्यक्रमको अन्ततिर आइसकेका छौँ। अब स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति। अमर प्रेम चलचित्रबाट किशोर कुमारको स्वरमा शब्दकार हुनुहुन्छ आनन्द बक्सी अनि सङ्गीतकार हुनुहुन्छ आर डी बर्मन।

श्रोताहरू, अहिले सुन्नुभयो फौजी श्रोताहरूको निम्ति हिन्दी फिल्मी संगीतको कार्यक्रम जय जवान। अब सुनाइरहेछौ अशोक राईको स्वरमा केही लोकगीत।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। उपराष्ट्रपति सीपी राधाकृष्णनले एसियाली खेलकुदमा 85 पदकका साथ चौथो स्थान हासिल गरेकोमा भारतीय टोलीलाई बधाई दिनुभयो। श्री राधाकृष्णनले आशा व्यक्त गर्नुभयो कि खेलाडीहरूले आफ्नो विजयी यात्रा जारी राख्नेछन् र तिरङ्गाको गौरव बढाउनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले नयाँ दिल्लीमा भारतीय कम्पनी सचिव संस्थानको 98 स्थापना दिवस समारोहमा बोल्नुहुँदै लगानीकर्ताहरूको विश्वास प्राप्त गरेर मात्र देशले प्रगति गर्न सक्छ भन्नुभयो। विदेश मन्त्री सुब्रमण्यम जयशङ्करले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा, आपूर्ति श्रृङ्खलाको लचिलोपन र सम्पर्क सञ्जाल उदयमान र मध्यस्तरका शक्तिहरूका लागि महत्त्वपूर्ण एजेन्डा भएको बताउनुभएको छ। सडक यातायात र राजमार्ग मन्त्रालयले भोलिदेखि गुजरातमा 2 दिने चिन्तन शिविरको आयोजना गर्नेछ। शिविरमा केन्द्र र राज्य सरकारका अधिकारीहरू र एजेन्सीहरूका प्रतिनिधिहरू सहभागी हुनेछन्। तमिलनाडु, पुदुचेरी अनि पश्चिम बङ्गालका 5 विधानसभा सिटहरू तथा असमको 1 लोकसभा सिटमा उपचुनावको निम्ति प्रचार आज समाप्त भएको छ। यी 6 सिटहरूमा मङ्गलबार मतदान हुनेछ भने मतगणना शुक्रबार गरिनेछ। आज तेहरानमा विभिन्न देश र अन्तर्राष्ट्रिय सङ्गठनहरूका राजदूत र प्रतिनिधिहरूसँग कुरा गर्दै इरानका विदेश मन्त्री अरागचीले संयुक्त राज्य अमेरिकाले बुद्धिमानी र तर्कसङ्गत रूपमा काम गर्नेछ भन्ने आशा व्यक्त गर्नुभयो। जापानको नागोयामा एसियाई गेम्स 2026 औपचारिक समापन भएको छ। वर्ष 2030 एसियाली खेलकुदको आयोजक कतारलाई ओलम्पिकको टस र झण्डा हस्तान्तरण गरिएको छ। भारत 21 स्वर्ण, 27 रजत र 37 काँस्यसहित 85 पदकका साथ पदक तालिकामा चौथो स्थानमा रह्यो। कार्मिक लोकगुनासो तथा पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहले भोलि नयाँ दिल्लीमा 17 पेन्सन अदालतको अध्यक्षता गर्नुहुनेछ। आकाशवाणीबाट समाचार पूरा भयो।
0: श्रोताहरू अब सुन्नुहोस् हिन्दी सिनेमाका गीत। अब सुन्नुहोस् फन्टोस चलचित्रबाट किशोर कुमारको स्वरमा, शब्दकार हुनुहुन्छ साहिर लुधियानवी अनि सङ्गीतकार हुनुहुन्छ एसडी वर्मन।

श्रोताहरू अघिल्लो प्रस्तुति स्वीकार्नुहोस्। दूर गगन की छाउमे चलचित्रबाट किशोर कुमारको स्वरमा अनि शब्दकार अनि संगीतकार हुनुहुन्छ किशोर कुमार स्वयं।

नमस्ते आदरणीय श्रोता, साप्ताहिक कार्यक्रम बोल्छ च्याबारी सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतामा म च्याङबाको करजोडी नमस्ते। श्रोता, सधैँ नै हामीले चियाबारी अन्तर्गत चियामा लाग्ने विभिन्न विषयहरू लिएर गरेका छौँ भने आज हामीले चियाबारीमा सिँचाइको व्यवस्था कसरी गर्नुपर्ने यस विषयमा केही बताउन लागिरहेछौँ। र भारत एउटा कृषि प्रधान देश हो, जहाँ 7 केन्द्र शासित राज्य र 29 राज्यहरूद्वारा भारत एउटा सार्वभौमिक देश भनेर विश्वमा चिनिन्छ। यी 29 राज्यहरूमध्ये पनि पश्चिम बङ्गाल एउटा राज्य हो। यहाँ अहिलेसम्म वा आजको यो दिनसम्म 23 जिल्लाहरू भइसकेका छन्। यी 23 जिल्लाहरू मध्ये पनि दार्जिलिङ पनि एउटा जिल्ला हो र बङ्गालको अरू जिल्लाहरूको तुलनामा दार्जिलिङ जिल्लाको एउटा छुट्टै विशेषता पनि छ, पहिचान छ। यो दार्जिलिङ जिल्लालाई विश्वमा चिन्छन्। बङ्गालको अरू जिल्लाहरू सायदै भारतभरि पनि चिनिँदैन होला, तर दार्जिलिङ जिल्लालाई भने विश्वमा चिन्दछ, विश्वले यसको नाम सुनेको छ, जानेको छ। त्यो केले गर्दा भन्दाखेरि चाहिँ यहाँको विश्व प्रसिद्ध चियाले गर्दा हो र चिया हाम्रो परिचयसँग जुझ्न पुगेको छ। यहाँको जलवायुलाई हेरेर ब्रिटिसहरूले चियापत्तीको खेती लगाएका थिए औ अझै पनि यथावत छ। हाम्रो पिता पुर्खाहरूदेखि गर्दै आएको यो चियापत्तीको खेतीले गर्दा झन्डै 200 हुन लाग्यो। हाम्रो 3-4 पुस्ता यही चियाबारीमा जन्मे मरे, अझै पनि हामी त्यही नै छौँ र चियाबारीमा आश्रित हाम्रा शाखा सन्तान नाता गोताले यहाँ जिउने कला सिकिसके, व्यवहारिक रूपमा काम गरेर अध्ययन गरेर डिग्रीको डाक्टर बनिसकेका छन्। अनि चियाको बोटलाई वा खेतीलाई कस्तो मौसम अनुकूल छ औ कस्तो मौसम प्रतिकूल छ त्यो सबै अध्ययन गरिसकेका छन्। तर अहिलेको यो जलवायुको कारणले गर्दाखेरि चियापत्तीको खेतीमा पनि परिवर्तन आउन अति नै आवश्यक देखिन्छ। किनभनेदेखिलाई जलवायु परिवर्तनको समस्याले आज विश्व तहस नहस भइसकेका छन्। फलस्वरूप यहाँको खेतीपातीमा रस आउन थालेको पनि देखिन्छ। सिँचाइ भन्दाखेरि हामी साधारणत भन्दा साधारण भाषामा कुनै पनि खेतीलाई सुखौरो समयमा वैज्ञानिक पद्धतिद्वारा खेतीलाई भिजाउनलाई नै सिँचाइ वा अङ्ग्रेजीमा इरिगेसन भनिन्छ। अब यो जुन चियाबारीमा पुरानो पद्धतिद्वारा वा ट्रेडिसनले सिँचाइ गरिँदैछ यसमा परिवर्तन ल्याउन अति नै आवश्यक छ। पुरानो सिँचाइ पद्धतिमा ट्रेडिसनल इरिगेसन भन्दा हामीले नै के बुझ्न पर्छ भनेदेखिलाई वर्षाको पानीमा नै भर पर्नु वा चियाको बोटहरूको निम्ति अरू कुनै विकल्प नअपनाउनु नगर्नु पूर्ण रूपमा समय अनुकूल वर्षामा नै भर परेर चियापत्ती खेती गर्नुलाई नै ट्रेडिसनल वा पुरानो सिँचाइ व्यवस्था पनि भनिन्छ। र अहिले अब चियापत्तीको खेतीलाई पुरानो सिँचाइ व्यवस्था विषयमा बताउनु पर्दाखेरि चाहिँ एक समयमा यो चियापत्तीको खेतीको निम्ति पुरानो सिँचाइ व्यवस्था एकदमै राम्रो थियो। कारण त्यस समय अनुकूल वर्षा हुन्थ्यो, समय ठिक थियो, जलवायुमा कुनै परिवर्तन थिएन। चियाबारीमा अहिले पनि हेरे भने 10 ठिक समयमा वर्षा भएको, तापमानमा कुनै गडबड नभएको हामी पाउँछौ। तर अचेल हेरे भनेदेखि कहिले पनि समय अनुकूल वर्षा नभएको, तापमानमा पनि गडबड भइरहेको हामी पाउँछौ र कुनै साल भक्कु पानी परेको, कुनै साल समयमा नपरेको, कुनै साल अति ठन्डा, कुनै साल अति गरम भएको हामीले पाइरहेको पनि अनुभव गरिरहेका छौँ। यसले गर्दा चियापत्तीको खेतीमा पनि नयाँ नयाँ पद्धति अप्नाउन अति नै आवश्यक छ। किनभनेदेखि जलवायुको चपेटमा हाम्रो सम्पूर्ण खेतीहरू नष्ट भइसकेका छन्। यस्तो स्थिति परिस्थितिहरूसँग जुझ्न चियाको खेतीमा पनि नयाँ नयाँ तकनिकी अप्नाउनु अति नै जरुरी छ। र चियाबारीमा सिँचाइ कस्तो प्रकारले गर्न उचित रहन्छ भनेदेखिलाई जुन चियाबारीमा सिँचाइको निम्ति पानी प्रशस्तै छ त्यहाँ त सिँचाइ भइरहेकै पाउँछौ। हामी देख्छौ नालीमा पानी काटेर फिरफिरे जस्तो, घुम्ने कल जस्तो लगाएर सिँचाइको

व्यवस्था गरेको तर अब जहाँ पानीको अभाव छ त्यहाँ त कुनै पनि व्यवस्थाले सिँचाई त गर्नै पर्छ। जस्तै बर्खायामको पानीमा पानीलाई थुपारेर वा खोल्सा खाल्सीको पानीलाई थुपारेर मोटर लगाएर तानेर भए पनि सिँचाइ गर्न अति नै आवश्यक छ। किनभनेदेखि हाम्रो कतिवटा चियाबारीहरू त समुद्रदेखि 1,000-2,000 उच्चतामा अवस्थित चियाबारीहरूमा त नोभेम्बर महिनाको प्रथम सप्ताहदेखि नै सिँचाइ गर्न आवश्यक छ। किनभनेदेखिलाई ती ठाउँहरूमा हिजो आज त झन् अत्यधिक गरम बढ्न थालेको छ। फेरि भएन तपाईँ हामीलाई थाहा भएकै कुराहरू हुन्, चियापत्तीको खेती अलिक भिरालो ढाल परेको ठाउँहरूमा मात्र गरिन्छ जहाँ पानी छिट्टै सुकिहाल्छ। यसले गर्दाखेरि चियाबारीमा सिँचाइ गर्न अति नै आवश्यक रहन्छ र सिँचाइको निम्ति चियाबारीमा अर्को व्यवस्था गर्न सकिन्छ। जस्तै चियाबारीको ठाउँहरूमा त गाडी हिँड्ने व्यवस्था उहिलेदेखि नै ब्रिटिसहरूले गरिरहेको छ। प्राय जम्मै चियाबारी लगाएको ठाउँहरूमा गाडी पुग्ने कच्चा सडक छ। ती ठाउँहरूमा पनि अहिले त ट्र्याक्टरमा नै ट्याङ्क फिट भएको ट्र्याक्टर लगेर भए पनि सिँचाइ गर्न सकिन्छ। यी पद्धतिहरू चियाबारीको मालिक वर्गले अप्नाए चियाबारीको भविष्य उज्जवल भएको देखिन्छ। र चियाबारीमा मात्रै होइन सबै खेतीमा सिँचाइ गर्नु अति नै आवश्यक छ। प्रथम त सिँचाइले बोटहरूमा स्वस्थ र सफा राख्छ। सफा र स्वस्थ बोटले असल खेती दिन्छ। अहिलेको वर्तमान आरामदायक जीवन शैलीले गर्दाखेरि हाम्रो यो जुन वातावरण छ यो एकदमै प्रदूषित भएर गएको छ। हामी देख्छौ यो गाडीको बाटोमा भएका चियाको बोटहरू त झन् धुलोहरू टाँसिएर आफ्नो अस्तित्व नै मेटिसकेको। सुव्यवस्थित सिँचाइ गरे चियाबारीलाई यस्तो समस्याहरूबाट टाढा राख्न भने सकिन्छ। त्यति मात्र होइन चियाको बोटलाई सुक्खा मौसममा एउटा सिन्दुरे जसलाई अङ्ग्रेजीमा रेड स्पाइडर भन्ने रोग लाग्छ, सिँचाइको व्यवस्था भए बोटलाई यो रोग लाग्नबाट चाहिँ बचाउँछ। अनि रोग नलागेपछि बोट स्वस्थ हुन्छ औ स्वस्थ बोटले स्वस्थ फसल दिन्छ। यसो खरसाङ मुनिको चियाबारी लङ्बियो सिमलबाडी क्षेत्रमा सिँचाइको खुबै राम्रो व्यवस्था हामी गरेको देख्छौ। उचित समयमा उचित सिँचाइ व्यवस्था गर्न सकिए चियाका बोटहरूले समयभन्दा केही पहिला नै फसल पनि दिन सक्छ। किनभनेदेखि बोटहरू लाई चाहिँ सियार सुसार भए वर्षको प्रथममा नै राम्रो र बेसी चियाको उत्पादन गर्न सक्छ र सिँचाइमा यस्तो धेरै फाइदाहरू देखिन्छ। औ सिँचाइ व्यवस्था चियाबारीमा हुन अति नै आवश्यक रहन्छ र चियाबारीमा सिँचाइ व्यवस्था मात्र गरेर भएन, यसको लागि हामीले धेरै सतर्कता पनि अप्नाउनु पर्छ। साथसाथै सतर्कता अप्नाउन अति नै आवश्यक पनि छ र सर्वप्रथम त यो जान्नु पर्छ कि चियाको बोटहरू कस्तो ठाउँमा लगाइरहेको छ, यसको जमिन कस्तो छ। हामी देख्छौ चियापत्तीको बोटहरू लगाएको ठाउँहरू प्राय भिरालो छ। यस्तो भिरालो ठाउँमा सिँचाइ गर्दा पानी बग्नको निम्ति नालीको उचित व्यवस्था हुन पर्छ। पानीलाई एकै ठाउँमा बग्न दिन हुँदैन, पानीको बगाईको पनि फोर्सलाई ख्याल गर्नुपर्छ। चियाबारीमा सिँचाइको लागि खटिएका मजदुर वर्गले आफ्नो पालो अनुसार 24 घण्टा निगरानी राख्नु पर्छ। कुन कललाई कति समयमा अर्को ठाउँमा सार्नु पर्छ, यस्तो प्रकारको सतर्कताहरू अप्नाएन भने चियाबारी क्षेत्रमा पहिरोको डर पनि हुन्छ औ धेरै जनधनको नोक्सान हुने सम्भावना देखिन्छ। र अहिले यो विश्व त्यसै पनि इकोलोजिकल डिसब्यालेन्स भइरहेकै छ, त्यसैले चियाबारी क्षेत्रमा जति सिँचाइ व्यवस्था गरिन्छ त्यति नै सतर्कता अप्नाउनु जरुरी छ। सिँचाइ व्यवस्थामा खटिएका श्रमिकहरूले आफै आफ बुझेर सतर्कता अप्नाएर काम गरे चियापत्तीको खेती यो हाम्रो पहाडमा सफल नै हुनेछ। र अब आयो सिँचाइ गर्दाखेरि आवश्यक कुरोहरूमा ध्यान दिनुपर्ने, किनभनेदेखि अहिले यो चियाबारीको खोल्साको कति स्रोतहरू सुकिसकेका छन्। जहाँ पानीका स्रोतहरू छन् ती स्रोतहरू मानिसहरूलाई पिउनको निम्ति राख्नै पर्यो। फेरि भएन हिजआज यो समय आयो जैविक खेतीको चियाबारीमा पनि यो जैविक मलको कारणले युरियाहरूको प्रयोग हुन छोड्यो। ग्लोबल वार्मिङको कारणले इत्यादिले गर्दाखेरि चियाबारीमा सिँचाइ नै अति आवश्यक भन्दा पनि अति आवश्यक पर्यो। र यस चियाबारीमा सिँचाइको आवश्यकता किन पर्यो भनेदेखिलाई जति पनि चियाबारीमा कार्यरत श्रमिक वर्गहरू छन् खास गरी दार्जिलिङ पहाडमा अघि नै भने झैं चियापत्ती हाम्रो एउटा परिचय जस्तै भइसक्यो, त्यसोसले गर्दाखेरि यसलाई हामीले बचाएर राख्नुपर्छ। यो चियाको बोटहरूमा हाम्रा पिता पुर्खाको खुन पसिना छ, यसलाई आफ्नै सम्झेर प्रबन्धक पक्षसँग तालमेल राखेर काम गर्न पर्छ। अनावश्यक झमेलाहरूदेखि टाढा बस्नु पर्छ, काममा सधैँ सतर्कता भावना लिएर अघि बढ्न पर्छ। यसो गरे कमनको पनि

भल भएर जानेछ अनि यसले उत्पादनमा पनि राम्रो उत्पादन दिनेछ। हवस् त अहिले हामीले चियाबारीमा सिँचाइको व्यवस्था कसरी गर्नुपर्ने यस विषयमा जानेका केही कुराहरू बताइहाल्यौँ र श्रोता आउनुहोस् अब हामी केही क्षण गीत सुनेर रमाइलो गरौँ।

ल त श्रोता, अहिले हामीले यसरी केही क्षण रमाइलो गराए पश्चात आज हामी विशेष माछा पालन सम्बन्धमा केही कुरो बताउन लागिरहेछौँ। र पार्वत्य क्षेत्रमा विभिन्न प्रकारको खेतीपातीहरू उपयुक्त मानिन्छ, जसमा चियाको खेती मुख्य रूपले यहाँको श्रमिकहरूको निम्ति आयको स्रोत रहेको छ भनेदेखि यसरी नै सिन्कुना उद्योग लगायत सुन्तला, कुच्चो, अदुवा, फुलको खेती, रेशम किरा खेती, मौरी पालन अनि माछा पालन जस्ता इत्यादि योजनाहरू उपयुक्त रहेको छ। र माछा पालन पनि कृषि प्रधान देशहरूमा सर्वश्रेष्ठ रूपमा मानिन्छ, जसरी अन्य खेतीपाती र आफ्नो मेहनतीले हाम्रो समाजको कतिपय बेरोजगारी, दाजुभाइ दिदी बहिनी स्वयं स्वनिर्भर भएको उदाहरणहरू पनि प्रत्यक्ष रूपमा हामीले देख्न पाइरहेका छौँ। र अब आऊ हामी माछा पालन विभाग र कृषकहरूको तालमेल सम्बन्धमा के कस्तो हुनुपर्ने यस विषयमा बताउनु पर्दाखेरि चाहिँ कुनै पनि योजनालाई सक्षम र त्यो योजनाद्वारा उत्पादनमा वृद्धि गराउनु नै माछा पालक विभागको तथा कृषकको मुख्य उद्देश्य र लक्ष्य मानिन्छ। तर यी योजनाहरूको चाहिँ ज्ञानहरू कहाँबाट र कसरी प्राप्त गर्ने यहाँ एउटा प्रश्न चिन्ह पनि खडा हुन्छ। तसर्थ मत्स्य पालन विभाग र कृषक वर्गको तालमेलको अति नै खाँचो रहेको हुनाले गर्दाखेरि चाहिँ ग्रामीण सरकार तथा पञ्चायत स्तरदेखि नै सम्बन्धित निकायहरूसँग जोगाजोग लिएर योजनालाई अघि बढाउनु धेरै नै फलदायक देखिन्छ। सम्बन्धित निकायद्वारा विभिन्न सहयोग सुविधाहरू चाहिँ उपलब्ध हुन्छ। जस्तै विभागको निर्देश अनुसार पोखरी निर्माण सम्बन्धी अति नै उत्तम जातको माछाको भुरा चाहिँ वितरण साथसाथै यस माछा पालन सम्बन्धीमा प्रशिक्षणद्वारा धेरै नै राम्रोसँग ज्ञानहरू बटुल्न सकिन्छ। त्यसरी नै सरकारद्वारा ऋणसम्मको भुक्तानको व्यवस्था पनि रहेको हुनाले गर्दाखेरि यस्तो योजनामा मत्स्य पालक कृषक र सम्बन्धित विभागको तालमेल हुन चाहिँ अति नै आवश्यक देखिन्छ। र सामूहिक योजना र व्यक्तिगत योजनामा सरकारको भूमिका सम्बन्धमा बताउनु पर्दाखेरि चाहिँ आज भारत सरकारको योजनालाई साँच्ची नै हामीले सिरोपर राखेर अघि बढ्नु हो भनेदेखि चाहिँ भोलिको हाम्रो देश, भोलिको भारत अनि सुनौलो रूपमा पाउनेछौ। जसरी आज साक्षरता अभियानले जस्तो कार्यक्रमले प्रत्येक नागरिकहरूलाई भविष्यको सचेत नागरिक बनाउनमा धेरै ठुलो महत्व पुर्याइरहेको छ। यी उदाहरणहरू मध्ये चाहिँ हामीदेखि ओझेल परेका छैनन्। आज सरकारले गरिबी रेखा बीपीएल मुनिका रहेका मानिसहरूमा सरकारको नजर धेरै नै केन्द्रित भएको छ, जसलाई साझा रूपमा सम्बन्धित गराई विभिन्न योजनाको आधारमा आधारित ऋणहरू पनि उपलब्ध गराई तल्लो स्तरको मानिसहरूलाई माथिल्लो स्तरमा उठाउने कार्यक्रममा आज सरकार र सम्बन्धित विभाग कटिबद्ध रहेको पनि पाइन्छ। जसले गर्दा आज व्यक्तिगत योजनालाई मात्र भन्दाखेरि सामूहिक योजनालाई पनि सरकारले प्राथमिकता दिएको पाइन्छ। र पञ्चायत स्तरदेखि लिएर खण्ड स्तरको यो कार्यक्रममाथि ठुलो भूमिका रहेको छ। जन योजनालाई सञ्चालन गर्नको निम्ति सरकारले दिएको नाम हो सेल्फ हेल्प ग्रुप, जसलाई भनिन्छ। आज हाम्रो पहाडमा पनि प्रत्येक नगरपालिका लगायत पञ्चायतको प्रत्येक वार्डतिर योजनासँग सम्बन्धित कृषि कार्यहरू सेल्फ हेल्प ग्रुपद्वारा अघि बढिरहेको पनि पाइन्छ। र यसमा कुनै पनि विषयमा आधारित योजनाहरूको निर्माण गर्न सकिन्छ। तसर्थ माछा पालन योजनालाई पनि हामी नारी पुरुष लगायत 10 जनाको समूह तयार गरी सेल्फ हेल्प ग्रुपद्वारा पनि अझ शक्तिशाली रूपमा उत्पादक गर्न सक्छौँ। र एउटा योजनाले आज 10 जना बेरोजगारीलाई स्वनिर्भर बनाउनमा सरकारले ठुलो भूमिका खेलेको पनि पाइन्छ। अनि माछाको भुरालाई पोखरीमा प्रयोग गरिने समय सम्बन्धी बताउनु पर्दाखेरि चाहिँ सर्वप्रथम हामीले माछा पालन सम्बन्धी प्रशिक्षण लिएको हुनुपर्छ। त्यही प्रशिक्षणको आधारमा जमिनको आकार अनि क्षेत्रफलको आधारमा पनि कत्रो पोखरी तयार गर्नु उपयुक्त हुन्छ त्यसैको अनुमान लिएर डिसेम्बर महिनाभित्रमा चाहिँ माछाको पोखरी तयार गर्नु पर्यो अनि पानीको व्यवस्था पनि राम्रोसँगले चाहिँ गर्नु पर्यो। र करिब 5-6 महिनापछि मेदेखि जुलाई महिनामा माछाको भुरालाई चाहिँ पोखरीमा प्रयोग गर्नुपर्छ। र पोखरी तयार भएको 5-6 महिनापछि माछाको भुरालाई पोखरीमा प्रयोग गर्दाखेरि कुनै प्रकारको असर पर्नदेखि चाहिँ बचाएको हुन्छ। र पार्वती क्षेत्रमा व्यावसायिक रूपमा पालन गरिने मुख्य रूपले ग्रास कपलाई नै हामीले उपयुक्त मानिन्छ। तसर्थ यसको आहार पनि हरियो सागपात नै उपयुक्त हुन्छ। साथै सप्ताहमा 3 चोटिसम्म चाहिँ आटा तथा चामलको कनिका नियमित रूपमा प्रयोग गर्नले चाहिँ माछा बढ्ने वृद्धि पनि हामी नियमित हिसाबमा
पाउन सक्छौँ। साथै समय समयमा पोखरीको पानीको उचाइ हेरेर पनि पानीलाई पनि बदली गर्नु आवश्यक छ र पोखरी तयार गर्दाखेरि पहिलाबाट नै पानी बदली गर्ने पाइप 5 देखि 7 मिटरको फरकमा राखिएको हुनुपर्छ र यसरी पानी बदली गर्ने क्रमले पनि माछा बढ्ने वृद्धिमा थप सहायता पनि पुर्याएको हुन्छ। हवस् त श्रोता, अहिले हामीले माछा पालन सम्बन्धी त्यस्तो जानेका कुराहरू बताइहाल्यौँ। त श्रोता आउनुहोस्, अब हामी फेरि के छन् गीत सुनौँ।

हवस्त श्रोता, यति मिठो गीत सुनाउँदा सुनाउँदै समय पनि भइगएकोले अर्को आइतबार फेरि भेट्ने आशा राख्दै आजलाई भने म च्याङबालाई पनि बिदा दिनुहोस्। हवस्त नमस्ते।

आकाशवाणी गान्तोक हो। प्रादेशिक समाचार अभिगेल राईबाट सुन्नुहोस्। भारत सरकारका शिक्षा तथा पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री डाक्टर सुकान्त मजुमदार सिक्किमको औपचारिक भ्रमणका लागि आज बागडोगरा विमानस्थल आइपुग्नुभयो। विमानस्थलमा उहाँलाई सिक्किम सरकारको गृह विभागका अधिकारीहरूले न्यानो स्वागत गर्नुभयो। सिक्किम सरकारले भ्रमणमा आउनुभएका केन्द्रीय राज्य मन्त्रीलाई राज्य अतिथिको दर्जा प्रदान गरेको छ। प्राप्त समाचार अनुसार बागडोगरा विमानस्थलमा स्वागत ग्रहण गरेपछि डाक्टर मजुमदार दुई दिने भ्रमणमा मन्त्रीस्तरीय कार्यक्रमहरूमा सरेक हुन अहिले साँझ गान्तोक आइपुग्नु भएको छ। सिक्किम सरकारको महिला केन्द्रित कल्याणकारी पहल सिक्किम आमा सशक्तिकरण योजना अन्तर्गत गान्तोक जिल्लाका विभिन्न निर्वाचन क्षेत्रहरूमा योग्य आमाहरूलाई आर्थिक सहायता वितरण कार्यक्रम आयोजना गरियो। यस योजनाको उद्देश्य रोजगारमा नरहेका आमाहरूलाई आर्थिक सहयोग प्रदान गरी उनीहरूको आर्थिक अवस्था, आत्मनिर्भरता र सम्मान अभिवृद्धि गर्नु हो। सम्बन्धित क्षेत्रका विधायकहरूको उपस्थितिमा निर्वाचन क्षेत्र अनुसार चेक वितरण कार्यक्रमहरू सञ्चालन गरिएका थिए, जसमा योग्य लाभग्राहीहरूलाई चेक वितरण गरिएको थियो। गान्तोक जिल्लाका खान्दौन, सिङदाम, स्यारी, मार्तम, रुम्तेक, अप्पर तादोङ, आरिथाङ, तुमिन लिङ्गी, गान्तोक र अप्पर बुर्तुक निर्वाचन क्षेत्रहरूमा कार्यक्रम आयोजना गरिएको थियो। यी कार्यक्रमहरूमा गान्तोक नगरपालिकाका पार्षदहरू, वडा पञ्चायत र जिल्ला पञ्चायतका प्रतिनिधिहरूका साथै अन्य स्थानीय प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। निर्वाचन क्षेत्र अनुसारका गतिविधिहरूको सहजीकरण गर्न र कार्यक्रमलाई सुचारू कार्यान्वयन गर्न महिला बालबालिका ज्येष्ठ नागरिक कल्याण विभागका अधिकारी र समाज कल्याण निरीक्षकहरूको टोलीले मद्दत गरेको थियो। यसै गरी विधायक पामेन लेप्चाले आज नाथाङ माचोङ निर्वाचन क्षेत्र अन्तर्गत नाथाङ ग्राम पञ्चायत एकाइका योग्य लाभग्राहीहरूलाई आमा सशक्तिकरण योजनाको चेक वितरण गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै विधायक लेप्चाले राज्यभरका महिला तथा परिवारहरूलाई आर्थिक सहायता उपलब्ध गराउने उद्देश्यले कल्याणकारी पहलहरू कार्यान्वयन गरेकोमा मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आमा सशक्तिकरण योजनाको उद्देश्य योग्य आमाहरूलाई प्रत्यक्ष आर्थिक सहायता प्रदान गर्नु र उनीहरूको आर्थिक सुरक्षालाई सुदृढ पार्नु रहेको बताउनुभयो। कार्यक्रममा जिल्ला पञ्चायत सदस्य, खण्ड विकास अधिकारी, कर्मचारीहरू, समाज कल्याण निरीक्षक लगायत अन्य अधिकारीहरू र स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। विकसित भारतका लागि नशामुक्त युवा अभियान अन्तर्गत 100 सप्ताहव्यापी कार्यक्रमको एक भागको रूपमा आज गान्तोकको पाल्जर स्टेडियममा स्वास्थ्य पदयात्रा आयोजना गरियो। युवाहरूमाझ स्वास्थ्य, शारीरिक तन्दुरुस्ती र नशालु पदार्थको दुर्व्यसन विरुद्ध चेतना अभिवृद्धि गर्ने उद्देश्यले भारत सरकारको युवा मामिला तथा खेलकुद मन्त्रालय अन्तर्गतको माई भारत सिक्किमले सिक्किम सरकारको खेलकुद तथा युवा मामिला विभागसँगको सहकार्यमा यो कार्यक्रम आयोजना गरेको हो। सिक्किम फुटबल संघको आयोजनामा 42 अल इन्डिया गभर्नर्स गोल्ड कप फुटबल प्रतियोगिता गान्तोक स्थित पाल्जर रङ्गशालामा भोलिदेखि सुरु हुँदैछ। पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको जन्म जयन्तीको अवसर पारेर उद्घाटन समारोह आयोजना गरिनेछ। मुख्यमन्त्री प्रेम

0: सिंह तामाङले उद्घाटन खेलको सुरुवात गर्नुहुनेछ। अक्टोबर 5 र 6 तारिक बिहान 11:15 र दिउँसो 2:15 बजे गरी दुई दुईवटा खेलहरू खेलिनेछन्। सरकारी कर्मचारीहरूले वैध टिकट देखाएर खेल हेर्न सक्नेछन्। एसियाली खेलकुद 2026 जापानको नागोयामा आज आधिकारिक रूपमा सम्पन्न भयो। समापन समारोहमा 2030 एसियाली खेलकुदको आयोजक कतारलाई खेलकुदको मशाल र झण्डा हस्तान्तरण गरियो। समापन कार्यक्रममा सुटिङमा 2 स्वर्ण र 1 रजत पदक जितेकी निरो ढान्डाले भारतीय टोलीको नेतृत्व गरेकी थिइन्। यसपल्ट भारत 21 स्वर्ण 27 रजत र 37 काँस्य सहित कुल 85 पदक जितेर पदक तालिकामा 4 स्थानमा रहन सफल रह्यो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: श्रोताहरू, अब आजको रहल लगायत भोलि प्रसारण गरिने कार्यक्रम सम्बन्धी संक्षिप्त विवरण दिइरहेछौँ। अबको केही क्षणमा अर्थात् 6:50 यस केन्द्रबाट प्रादेशिक समाचार प्रसारण गरिनेछ भने 7 सुनाउनेछौँ कार्यक्रम कथा सारथी अन्तर्गत विश्वेश्वर प्रसाद कोइरालाद्वारा लिखित कथा दोषी चस्मा। यसरी नै 7:45 भुटानी कार्यक्रमको प्रसारण गर्नेछौँ भने 8 सुनाउनेछौँ कार्यक्रम युवाबानी। 8:30 सुनाउनेछौँ सेवा सङ्कल्प अभियानबारे विशेष प्रस्तुति जसमा विषय रहनेछ द एन्ड अफ नक्सलिजम। अनि यसको अतिरिक्त दिल्ली केन्द्रको समप्रसारण गरिने कार्यक्रमहरूमा 9:15 स्पटलाइट अनि 9:30 रूपक अनि राति 10 रवै वसारिया अखिल भारतीय सङ्गीत सभा। भोलिको अधिवेशनको सुरुवात हुनेछ 6:30 भक्ति सङ्गीतको कार्यक्रम अर्चनाबाट। 7:05 बिहानी सूचनामूलक जानकारीहरूको साथमा सुन्नुहुनेछ आधुनिक गीत। 8:30 सुन्नुहुनेछ कार्यक्रम कथा सफलताको अन्तर्गत प्रस्तोता छिरिङ डोमाद्वारा फुटबलर भोजिन्याको सफलताको कथा। सन्दर्भ 8:45 अनि 9:30 कार्यक्रम हाम्रो संस्कार संस्कृति सुनाउनेछौँ। 10:02 कार्यक्रम हेलो खरसाङ सुनाउनेछौँ भने 11:05 सुनाउनेछौँ स्वर माधुरी। यसरी नै 12:05 सुनाउनेछौँ कार्यक्रम तपाईँको अनुरोधमा पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम 12:30 अनि लोक तथा आधुनिक गीत सुन्नुहुनेछ 2:30। 3:20 कार्यक्रम विश्वमा हामी सुन्नेछौँ अनि 3:55 सुनाउनेछौँ देशभक्ति गीत। 4 प्रसारण गर्नेछौँ कार्यक्रम विज्ञान दर्पण अनि कार्यक्रम शिक्षा ज्योति प्रसारण गर्नेछौँ 4:30। कार्यक्रम जय जवान सुनाउनेछौँ 5:05 अनि पाश्चात्य सङ्गीतको कार्यक्रम इभिनिङ मेलोडी सुनाउनेछौँ 5:30। यसरी नै 6:10 सुनाउनेछौँ कार्यक्रम गाउँले सभा। कार्यक्रमको रूपरेखा 6:45 अनि लोकलहरी सुनाउनेछौँ 7। यसरी नै 7:45 सुनाउनेछौँ भुटानी कार्यक्रम। 8 प्रसारण गर्नेछौँ कार्यक्रम युवाबानी अनि 8:30 सुनाउनेछौँ सेवा सङ्कल्प अभियानबारे विशेष प्रस्तुति। यसै गरी दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ 9:15 स्पटलाइट अनि 10 कार्यक्रम आजका फङ्कार। त श्रोताहरू, यो त थियो अहिलेका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण।

एक सिटको लागि हुने उपचुनावमा अभिनेत्री कोयल मल्लिकलाई उम्मेद्वारको रूपमा घोषणा गरेको छ। खरसाङमा नगरपालिका अन्तर्गत रहेका वार्डहरूलाई लिएर एमएलए कप इन्टर वार्ड फुटबल टुर्नामेन्ट हुने भएको छ अनि जापानमा आयोजित एसियाली खेलमा भारतले 85 पदकसहित पदक तालिकामा चौथो स्थान प्राप्त गरेको छ। अब समाचार विस्तारमा। पश्चिम बङ्गालका नन्दीग्राम र रेजीनगर विधानसभा उपचुनावका लागि आज चुनाव प्रचारको अन्तिम दिन हो। मतदान 6 अक्टोबरको दिन हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज नन्दीग्राममा भाजपा उम्मेद्वार हसी रानी रथको समर्थनमा विभिन्न कार्यक्रममा सहभागी हुनुभयो। दुवै विधानसभा क्षेत्रमा केन्द्रीय सुरक्षा बलका टोली पुग्न थालेका छन्। मतदान अघि सुरक्षा सुनिश्चित गर्न पुलिस र केन्द्रीय सुरक्षा बलका जवानहरूले गस्ती लगाइरहेका छन्। मुख्यमन्त्री शुभेन्दु अधिकारीले पूर्वी मेदिनीपुर जिल्लाको नन्दीग्राम विधानसभा क्षेत्रमा हुन लागेको बहुचर्चित उपचुनावको लागि व्यापक चुनावी प्रचार प्रसार गर्नुभयो। उहाँले भारतीय जनता पार्टीको उम्मेद्वार हसिरानी रथको समर्थनमा एउटा विशाल पदयात्राको नेतृत्व गर्नुभयो। नन्दीग्रामको तेनगुवा मोडबाट आज बिहान सुरु भएको पदयात्रा हस्पिटल मोडमा पुगेर सम्पन्न भयो। मुख्यमन्त्रीलाई स्वागत गर्न बाटोको दुवैतर्फ पार्टीका समर्थक तथा सर्वसाधारणको ठूलो भीड देखिएको थियो। यस कार्यक्रममा जिल्ला तथा राज्य स्तरका धेरै भाजपा नेताहरूका साथै ठूलो संख्यामा पार्टी कार्यकर्ता र समर्थकहरूको सहभागिता थियो। उपचुनाव अघि आयोजित यस कार्यक्रम मार्फत भाजपा नेतृत्वले पार्टी उम्मेद्वारको जितप्रति आफ्नो आत्मविश्वास र उत्साह व्यक्त गरे। केन्द्रीय शिक्षा राज्य मन्त्री सुकान्त मजुमदार आज उत्तर बङ्गाल विश्वविद्यालयको रजत जयन्ती वर्षको समापन समारोहमा सहभागी हुनुभयो। यस अवसरमा राज्यका विद्यालय शिक्षा मन्त्री दीपक बर्मन र पर्यटन मन्त्री शङ्कर घोष पनि उपस्थित थिए। कार्यक्रममा उत्तर बङ्गाल विश्वविद्यालयका पूर्व विद्यार्थी रहेका निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरियो भने पूर्व विद्यार्थी सङ्घद्वारा प्रकाशित पुस्तकको आवरण सार्वजनिक गरियो। यसअघि पत्रकारहरूसँग कुरा गर्दै श्री मजुमदारले उत्तर बङ्गाल विश्वविद्यालय लामो समयदेखि रिक्त रहेको उपकुलपति पदको लागि अघिल्लो प्रशासनको कार्यालयमा राज्यपाल र राज्य सरकार बीच भएको विवादलाई जिम्मेवार ठहराउनुभयो। उहाँले अब उच्च न्यायालय र सर्वोच्च न्यायालयलाई यस विषयमा केन्द्र र राज्य बीच कुनै विवाद नरहेको जानकारी गराइने बताउनुभयो। केन्द्रीय शिक्षा तथा पूर्वोत्तर क्षेत्र विकास राज्यमन्त्री डाक्टर सुकान्त मजुमदार सिक्किमको गान्तोकको औपचारिक भ्रमणमा हुनुहुन्छ। यो दुई दिनको भ्रमण आज अनि भोलिसम्मको लागि तय गरिएको छ। बागडोग्रा विमानस्थलमा आइपुग्दा अतिरिक्त सचिव तथा प्रोटोकल अधिकारी सुश्री शर्मिता प्रधान र बागडोग्रा विमानस्थलमा खटिएका सिक्किम सरकारका गृह विभागका अधिकारीहरूले उहाँलाई न्यानो स्वागत गरे। सिक्किम सरकारले भ्रमणमा आउनुभएका केन्द्रीय मन्त्रीलाई राज्य अतिथि अर्थात् स्टेट गेस्टको दर्जा प्रदान गरेको छ। बागडोग्रा विमानस्थलमा स्वागत ग्रहण गरेपछि डाक्टर मजुमदार आफ्नो दुई दिने संस्थागत तथा मन्त्रीस्तरीय कार्यक्रमहरू सुरु गर्न गान्तोकतर्फ प्रस्थान गर्नुभयो। भारतीय जनता पार्टीले आज पश्चिम बङ्गालमा हुन लागेको राज्यसभा उपचुनावको लागि तृणमूल काङ्ग्रेसकी पूर्व सांसद रुक्मिनी मल्लिकलाई आफ्नो उम्मेद्वारका रूपमा चयन गरेको छ। कोयल मल्लिक नामले प्रचलित अभिनेत्री यसै वर्षको अप्रेलमा तृणमूल कङ्ग्रेसबाट राज्यसभामा निर्वाचित भएकी थिइन्। यद्यपि 16 जुलाईमा उहाँले राज्यसभाबाट राजीनामा दिनुभयो र उपराष्ट्रपति तथा राज्यसभाका सभापति सिपी राधाकृष्णन समक्ष आफ्नो राजीनामा बुझाइनु भएको थियो। दार्जिलिङका सांसद तथा भाजपा राष्ट्रिय प्रवक्ता राजु विष्टले आज कालेबुङबाट निर्वाचित सभासद पञ्चायत समिति अध्यक्ष तथा पञ्चायत प्रधानहरूसँग बैठक गरी स्थानीय प्राथमिकता विकासको आवश्यकता तथा तल्लो तहमा प्रभावकारी समन्वयबारे छलफल गर्नुभएको छ। बैठकमा सांसद विष्टले प्रधानमन्त्री नरेन्द्र मोदीले सुशासनको सुरुवात तल्लो तहबाट हुने कुरामा जोड दिँदै आउनुभएको उल्लेख गर्नुभयो। उहाँले निर्वाचित जनप्रतिनिधिहरू सरकार र जनताबीचको प्रत्यक्ष सम्पर्कको माध्यम भएको स्पष्ट योजना र आपसी समन्वयको साथ काम गर्दा विकासको योजनाहरू गाउँ गाउँसम्म छिटो र प्रभावकारी रूपमा पुग्ने बताउनुभयो। यो समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको निम्ति सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। खरसाङमा एमएलए कप इन्टर वार्ड फुटबल टुर्नामेन्ट हुने भएको छ। यस फुटबल टुर्नामेन्ट हिल फुटबल एकाडेमीको आयोजनामा खरसाङ नगरपालिका अन्तर्गत रहेका वार्डहरूलाई लिएर आयोजना गरिने भएको छ। यस विषयमा आज प्रेस क्लब अफ खरसाङमा एउटा पत्रकार सम्मेलन आयोजना गरेर आयोजक समितिको मुख्य संयोजक विक्रम गोले हिल

0: फुटबल एकाडेमीका निर्देशक साथै पूर्व फुटबल खेलाडी नगेन तामाङ अनि सभापति फुर्बा तामाङले यस फुटबल टुर्नामेन्ट विषयमा विस्तृत जानकारी गराए। आगामी 9 अक्टोबरदेखि 19 अक्टोबर 2026 खरसाङको मन्टिभियट खेल मैदानमा गरिने भएको छ। स्थानीय युवा फुटबल खेलाडीहरूलाई पहिचान गरेर निकाल्नु साथै एउटा राम्रो प्लेटफर्म दिने उद्देश्यको साथमा खरसाङका विधायक सोनाम लामाको सोच रहेको जानकारी गराएका छन्। आयोजक समितिले जानकारी गराए अनुसार यस एमएलए कप इन्टर वार्ड फुटबल टुर्नामेन्ट खरसाङ नगरपालिकाको 1-20 वार्डसम्मलाई लिएर आयोजना गरिने भएको छ। यस फुटबल टुर्नामेन्टमा विजेतालाई ट्रफी सहित नगद पुरस्कार 50,000 र उपविजेतालाई 30,000 रुपियाँ प्रदान गरिने भइएको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले जिटिए खारेज गर भन्दै आज खरसाङमा एउटा जुलुस तथा जनसभाको आयोजना गर्यो। खरसाङ मोटर स्ट्यान्डदेखि सुरु भएको जिटिए विरुद्धको र्याली बजार परिक्रमा गर्दै रेलवे स्टेसनमा आएर जनसभामा परिणत भयो। सभामा गोरामुमो नेताहरूले जिटिएका वर्तमान सभासदहरूलाई चेतावनी दिँदै सभा सञ्चालन र जिटिए चलाउने प्रयास नगर्नु भनी बताए। गोरामुमो नेताहरूले जिटिए झट्टै खारिज गर, 6 अनुसूची चाँडै लागू गर्ने माग समेत गरे। सुन्नुहोस् हाम्रो संवाददाताको एउटा रिपोर्ट।
1: जिएनएलएफको यस सभामा एनबी छेत्री सहित अन्य नेताहरू उपस्थित थिए। स्मरण रहोस्, विधानसभा चुनाव अघि भाजपा राज्यको सत्तामा आएकै दिन जिटिए खारेज गर्ने घोषणा सांसद राजु विष्टले तथा अन्य भाजपा नेताहरूले गरेका थिए। तर सत्तामा आएपछि भाजपा सरकारले जिटिए सञ्चालन गर्न एडमिनिस्ट्रेटर नियुक्त गरेको छ। जिटिएको बजट दोब्बर गरेको छ। जिटिए सभा र प्रशासनिक बैठकहरू गरिरहेको छ। पार्वत्य मामिला राज्य मन्त्री विशाल लामालाई जिटिए क्षेत्रको पूर्ण प्रभार दिएको छ। जिटिए मार्फत पहाडको विकासलाई गति प्रदान गर्ने काम गरिँदैछ। बिजेपीको सहयोगी दल भए तापनि जिएनएलएफले यसको विरोध गर्दै जिटिए विरुद्ध मोर्चा खोलेको छ। अशोक चरसिया, आकाशवाणी समाचार, खरसाङ।
0: दार्जिलिङमा आज छुटेका 11 गोर्खा उपजातिलाई जनजातिको मान्यता दिनुपर्ने माग गर्दै एउटा जुलुस निकालियो। गोर्खा भारतीय जनजाति महासङ्घको आयोजनामा भएको यो र्याली चौरस्तामा पुगेर एउटा जनसभामा परिणत भयो। अध्यक्ष एमएस राईले केन्द्र सरकारले छुटेका 11 उपजातिलाई छिटै जनजातिको मान्यता दिन भनी केन्द्र सरकारसित आह्वान गर्नुभयो। जापानको नागोयामा आयोजना भएको 2026 एसियाली खेलको औपचारिक समापन भएको छ। यस कार्यक्रममा 2030 एसियाली खेलको आयोजक राष्ट्र कतारलाई खेलको मसाल र ध्वज हस्तान्तरण गरियो। सुटिङमा 2 स्वर्ण र 1 रजत पदक जितेकी निरु डन्डाले समापन समारोहमा भारतीय टिमको ध्वजवाहकको रूपमा नेतृत्व गरेकी थिइन्। भारतले जम्मा 85 पदक, जसमा 21 स्वर्ण, 27 रजत र 37 काँस्यसहित पदक तालिकामा 4 स्थान हासिल गर्यो। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपल्ट। नन्दीग्राम र रेजीनगर विधानसभा उपचुनावको लागि आज चुनाव प्रचारको अन्तिम दिन हो। मुख्यमन्त्री शुभेन्दु अधिकारीले नन्दीग्रामको भाजपा उम्मेद्वारको समर्थनमा एउटा विशाल पदयात्राको नेतृत्व गर्नुभयो। केन्द्रीय शिक्षा तथा पूर्वोत्तर क्षेत्र विकास राज्यमन्त्री डाक्टर सुकान्त मजुमदार आज उत्तर बङ्गाल विश्वविद्यालयको रजत जयन्ती वर्षको समापन समारोहमा सहभागी हुनुभयो। भारतीय जनता पार्टीले पश्चिम बङ्गालमा राज्यसभाको 1 सिटको लागि हुने उपचुनावमा अभिनेत्री कोयल मल्लिकलाई उम्मेद्वारको रूपमा घोषणा गरेको छ। खरसाङमा नगरपालिका अन्तर्गत रहेका वार्डहरूलाई लिएर एमएलए कप इन्टर वार्ड फुटबल टुर्नामेन्ट हुने भएको छ। अनि जापानमा आयोजित एसियाली खेलमा भारतले 85 पदकसहित पदक तालिकामा 4 स्थान प्राप्त गरेको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। समाचारको क्रममा 7:50 पुनः समाचार लिएर उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: नमस्कार सम्पूर्ण श्रोता साथीहरूलाई, कार्यक्रम कथा सारथीमा स्वागत जनाउन चाहन्छु। कथा सारथीको यी बसाइहरूमा म हाम्रो नेपाली साहित्यको महान महान स्रष्टाहरूद्वारा रचित कथाहरू सुनाइरहेको छु। आजको बसाइमा पनि म एउटा महान स्रष्टाद्वारा रचित प्रसिद्ध कथा लिएर आइसकेको छु। आजको बसाइमा कथा पढ्न गएको छ दोषी चस्मा। स्रष्टा विश्वेश्वर प्रसाद कोइरालाद्वारा रचित कथा हो यो। त्यसताक हामी 10 औं कक्षामा पढ्दा पाठ्यक्रमभित्र पढ्ने कथा थियो। त्यसबेला यो कथालाई हाम्रो शिक्षकले एउटा मनोवैज्ञानिक कथा हो भनेर भन्नुहुन्थ्यो। उबेला सायद हामीले बुझ्न सकेनौँ मनोवैज्ञानिक भनेको के हो। आज उमेरको यो पङ्क्तिमा आएर एउटा मनोवैज्ञानिक कथा दोषी चस्मा केही बुझेको जस्तो लाग्छ। सही कथा म यहाँबाट सुनाउन लागिरहेछु। सहजै म कथा प्रस्तुत गर्न चाहे। कथा प्रस्तुत छ दोषी चस्मा। कैसवराजको चस्मा दोषी थियो। अलिक टाढाको मानिस तिनी चिन्न सक्दैनथे। किताब पढ्दा तिनको आँखालाई निकै बल पर्थ्यो। चस्माको पावर तिनका आँखाका लागि कम भएछ। धेरै दिनदेखि तिनी अर्को चस्मा लिने विचारमा थिए, तर अझै अनुकूल परेको थिएन। तिनी जरसाप कहाँ चाखरी गर्न जान्थे। एक दिन सधैँको जस्तो चाखरीमा गएका थिए, तर 5 बज्दा पनि जरसापको सवारी भएन। आज सवारी हुँदैन कि? सारा चाकरी निराश भएर आज सवारी हुँदैन भन्ने निश्चय गरी फर्के। तर केशवराज महलको अगाडिको चौर रिक्त भएपछि पनि धेरै बेरसम्म आशाले बसिरहे। साँझ पर्न लागेको थियो। सूर्यलाई पश्चिमतिरको पहाडले ढाकिदिएको हुनाले हाम्रो पृथ्वी त अँध्यारिँदै आएको थियो, तर आकाशतिर सूर्यका लामा रश्मि तिर्सिएका थिए। साथीभाइसँग छुटिएका बाटो बिराएका 1-2 बादलका टुक्रा आकाशमा रङमङ्गिँदै थिए। केशवराजलाई यो दृश्यले लोभ्यायो। उनी पनि आज जरसापको सवारी हुँदैन भन्ने निश्चय गरेर बाटो लागे। अरू दिन भएको भए जरसापको चाकरी नपाउँदा तिनी कति दुखित हुन्थे, तर आज तिनलाई बडो उत्साह थियो। फुर्तीसँग ढेक बढाउँदै धानको लहलाउँदो खेतबाट आएको सुगन्धी वायुलाई स्वादसँग फोक्सोभित्र भर्दै तिनी आइरहेका थिए। त्यो टाढाको कालो वस्तु ढुङ्गो हो कि मुढो हो कि भैँसी हो कि र मानिस नै हो, यो तिनले ठम्म्याउन सकेनन्। चस्मा कस्तो बेकामको भएछ तिनले फेरि सम्झे, तर यो विचारले तिनलाई धेरै बेर चिन्तित पारेन। त्यसै बखतमा पसिलतिरबाट भँ भँ गर्दै एउटा मोटर आयो। मोटरको नम्बर हेरेर स्वस्ति गर्नुपर्ने हुनाले चस्माको घेरालाई देब्रेहातको बुढी र चोर औँलाले समातेर उनले मोटरको नम्बर प्लेटलाई गौर गरे। धत, यो चस्माले ठ्याम्मै काम नचल्ने भयो। मोटरको नम्बर उनीले पढ्न सकेनन्। त्यसै बखतमा मोटर हरेर गयो। अनि पो मोटरलाई र मोटरमा राजा भएका जरसापलाई तिनले चिने र हतपताउँदै स्वस्ति गरे। चस्माले यहाँ पनि धोका दियो। चस्माको पावर ठिक भएको भए म स्वस्ति गर्न पाउँथे। चाकरी पुग्थ्यो। केशवराज हतोत्साह भए। धेरै दिनदेखि आँखा जोचाइ नयाँ चस्मा लिने उनले विचार गरेका थिए। कुनै काम गर्ने निश्चय गरेपछि गरिहाल्नु भन्ने उपदेशको महत्त्व तिनले आजै बुझे। चस्मा नफेरि त तिनलाई धरै थिएन, फेर्न त परिहाल्थ्यो, र तिनले फेर्ने निश्चय पनि गरेका थिए। तिनले पहिले नै फेरेको भए आजको घटना हुन पाउने थिएन। तिनलाई मर्का पर्ने त एउटा अर्को कुरो छ, जरसापले तिनलाई निश्चय नजर भयो होला। तिनी ठिङ्गो मोटरतिर फर्किरहे, स्वस्ति गरेनन्। यो नटेरेको हुन्छ, उहाँबाट नटेरेकै हो भन्ने ठानी बक्सियो होला। यतिको दिन चाकरी गर्दा पनि केही बन्दोबस्त जरसापबाट नहुँदा केशवराजले यस्ता जरसापलाई के टेर्नु भनेर नटेरेको भन्ने जरसापका मनमा पर्यो होला। ठुला मानिसहरू इज्जतका कुरामा बडा इखालो हुन्छन् र पछिसम्म सम्झिरहन्छन्। केशवराजलाई बडो गाह्रो पर्यो। तिनका सारा आशा भरोसा मौसुफ जरसाप ओइबक्सन्थ्यो, र उहाँले यस्तो भूल धारणा मनमा लिइबक्स्यो भने त तिनको बासै उठ्यो। यसरी यो कुरा विचार गर्दै तिनी घर पुगे। साँझ झमक्क परिसकेको थियो। घर पुग्दा तिनलाई रिस उठ्न थालिसकेको थियो। सबभन्दा पहिले त तिनको रिस चस्मामाथि खनियो, यो ठाडो, त्यसपछि आफूमाथि खनियो। यो मूर्ख काम पहिले बिगारेपछि आँखा देख्ने, दैलो देख्यो। कोठामा पुगेर लुगा फुकाल्न थाले। टिमिक्क परेको सुरुवाल तिनको घोडाबाट अत्तपत्त निस्कन खोजेन। त्यसमा तिनको क्रोधको झन मात्र बढ्यो, र जब सुने भातमा केही विलम्ब छ, तिनको क्रोधको सीमा रहेन। उर्लिँदै फलक्दै तिनी बुइगलमा पुगे, जहाँ दिउँसो राम्ररी नहेरेर किनेको चिसो दाउरालाई फु फु गरी बाल्ने प्रयत्नमा तिनकी धर्मपत्नी लागेकी थिइन्। जैरी बढी सिपालु म छु आफूलाई भन्छे, घमन्ड छ यसलाई, आफ्नो पहिलाई ट्याममा भातसम्म खुवाउनु पनि सक्दिन। ए मुरी, के गरिरहेको थिइस् यतिका बेर? 2 घडी रात गएपछि चुलो फुक्न लागिरहेछस्? काममा बाहिर गयो, लखतरण भई घर फर्क्यो, र अब गाँस टिप्न पाइएला भन्यो त यहाँ, र अरू के फलाकिरह्यो? यो अचानकको क्रोध देखेर तिनकी स्त्री कराउनुको सट्टा छक्क परिन्। भात खाएर सुत्दा तिनलाई निद्रा परेन। रातभरि अह अह गर्दै बिछौनामा छटपटाइ रहे। तिनीबाट निश्चय नै ठूलो अपराध भएको छ। आफ्नो अन्नदाता अगाडि देखिनु, आफूले नटेरेर अभिवादनसम्म पनि नगर्नु, यो त निमक हराम हो, एउटा पाप पनि हो। तर केशवराजले आफ्नो त चित्त बुझाए, तिमीले जानी जानिकन नटेरेको होइन, हृदय तिनको पवित्र छ, अन्धोले देखेन भनेर कसैले रिसाउनुहुन्छ? तिनको यसमा केही अपराध छैन, केवल एउटा सानो विराम छ, पहिले नै चस्मा नसाट्नु। यद्यपि तिनको केही अपराध छैन, तर जरसापको दिलमा त नराम्रो पर्यो होला। जरसापको मनमा मैले नटेरेको भन्ने भावना त पर्न दिन हुँदैन। केशवराजले त्यो भूल निवारण गर्ने युक्ति देखेनन्। ननिदाएर छटपटाएको देखेर तिनकी पत्नीले सोधिन्, किन निद्रा परेन, के को दुःख छ, मर्जी होस् न। पहिले त केशवराजलाई यो प्रश्नमा रिस उठ्यो, कामनाका सबै कुरो जान्न खोज्ने, तर आफ्नो क्रोध काबुमा राखेर केवल केही होइन भन्ने मात्र उत्तर दिए। दुलैबाट यो कुरामा विषयमा केही सल्लाह मिल्न सक्छ भन्ने तिनलाई आशा नै थिएन। यो यत्रो ठुलो कुरा, त्यसो हुनाले दुलैलाई केही भन्न उनलाई मन लागेन। तर दुलैले ढिप्पी गर्दा त्यो विशेष घटनालाई नभनेर गालबोलीमा कुरा गरे, मबाट एउटा कसुर भयो, एउटा ठुलो मानिसलाई मैले नटेरेको जस्तो गरेँ, अब के उपाय गर्ने, तिनी रिसायो भने त बडो बर्बाद भयो। केशवराज आत्तिएका थिए। दुलैले सजिलैसँग उत्तर दिइन्, गएर माफी माग्नुहोस् न, भइहाल्छ नि। यो युक्ति तिनलाई पनि मन पर्यो र भोलि बिहान गई माफी माग्ने निश्चय गरे। अब त तिनलाई निन्द्रा चाहिएन, तर कहिले बिहान होला भन्ने ध्याउनाले तिनले बाँकी रहेको रात उपयोगमा ल्याउन सकेनन् र झिसमिसेमै उठेर लुगा लाएर जान तयार परे। केवल घडीले अबेर गरिदियो, अझै 8:03 बाँकी छ, 8-9 जरसापको तल सवारी हुँदैन। चाकरी बाजको ट्यामै थियो यो, पर्खदा तिनले सम्झे, आफ्नो घरमा पर्खनुभन्दा त ढोकनै कुर्नु असल हो नि भनेर 6 तिनी जरसाप कहाँ जान भनिले। साइत नपरेको होइन, कर्पनभरि दहीका कतारा देखिए, काम सिद्ध हुने भयो। 2 ढोका कुरेपछि बिस्तार चाकरी बाज आउन थाले र दरबारको चौर मान्छेले भरियो। निन्याउरो मुख लाएर केशवराज छुट्टै बसेका थिए। छुट्टै बस्नको उनको महान उद्देश्य के थियो भने घुइँजोमा कसलाई नजर हुन्छ, कसलाई हुँदैन, थाहा पाइँदैन। राम्रो चाकरी पाइन्छ र एकान्तको मौका पर्यो भने माफीको कुरा पनि बिन्ती गर्न पाइन्छ। पर्खालभित्रबाट घोडाको टापको सङ्गीत सुन्न भनी उत्सुक भइरहेको केशवराज कानमा जरसापको क्रुद्ध बाणी पर्यो। कुनै के काम बिगार्दा जरसाप सहिसमाथि रिसानी भइरहेको थियो। उहाँको शान्त स्वभावका विषयमा सबैको एकमत छ, उहाँले रिसाएको कसैले देखेको छैन, सुनेको छैन। आज किन रिसानी भयो त? उहाँको क्रोध शब्दका रूपमा पर्खाल छोडी बाहिरसम्म आइरहेको थियो। केशवराजले उहाँको रिस थाहा पाए। हिजोको कुराले उहाँलाई निकै चोट परेछ, चोट पर्ने कुरै थियो, ठुला मानिसको अहङ्कारमा धक्का दिनु, तिनीहरूको सबभन्दा कोमल स्थानमा स्पर्श गर्नु हो, सहन सक्दैनन्। यो क्रोध अवस्थामा केशवराजले माफी माग्नु उचित छैन। कहीँ क्रोधको धारा आफ्नै टाउकोमाथि बग्न गयो भने? केशवराज घरतिर फर्के। बाटामा तिनीमाथि नाताकतको दौडा भयो। हिजो राति भात पनि राम्ररी खाएका थिएनन्, निन्द्रा त पटक्क लागेको थिएन, र आफ्ना विराममा विषयको कुरा मनमा खेलाउँदा खेलाउँदा तिनी बिरामी जस्ता भए। एक डेक हिँड्दा पनि तिनको दम फुल्न थाल्यो। आफ्नो यो अवस्था देखेर उनलाई आफूमाथि दया लाग्न थाल्यो। अब नबुझेर सानो कुरामा रिसाउने जरसापसँग रिस उठ्न थाल्यो। मेरो कुन ठुलो अपराध हो र? चस्माले भेटाएन, चिन्न सकेन, त्यो हुनाले स्वस्ति गरिन, सधैँ त बिहान बेलुका गई ढोका कुरी बसिहालेको छु नि। मेरो मनसुबा उहाँलाई नटेर्ने भएको भए यसरी किन चाकरी गर्थे? त्यति पनि त बुझिदिनुपर्छ, उहाँबाट बिना कारण म माथि रिसानी हुन्छ भने के लाग्यो? मलाई पनि खाँचो छैन, आफूले मर्न हुँदैन। तर घर पुग्दा नपुग्दा तिनको यो विचार हराएर पहिलेकै विचार मनमा आउन थाल्यो। जसले चाकरीकै भरमा 2 घाँस टिप्छ, ऊ जस्तो झुत्रेले टेक राख्ने रे, टेक राखेर के जरसापको के विकरण छ? के उहाँको भ्रम निवारण हुन्छ? आफै भोको मर्नुपर्छ, हामीहरू जस्ताले त्यस्ता ठुलासँग टेक राख्ने रे? अह अह, एउटा भुललाई अर्को भुलले सच्याउन सक्दैन, गएर माफी माग्नैपर्छ। भरे फेरि क्षमा याचनाका निमित्त केशवराजले ढोकातिर प्रस्थान गरे। जरसापको घोडामा सवारी भयो। केशवराज डरले थरथर कामिरहेका थिए। भने जस्तो एकान्तको मौका पाएर डरले भगभगाएर बिन्ती गरे, प्रभु चस्माको दोष माफ पाऊ। जसापले घोडा थामेर नबुझेर सोधी बस्यो, के भन्यो, के को माफी? केशवराजको सातो गयो। जसाप कति रिसय बक्सीको रहेछ, माफीसम्म दिन खोजी बक्सिन्न। केशवराजले चारैतिर अँध्यारो देख्न थाले। काम नलागेको घोडाले भर दिएन, दुवै हातले कपाल समेटेर थचक्क बसे। जसापले धेरै खोजी नीति नगरी घोडा बढाइ बक्सियो। घोडाको टापले उडाएको धुलोको सडकको एक कुनामा कपाल समातेर बस्ने केशवराजलाई ढकमक्क ढाक्यो। केशवराज 81-50 वर्षको बुढा जस्तो देखिन थाले। हिँड्दा कम्मरमा हात लाउन पर्ने भयो। लट्ठीको आवश्यकता परेको तिनले थाहा पाए। केशवराजको कल्पना सत्य निस्क्यो। जसाप रिसानी भएछ, औ अघोर रिसानी भएछ। घर पुगेर निराश भएर लामो सास तानेर बाहिर जाने लुगा नफुकाली कोटै समेत बिछाउनमा उनी पछारिएर खान्न भन्ने समाचार पठाए। केशवराजको बाँच्ने प्रेरणा जागृत भयो। तिनले यसरी खुट्टा छोड्न हुँदैन। तिनले जरसापलाई बुझाउनै पाएनन्। राम्ररी बुझाएको भए जरसापले निश्चय नै माफी बक्सिन्थ्यो। उहाँ दयाको सागर होइ बक्सिन्छ। आफै आत्तिएर वाक्य ननिकाल्ने, सोझै माफ पाऊ भनेर माफी पाइन्छ। घटनाको सब इतिहास चस्मले दिएको धोका, पछि स्वस्ति पनि गरेको, तर मोटरको क्यारेज बक्सलाई इत्यादि सब खुलासा गरे पो माफी पाइन्छ। भोलिपल्ट बिहान उठेर फेरि ढोकामा गए। जरसापलाई आधीदेखि अन्त्यसम्म सुनाए। जरसापबाट मर्जी भयो, बुझे बुझे, म त्यति पनि बुझ्दिनँ र, तिमी त बडा अनौठा मानिस पो रहेछौ यस्तो जाबो कुरामा। केशवराज निर्धक्क भए। जरसापबाट बडो करुणा राखी माफी बक्सियो। कति दयालु होइ बक्सिन्छ। यी सब गुण भएर त लक्ष्मी पनि यहाँ बास गर्छिन्, कत्रो सुख छ। यी सब कुरा हिजै बिन्ती चढाएको भए तिनलाई यत्तिको मानसिक चिन्ता खप्नै पर्ने थिएन। तिनको मन प्रसन्न भयो। हिजोको चिन्ताले र तिन छाक भात नखाएको हुनाले केशवराजलाई निकै गालेछ। सिँढी चढ्दा दुईचोटि बिसाउनु पर्यो। कोठामा पुगेर थाकेको हुनाले उनी बिछाउनमा पसारिए। बुइगलमा नअटाइ माथि जाने बाटो नपाई भान्सा घरको धुवाँ केशवराजको कोठामा रङमङ्गिरहेको थियो। तिनले सुती सुती उदो मुन्टो लाएर चिच्याएर कति धुवाँ पारेको। तिनकी पत्नीले माथिबाट कुन्नी के भनिन्, केशवराजले सुनेनन् र सुन्न पनि खोजेनन्। चिच्याउँदा बल परेर तिनी स्वास्वा गर्न थाले। असाध्य नातकत भएछ। तिनको मनमा हिजोको विचार खेल्न थाल्यो। अहिले बिहान जरसापसँग माफी मागेको दृश्य आँखाका समक्ष झलझल नाच्न थाल्यो। बुझे, म त्यति पनि बुझ्दिनँ र, तिमी त बडा अनौठा मानिस रहेछौ यस्तो जाबो कुरामा। धुवाको एउटा मुस्ली सिँढीमा लडीबडी खेल्दै एउटा डल्लो भएर तिनको कोठामा आइपुट्यो। कोठा अँध्यारो भयो, तर केशवराज प्रसन्न थिए। माथि बुढीलाई दौरा नबोलेर कति कष्ट होला, बिचरीले यसै गरी दुःखसँग जीवन बिताउन पर्छ। केशवराजले भान्से बाहुन र बाहुनीसम्म राख्न सकेका छैनन्। आफै पनि केशवराजले सुख पाएर दुलै घरको दुःख खेप्छिन् तिनी बाहिरको। बिहान चाकरीमा दबर्नुपर्छ, दिउँसो 2 बजेदेखि फेरि चाकरीमा गयो। अरू केही काम छैन, चाकरीको घोडे यात्रा छ। कहिले त जरसाप नजरसम्म पनि हुन केशवराजलाई ग्लानी भयो। हवस् त श्रोतावर्ग, यो एउटा मनोवैज्ञानिक कथा यहीँ टुङ्गिन पुग्छ। यो कथा कस्तो हो भने, वनको बाघले नखाई मनको बाघले खान्छ भने जस्तै हो। केशवराजले स्वस्ति यानि नमस्ते अर्थात् अभिवादन गर्न पाउँदैनन् आफूभन्दा ठुलो हाकिम साहबलाई। त्यसैको डरले ऊ सताइरहन्छ मानसिक पीडामा। फेरि अर्को बसाइमा पनि म यस्तै मिठो मिठो कथाहरू लिएर आउने नै छु, हाम्रो स्रष्टाहरूद्वारा रचित कथाहरू। अहिलेलाई भने यी गीतहरूको साथमा कार्यक्रम कथा सारथीबाट मलाई बिदा दिनुहोस्। धन्यवाद।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब अशोक चौरसियाबाट सुन्नुहोस् समाचार। पहिला मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभएको छ, विकसित भारतले आफ्नो नागरिक, पारिवारिक मूल्य मान्यता, सुदृढ चरित्र भएका युवा र समाजभित्रको करुणामा विश्वास राख्नुपर्छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले 62औं म्युनिख सुरक्षा सम्मेलनमा शान्ति

0: प्रतिस्पर्धामा भारतले 21 स्वर्ण 27 रजत र 37 कांस्य पदकका साथ कुल 85 पदक जितेको छ र पदक तालिकामा चौथो स्थान प्राप्त गरेको छ। अब समाचार विस्तारमा। विदेश मन्त्री डाक्टर एस जयशंकरले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा, आपूर्ति श्रृङ्खला, लचिलोपन र कनेक्टिभिटी, उदयमान र मध्यम शक्तिका लागि महत्त्वपूर्ण एजेन्डा भएको बताउनु भएको छ। आज नयाँ दिल्लीमा 62 म्युनिक सुरक्षा सम्मेलनमा बोल्नुहुँदै जयशंकरले ग्लोबल साउथ र ग्लोबल नर्थका उदयमान र मध्यम वर्गीय देशहरूको साझा लक्ष्य रहेको र यो निकै सान्दर्भिक हुने बताउनुभयो। विदेश मन्त्रीले विश्व परिवर्तन हुँदै आएको एजेन्डा र परिदृश्य परिवर्तन हुँदैछ र उदयमान र मध्यम वर्गीय देशहरूबीच सहकार्यका लागि महत्त्वपूर्ण एजेन्डा देखा परिरहेको बताउनुभयो। डाक्टर जयशंकरले उदयमान र मध्यम शक्तिले सञ्चालित परिवर्तनशील परिदृश्यले अमेरिकाको बदलिँदो स्थिति, चीनको उदय र बढ्दो अन्तर्निर्भरताको बहसलाई जन्म दिएको बताउनुभएको छ।
1: दुनिया में कुछ ऐसे देश हैं जो उपनिवेशवाद से बाहर निकलकर अपनी अर्थव्यवस्थाओं को आगे बढ़ा रहे हैं। भारत इसका एक अच्छा उदाहरण है। वहीं कुछ विकसित देश भी पुराने गठबंधनों और व्यवस्थाओं से आगे बढ़कर अपनी स्वतंत्र भूमिका तलाश रहे हैं। इसलिए उभरते देशों में एक तरफ ग्लोबल साउथ है और दूसरी तरफ ग्लोबल नॉर्थ। दोनों के उभरने के तरीके अलग हैं, लेकिन दोनों की एक समान इच्छा है, दुनिया में अपनी अहमियत और प्रभाव बढ़ाना। यही वो बात है जो दोनों देशों को एक दूसरे से जोड़ती है।
0: उपराष्ट्रपति सीपी राधाकृष्णनले आज भन्नुभएको छ कि वास्तवमै विकसित भारतले आफ्ना नागरिक, पारिवारिक मूल्य मान्यता, सुदृढ चरित्र भएका युवा र समाजभित्रको करुणामा विश्वास राख्नुपर्छ। उहाँले क्षमा माग्ने उद्देश्यले आयोजित महापर्व क्षमापना नामक महासभामा यी कुराहरू व्यक्त गर्नुभयो। यो कार्यक्रम नयाँ दिल्लीमा भगवान महावीर मेमोरियल कमिटी र जैन महासभाद्वारा आयोजित गरिएको थियो। उपराष्ट्रपतिले यस अवसरमा क्षमा, मैत्रीभाव, अहिंसा र आत्मशुद्धिका विश्वव्यापी मूल्यहरू मनाउने समय आएको बताउनुभयो। भारतीय जनता पार्टीले उत्तराखण्डमा हुने द्विवार्षिक राज्यसभा चुनावका लागि दिनेश आर्यलाई आफ्नो उम्मेद्वारको रूपमा चयन गरेको छ। यसैबीच पश्चिम बङ्गालमा राज्यसभाको एक सिटको लागि हुने उपचुनावमा रुक्मिणी मल्लिकलाई उम्मेद्वार घोषित गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिले यी दुवै नामलाई अनुमोदन गरेको छ। उत्तर प्रदेश, उत्तराखण्ड र पश्चिम बङ्गालमा राज्यसभा सिटका लागि यसै महिनाको 16 तारिकमा मतदान हुनेछन्। उत्तर प्रदेशमा 10 र उत्तराखण्डमा एक राज्यसभा सिटका लागि चुनाव हुनेछ। साथै पश्चिम बङ्गालमा राज्यसभाको एक सिटका लागि उपचुनाव गराइनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि हाम्रो सोसल मिडिया ह्यान्डल @xaiarnews खरसाङ अनि फेसबुक आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले भदोही जिल्लाको नाम अब सन्त रविदास नगर भदोही राखिने घोषणा गर्नुभएको छ। उहाँले भदोहीमा आयोजित एक कार्यक्रमको क्रममा यो घोषणा गर्नुभएको हो। 1340 करोड रुपियाँभन्दा बढी लागतका 112 विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास पनि उहाँले गर्नुभयो। कार्मिक लोक शिकायत तथा पेन्सन मन्त्री डाक्टर जितेन्द्र सिंहले भोलि नयाँ दिल्लीमा आयोजित हुने 17 पेन्सन अदालतको अध्यक्षता गर्नुहुनेछ। यस कार्यक्रममा 80 वर्षभन्दा माथिका सुपर सिनियर पेन्सनभोगीहरू र पारिवारिक पेन्सनभोगीहरूको 897 लामो समयदेखि थातीमा रहेका गुनासोहरूको समाधान गरिनेछ। डाक्टर सिंहले यस वर्षको 13 मईमा आयोजित 16 पेन्सन अदालतका सफलताका कथाहरू समेटिएका संक्षिप्त पोस्टरहरू सार्वजनिक गर्नुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवाको 25 वर्ष पूरा गर्दै हुनुहुन्छ। यो यात्रा अटुट प्रतिबद्धता र जनसेवाबाट राष्ट्र सेवातर्फको रूपान्तरणको मार्गदर्शन सिद्धान्तबाट निर्देशित छ।

0: सेवा र सुशासनको यसै दृष्टिकोणबाट प्रेरित भई सरकार 2047सम्ममा विकसित भारतको लक्ष्य प्राप्त गर्न निरन्तर लागिपरेको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत यस समर्पणले मानिसहरूको जीवनमा परिवर्तन ल्याएको छ। आजको विशेष श्रृङ्खलामा हामी चर्चा गर्नेछौँ कि कसरी तीनवटा आपराधिक कानुनहरू मार्फत न्यायलाई सहज र सुलभ बनाएर यस दृष्टिकोणलाई कार्यान्वयन गरिएको छ। यी तीन कानुनहरू हुन् भारतीय न्याय संहिता 2023, भारतीय नागरिक सुरक्षा संहिता 2023 र भारतीय साक्ष्य अधिनियम 2023। यसबारे प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं भन्नुहुन्छ,
1: भारतीय न्याय संहिता का मूल मंत्र है सिटीजन फर्स्ट। ये कानून नागरिक अधिकारों के प्रोटेक्टर बन रहे हैं, ईज ऑफ जस्टिस का आधार बन रहे हैं। पहले FIR करवाना भी कितना मुश्किल होता था, लेकिन अब जीरो FIR को भी कानूनी रूप दे दिया गया है।
0: केन्द्रीय शिक्षा तथा पूर्वोत्तर क्षेत्र विकास राज्य मन्त्री डाक्टर सुकन्त मजुमदार सिक्किमको गान्तोकको औपचारिक भ्रमणमा हुनुहुन्छ। यो दुई दिनको भ्रमण आज अनि भोलिसम्मको लागि तय गरिएको छ। कृषि तथा किसान कल्याण र ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानले आज प्रधानमन्त्री आवास योजना ग्रामीण 2.0 अन्तर्गत आन्ध्र प्रदेशका लागि 3 लाख घरहरूका लागि 3,600 करोड रुपियाँ बराबरको पहिलो किस्ता जारी गर्नुभयो। मुख्यमन्त्री एन चन्द्रबाबु नायडूको उपस्थितिमा गुन्टुर जिल्लामा आयोजित एक कार्यक्रममा उहाँले यो घोषणा गर्नुभयो। मन्त्री चौहानले 3D कंक्रीट प्रिन्टिङ प्रविधि प्रयोग गरी निर्माण गरिने देशको पहिलो पाइलट आवास परियोजनाको शिलान्यास पनि गर्नुभयो। यस पहल अन्तर्गत 14 करोड रुपियाँको लागतमा 177 घरहरू निर्माण गरिनेछ। सभालाई सम्बोधित गर्नुहुँदै मन्त्री चौहानले राज्यभरि विकासलाई गति दिन र यसलाई देशकै अग्रणी राज्य बनाउन केन्द्र र आन्ध्र प्रदेश सरकारले सहकार्य गरिरहेको बताउनुभयो। जापानको नागोयामा आयोजित भएको 2026 एसियाली खेलको औपचारिक समापन भएको छ। यस कार्यक्रमका 2030 एसियाली खेलको आयोजक राष्ट्र कतरलाई खेलको मसाल र ध्वज हस्तान्तरण गरियो। सुटिङमा 2 स्वर्ण र रजत पदक जितेर निरु ढाण्डाले समापन समारोहमा भारतीय टिमको ध्वजवाहकको रूपमा नेतृत्व गरेकी थिइन्। भारतले कुल यस प्रतिस्पर्धामा 85 पदक जितेको छ, जसमा 21 स्वर्ण, 17 रजक र 37 कांस्य पदक छ। पदक तालिकामा भारतको स्थान 4 रहेको छ। मुख्य समाचार एकचोटि फेरि। उपराष्ट्रपति सिपी राधाकृष्णनले भन्नुभएको छ, विकसित भारतले आफ्नो नागरिक पारिवारिक मूल्य मान्यता सुदृढ चरित्र भएका युवा र समाजभित्रको करुणामा विश्वास राख्नुपर्छ। विदेश मन्त्री डाक्टर एस जयशंकरले 62 मुनिक सुरक्षा सम्मेलनमा शान्ति सुरक्षा आपूर्ति श्रृङ्खला लचिलोपन कनेक्टिभिटी उदयमान शक्तिहरूका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। र जापानको नायोगमा आयोजित एसियाली खेल औपचारिक रूपमा सम्पन्न भएको छ। भारतले 85 पदक जितेर 4 स्थान प्राप्त गरेको छ। अहिलेलाई समाचार पूरा भयो। आगामी समाचार लिएर भोलि बिहान 7:25 पुनः आउनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
2: श्रोताहरू, अब प्रस्तुत छ कार्यक्रम युवावाणी।

संगीत विचार कविता प्रेरणा र युवाहरूका आवाजहरूलाई एकै ठाउँमा समेट्ने हाम्रो युवावाणी कार्यक्रममा तपाईँहरूलाई हामीले लिएर जानेछौँ रमाइलो यात्रामा, जहाँ जीवनका मिठा पलहरू, सङ्घर्षका कथा र सङ्गीतका सुन्दर धुनहरूलाई समेटेर तयार गरिएको छ आजको कार्यक्रम। श्रोता मित्रहरू, युवावाणी केवल एउटा कार्यक्रम मात्र होइन, यो युवाहरूको सोच भावना सृजनशीलताको एउटा सुन्दर मञ्च पनि हो। यहाँ युवाहरूका सपना, चाहना, सङ्घर्ष र सफलताका कथाहरू गुन्जिरहन्छन्। आजको कार्यक्रममा तपाईँहरूले सुन्नुहुनेछ केही मन छुने नेपाली गीतहरू, एउटा प्रेरणादायी विचार, युवाहरूका अनुभव र अन्त्यमा एउटा स्वरचित गीत। त्यसैले कार्यक्रमको अन्तिम क्षणसम्म हामीसँगै रहनुहोला। अब कार्यक्रमलाई सुरुवात गरौँ एउटा मिठो गीतबाट।

आजको समय युवाहरूको समय हो। देशको विकास, समाजको परिवर्तन र नयाँ सोचको सुरुवात युवाहरूबाट नै हुन्छ। आजको कार्यक्रममा हामी एउटा सानो विचार युवाको शक्ति विषयमा प्रस्तुत गर्दैछौँ। युवा भनेको उमेर मात्र होइन, युवा भनेको ऊर्जा हो, युवा भनेको सपना हो, युवा भनेको परिवर्तनको सुरुवात हो। यदि युवाले आफ्नो सोचलाई सकारात्मक बनायो भने समाज स्वतः परिवर्तन हुन्छ। हामीले देखिरहेका छौँ आजका युवाहरू शिक्षा, प्रविधि, कला, खेलकुद र उद्यमशीलताको क्षेत्रमा निकै अगाडि बढिरहेका छन्। तर कहिलेकाहीँ निराशा, दबाव र असफलताले उनीहरूलाई रोक्न खोज्छ। तर याद राख्नुहोस्, असफलता अन्त्य होइन, सफलताको पहिलो पाइला हो। त्यसैले हरेक युवाले आफ्नो सपना पुरा गर्न साहस गर्नुपर्छ। अब यही प्रेरणालाई अघि बढाउँदै सुनौ अर्को एउटा सुन्दर गीत।

आदरणीय श्रोता मित्रहरू, जीवन एउटा यात्रा हो जहाँ हरेक दिन हामी नयाँ कुरा सिकिरहेका हुन्छौँ। आजको युवावाणीमा हामी एउटा सानो अनुभव साझा गर्न चाहन्छौँ। एकजना युवकले भनेका थिए, जब म सानो थिएँ मलाई लाग्थ्यो सफल बन्न सजिलो हुन्छ, तर जब म जीवनको वास्तविक यात्रामा निस्किएँ तब थाहा भयो कि सफलता सङ्घर्षको अर्को नाम रहेछ। सफल मानिसहरू जन्मन्दैनन्, उनीहरू बनाइन्छन्। उनीहरूको जीवनमा धेरै सङ्घर्ष हुन्छ, धेरै असफलता हुन्छ, तर उनीहरू कहिले हार मान्दैनन्। हामीले इतिहासहरूमा धेरै उदाहरणहरू देखेका छौँ। धेरै महान व्यक्तिहरूले आफ्नो जीवनको सुरुवात निकै कठिन परिस्थितिबाट गरेका थिए, तर उनीहरूको एउटा गुण समान थियो, त्यो हो आत्मविश्वास। यदि तपाईँले आफूमाथि विश्वास गर्नुहुन्छ भने संसारले पनि तपाईँलाई विश्वास गर्छ। त्यसैले श्रोता मित्रहरू,

जीवनमा चाहे जस्तो सुकै परिस्थिति किन नआओस् कहिले हार नमानि अगाडि बढिरहनुहोस्। अब फेरि कार्यक्रमलाई रमाइलो बनाउनका लागि अर्को एउटा सुन्दर गीत हजुर समक्ष राख्न गइरहेको छु।

सङ्गीत भनेको भावना हो, सङ्गीत भनेको आत्माको आवाज हो। जब शब्दहरूले भावना व्यक्त गर्न सक्दैनन् तब सङ्गीतले हाम्रो मनका कुरा बोलिदिन्छ। सङ्गीतले दुःखमा सान्त्वना दिन्छ, खुसीमा रमाइलोपन थपिदिन्छ र जीवनलाई अझ सुन्दर बनाइदिन्छ। त्यसैले त भनिन्छ, जहाँ शब्दहरू समाप्त हुन्छन् त्यहीँबाट सङ्गीत सुरु हुन्छ। आजको कार्यक्रममा हामी विभिन्न शैलीका गीतहरू प्रस्तुत गरिरहेका छौँ ताकि तपाईँहरूको समय अझ रमाइलो बनोस्। अब सुनौ अर्को एउटा लोकप्रिय गीत।

आदरणीय श्रोता मित्रहरू, अब प्रस्तुत छ एउटा सानो प्रेरणादायी कथा। एकजना किसानको छोरा थियो। उसले सानो गाउँमा जन्मिएर पनि ठुलो सपना देख्थ्यो। गाउँका मानिसहरूले उसलाई भन्थे, तिमीबाट केही हुँदैन। तर उसले त्यो कुरा कहिले मनमा राखेन। उसले निरन्तर मेहनत गरिरह्यो। समय बित्दै गयो। एक दिन ऊ आफ्नो क्षेत्रमा निकै सफल भयो। जब मानिसहरूले उसलाई सोधे, तिमीले कसरी सफलता हासिल गर्यौ, तब उसले मुस्कुराउँदै उत्तर दियो, मैले अरूको शंका होइन आफ्नै विश्वास सुने। यो कथा हामी सबैका लागि एउटा ठुलो सन्देश हो। यदि तपाईँ आफूमाथि विश्वास गर्नुहुन्छ भने कुनै पनि सपना असम्भव हुँदैन। अब कार्यक्रमलाई अघि बढाउँदै सुनौ अर्को एउटा मिठो गीत।

अब हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ र अन्त्यमा प्रस्तुत छ एउटा स्वरचित गीत। गीतको शीर्षक छ कस्तो माया। खै कस्तो माया लाए मैले, न त तिमीलाई भुल्न सके, न कसैलाई आफ्नो बनाउन सके। खै कस्तो माया लाए मैले, जुनी बिताउने सपनाहरू कसरी भुलिदियौ तिमीले, सँगै बिताएका पलहरू कसरी मेटायौ तिमीले। खै कस्तो प्रेम गरे मैले, न तिमीलाई आफ्नो बनाउन सके, न अरूलाई तिम्रो ठाउँ दिन सके। खै कस्तो माया लाए मैले, बिस्तारै बिस्तारै काटिँदैछ दिनहरू, जति काटिँदैछ उत्तिकै यादमा आउँछ सम्झनाहरू, मनमा प्रश्नहरू आउँछ कि यति सस्तो थियो र हाम्रो माया, जति सजिलो तिमीले छोड्यौ मात्र तिम्रो यादहरूको छाया। खै कस्तो माया लाए मैले, न तिमीलाई भुल्न सके, न कसैलाई आफ्नो बनाउन सके। खै कस्तो माया लाए मैले,

आदरणीय श्रोता मित्रहरू, आजको युवावाणी कार्यक्रमलाई यति नै। आशा छ आजको कार्यक्रमले तपाईँहरूलाई मनोरञ्जन सँगै केही सकारात्मक सोच पनि दिएको छ। र अबलाई प्रस्तुत योजना मोरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा। हवस् त, नमस्ते।

0: श्रोताहरू अब प्रस्तुत छ सेवा संकल्प अभियान बारे विशेष प्रस्तुति।
1: नमस्कार, आजको चर्चा चौतारीमा हामी कुरा गर्नेछौँ वनवासी कल्याण आश्रमको जिल्ला राज्य र राष्ट्रिय खेल प्रतिस्पर्धा र प्रधानमन्त्री नरेन्द्र मोदीको खेलो इन्डिया आन्दोलन जो आज विभिन्न संघ संस्था र जनताको जन आन्दोलन बनिसकेको छ। र आज हामीसँग उपस्थित हुनुहुन्छ वनवासी कल्याण आश्रमका दार्जिलिङ जिल्लाका संयोजक श्री बलराम शर्मा। उहाँका साथ हामीसित उपस्थित हुनुहुन्छ महेन्द्र थापाजी हुनुहुन्छ र कल्याण आश्रम विज्ञान मञ्च दार्जिलिङ शाखाको प्रभारी हुनुहुन्छ। र यसै क्रममा हामीसित उपस्थित हुनुहुन्छ प्रेम बहादुर मल्ल र उहाँ दार्जिलिङ जिल्लाको वनवासी कल्याण आश्रमको उपाध्यक्ष हुनुहुन्छ। र यसै क्रममा हामीसित उपस्थित हुनुहुन्छ अरुण कुमार खवासी र उहाँ पनि वनवासी कल्याण आश्रमको प्रचार प्रसार सचिव। र आज सेल्पुको केएन मेमोरियल विद्यालय एकाडेमीको प्रांगणमा वनवासी कल्याण आश्रमले दार्जिलिङ जिल्ला स्तरीय वनवासी खेल महोत्सवको आयोजन गर्यो, जसमा विभिन्न विधामा जसरी दौड, हाई जम्प, लङ जम्प, सर्ट फुट र अन्य कतिपय खेल प्रतिस्पर्धाहरूमा खेलाडीहरूले भाग लिए र आजको यो खेलका विजेताहरूले पश्चिम बंगाल राज्य स्तरीय वनवासी खेल महोत्सव बानरहाटमा आयोजित हुनेवाला छ र यसमा विजेता खेलाडीहरूले राज्य स्तरको खेलमा प्रतिस्पर्धा गर्न पाउनेछन्। बलरामजी, महेन्द्रजी, मल्लजी र अरुणजी, तपाईँहरूलाई आकाशवाणी समाचार खरसाङको यस चर्चा चौतारीमा स्वागत छ। म अशोक चौरसिया। श्रोतागण, त अब चर्चा सुरु गरौँ। बलरामजी, आज जुन आदिवासी या वनवासी खेल महोत्सवको आयोजन सेल्फो सिटोङ खण्ड 3 आयोजित गरियो, यसबारे तपाईँ के भन्नुहुन्छ?
2: आज विशेष गरेर वनवासी कल्याण आश्रम दार्जिलिङ जिल्ला समितिले यस सेल्फो सिटोङमा एक दिवसीय वार्षिक खेलकुद आयोजना गर्यो र विशेषै हामी के भन्न चाहन्छौँ भने यो जुन एथलेटिक्स गेम हामीले गरेको छौँ र एथलेटिक्स गेम यथावत रहोस् अनि आउनेवाला दिनमा हाम्रो युवा युवती भाइ बहिनीहरूलाई उच्च स्तरीय मञ्च प्रदान गर्नुको लागि कल्याण आश्रमले प्रत्येक वर्ष यसरी सेलेक्सन प्रतियोगिताहरू गर्छ र यसरी नै हामी उच्च स्तरीय मञ्च प्रदान गर्नुको लागि नै यस खेलकुद हामी आयोजना गर्न गइरहेको छौँ।
1: बलरामजी, आज खेलकुद त आयोजन गर्नुभयो र यसमा कुन कुन प्रकारको खेलहरू यानि एथलेटिक्स खेलहरू भए र यसमा कतिजना र कुन कुन उमेरको युवाहरूले युवतीहरूले नानीहरूले भाग लिए?
2: यसमा 100 मिटर, 200 मिटर, 800 मिटर, 1500 मिटर अनि लङ जम्प र सर्टफुटमा हामीले खेल आज आयोजना गर्यौँ र यसमा 14 वर्षदेखि 17 वर्षसम्म सब जुनियर र जुनियर 17 वर्षदेखि 20 वर्षसम्मका नानीहरूले भाग लिए।
1: अनि यसमा यो प्रतिस्पर्धाहरूमा प्रथम, द्वितीय, तृतीय हुनेहरूले राज्य स्तरमा कहिले र कहाँ प्रतियोगिता र प्रतिस्पर्धा गर्नेछन्?
2: जुन खेलाडी प्रथम अनि द्वितीय स्थान ओगटेका छन् उहाँहरू जलपाइगुडी जिल्लाको बानरहाटमा 31 अक्टोबर अनि 1 नोभेम्बरमा हुन गइरहेको स्टेट लेभल खेलमा भाग लिनुपर्नेछ अनि स्टेट लेभलमा प्रथम स्थान ओगट्ने खेलाडी उडिसाको कलिङ्ग स्टेडियममा डिसेम्बर महिनाको 28, 29, 30 तारिक यसै वर्षको अन्तिम वर्षमा उहाँ भाग लिन जानुपर्नेछ।
1: बलरामजी, प्रधानमन्त्री नरेन्द्र मोदीजीले खेलो इन्डिया मिसन सुरु गर्नुभएको छ र त्यो आज जन आन्दोलन बनेर गएको छ र खेलो इन्डिया मिसनकै यो कतै पार्ट त होइन?
2: कल्याण आश्रमको विभिन्न आयामहरू चल्छ र विभिन्न आयामहरूमा एउटा आयाम हो खेलकुद आयाम र यो खेलकुद आयाम वर्षै पछि हुन्छ, वार्षिक हुन्छ र यो कल्याण आश्रमको आफ्नै एक्स्ट्रा आयाम हो, यो आफ्नो आयाम हो, यसले गर्दाखेरि यो खेलो इन्डियासँग यो जोडिएको छैन।
1: हजुर, तर खेलो इन्डियाले गाउँ गाउँतिर स्कुल स्कुलबाट खेल प्रतियोगिता, खेल प्रतिवादी, खेल ट्यालेन्टलाई विकसित गर्ने जुन काम गर्दैछ त्यही काम त तपाईँहरूले पनि गर्दैछ। र यो त्योसँग र तपाईँहरूको प्रोग्राम त प्रायः प्रायः झन्डै मेल खान्छ होइन?
2: मेल खान्छ, त उहाँहरूले सहयोग गर्न सक्नुहुन्छ हामीलाई, तर हाम्रो सबै खेलाडीदेखि लिएर खेलकुददेखि लिएर अल इन्डियाले जुन खेल दिएको छ हामीलाई, अल इन्डिया स्तरमा जुन चाहिँ खेल सेलेक्सन भएर आएको छ अल इन्डियाको क्याबिनेटले गरेको छ, त्यही खेल नै हामी जिल्लाबाट स्टेट स्टेटबाट हामी नेसनल पुऱ्याउँछौँ।
1: माने भारत सरकारले जुन जुन प्रकारको खेललाई नोटिफाई गरेको छ,
2: हजुर,
1: त्यो खेलहरूलाई तपाईँहरूले प्रमोट गर्ने काम
2: भारत सरकार भन्दा पनि वनवासी कल्याण आश्रमको टिमले।
1: ठिक छ। अनि बलरामजी, आज जुन यो प्रतिस्पर्धा भयो यसमा केवल वनवासी यानि सिडुल ट्राइब नानीहरूलाई लिएर कार्यक्रम गरियो, यसको कारण के होला?
2: वनवासी कल्याण आश्रम विशेष वनवासी समाजलाई उत्थान गर्ने सङ्गठन भएको नाताले गर्दाखेरि हामीहरू सेड्युल ट्राइब नानीहरूलाई नै विशेष ध्यान दिन्छौँ र वनवासीलाई नै विशेष हामी ध्यान दिन्छौँ, अनि यसमा राई जातिहरूले चाहिँ खेल्नु पाउनेछ, भाग लिनु पाउनेछ।
1: अच्छा, माने जो घोषित सेड्युल ट्राइब छन् त्यसमा राई समाजले पनि
2: भाग चाहिँ लिनु पाउँछ,
1: भाग लिने अनुमति
2: दिएको
1: तपाईँहरूले दिनुहुन्छ। र यसो देखिन्छ जनजाति समाजमा खेलको प्रति ऊर्जा चासो देशभरि धेरै देखिन्छ, क्या त्यो ऊर्जालाई तपाईँहरूले एउटा ट्यालेन्टको रूपमा विकसित गर्ने, खोजी गर्ने र मञ्च प्रदान गर्ने काम त कतै गरिरहनु भएको छैन?
2: हजुर, गरिराखेको छौँ हामीले। हाम्रो वर्षपछि खेलकुद चल्छ, अनि जग्गा जग्गामा गाउँ गाउँमा हाम्रो खेलकुद केन्द्रहरू चल्छ, त्यही खेलकुद केन्द्रबाट हाम्रो खेलाडीहरू जिल्ला स्तर खेलमा आउँछन्, र विगत वर्षहरूमा पनि कालिम्पोङमा थुप्रै गोल्ड मेडलहरू कालिम्पोङ जिल्लाबाट ल्याइसकेको छ है, नेसनल जितेर। त्यसले गर्दा अब यस वर्ष पनि अब हेरौँ, नेसनल जान्छन् हाम्रो नानीहरू र गोल्ड मेडल ल्याउँछन् भन्ने हाम्रो आशा छ, र कल्याण आश्रमले यसरी नै प्रत्येक वर्ष नै काम गरिराखेको छ खेल जगतमा।
1: हजुर, महेन्द्र थापाजी, तपाईँले एउटा सेकेन्डरी विद्यालय पनि चलाउनुहुन्छ सिटङ जस्तो ठाउँमा, र यहाँ पनि विद्यार्थीहरूको स्ट्रेन्थ तपाईँको विद्यालयमा राम्रो रहेको मैले जानकारी पाएँ, र खेलो इन्डिया मुभमेन्ट जुन प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशमा प्रत्येक विद्यालय, कलेज, विश्वविद्यालय र गाउँ सहरसम्म एउटा जन आन्दोलन भएको छ, र त्यसमा तपाईँको स्कुल र त्यो खेलो इन्डिया यो मिसन र मुभमेन्ट आन्दोलनबारे के भन्नुहुन्छ?
3: विशेष खेलो इन्डियाको कुरा गर्नुपर्दाखेरि भारतवर्षमा तपाईँको आज जबसम्म मोदी सरकार आउनुभन्दा अगाडि चाहिँ तपाईँको एकदमै खेलकुदमा चाहिँ हामी पछाडि थियौँ विश्वमा चाहिँ। जब भारत सरकारमा सरकार परिवर्तन भएपछि चाहिँ तपाईँको जुन प्रकारले द्रुत गतिमा परिवर्तन आएको छ, जस्तै तपाईँको बक्सिङमा भयो, हकीमा भयो, फुटबलमा भयो, अनि क्रिकेट त पहिल्यैदेखि खेल्ने हो, त्यति मात्रै नभएर विशेष गरेर एकदमै विभिन्न अनौठो खेलकुदहरूलाई पनि भारत सरकारले चाहिँ प्रोत्साहन दिनुहुँदैछ। अनि तपाईँले सोध्नुभएको प्रश्नमा हाम्रो स्कुल र खेलो इन्डिया, हेर्नुहोस्, अब हामी त एउटा दुर्गम क्षेत्रमा भएको स्कुल हो, र यसमा हामीलाई खेलो इन्डियासँग जोडिनु हामीलाई निकै साह्रो पर्छ, र साह्रो पर्दाखेरि चाहिँ के हुन्छ भनेदेखिलाई हामीलाई अब वनवासी कल्याण आश्रम भन्नुहुन्छ, उहाँहरूसँग हामी जोडिन्छौँ, अनि हाम्रो जति पनि गाउँ एरियामा भएका नानीहरूलाई हामी लिएर हामी खेल्ने कोसिस गर्छौँ। गर्दाखेरि चाहिँ अब नानीहरूले पनि कति नानीहरूले चाहिँ यसमा राम्रो तपाईँको अब राम्रो मौका पाउँछन् माथि गएर भारतको निम्ति अझै नाम रोशन गर्नको निम्ति।
1: हजुर, यो खेलो इन्डिया जुन मिसन छ यो एउटा जन आन्दोलन भइरहेको छ, र यसले खेलको क्षेत्रमा जिल्ला, राज्य, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा थुप्रो खेलाडीहरू विकसित गरेको छ, यसबारे तपाईँ के भन्नुहुन्छ?
3: जस्तै अब तपाईँले भन्नुहुँदैछ खेलो इन्डियाले विकसित गरेको खेलाडीहरू भन्नुहुँदैछ, आज ज्वलन्त उदाहरण आज जुन चाहिँ एसियन गेम भइरहेछ, 20 एसियन गेम भइरहेको छ, त्यहाँनिर हाम्रो महिलाहरूले रिलेमा स्वर्ण पदक जितेका छन्, त्यति मात्रै नभएर
2: सुटिङमा
3: जितेका छन्, त्यतिमा पोल वर्ल्ड त्यसमा छन्, अनि लङ जम्पमा पनि मेडलहरू आउन थालेका छन्, र खेलो इन्डिया चाहिँ एउटा यस्तो हो तपाईँको एउटा चाहिँ एउटा जनआन्दोलन हो विशेष गरेर युवाहरूको निम्ति.
4: हजुर.
3: अनि यसमा के हुन्छ भनेर भन्दाखेरि मैले जानेको चाहिँ उहाँहरूको एउटा प्लान गभर्मेन्टको एउटा प्लान छ. के प्लान भन्दाखेरि चाहिँ प्रत्येक स्कुलहरूलाई यसलाई संलग्न गराएर अनि त्यहाँदेखि तपाईँको कलेजहरूलाई संलग्न गराएर अनि युनिभर्सिटिजहरूलाई संलग्न गराएर अनि सबैबाट गरेर स्टेटमा अनि स्टेटबाट तपाईँको राष्ट्रिय खेलाको निम्ति चाहिँ उहाँले जुन आन्दोलन गर्नुहुँदैछ खेलप्रतिको आन्दोलन यसमा चाहिँ अब यसको चाहिँ कुनै प्रकारले पनि यसलाई चाहिँ अब हामीले नकार्न चाहिँ सक्दैनौँ र आउने दिनमा खेलो इन्डियाको द्वारा चाहिँ भारतको भविष्य चाहिँ एकदम उज्जवल देख्छु.
4: हजुर हजुर. यानि खेलो इन्डियाले देशमा एउटा परिवर्तन ल्याइरहेको छ खेलको क्षेत्रमा.
3: अवश्य.
4: र विद्यार्थीहरूमा खेल्ने प्रतिभा र चासो बढेको छ र जुन ट्यालेन्ट्सहरूले गाउँघरमा अनदेखा गरेर बसेका थिए त्यस्तो प्रतिभाशाली खेलाडीहरूलाई खोज्ने उनीहरूलाई अझै तिखार्ने अझै योग्य बनाउने र राम्रो मञ्च प्रदान गर्ने काम मोदी सरकारले गरिरहेको छैन त?
3: हजुर.
4: प्रेम बहादुर मल्लजी, प्रधानमन्त्री नरेन्द्र मोदीले खेलो इन्डियाको साथसाथ फिट इन्डिया, अब खेलो इन्डिया त केवल खेलाडीहरूको लागि भयो स्पोर्ट्सम्यानहरूको लागि भयो तर आम मानिसहरूको निम्ति पनि उहाँले एउटा फिट इन्डिया जन आन्दोलन सुरु गर्नुभएको छ.

0: आकाशवाणी खरसाङ अब प्रस्तुत गर्दछ ई कमर्स माथि एक विशेष कार्यक्रम किनबेच औंलाको टुप्पोमै। लेखिका नम्रता लामा, प्रस्तुत पारस चन्द्र आली।
1: सबिना, यति राम्री भएर फेरि आज कतातिर हौ?
2: ए ल भेना,
1: म त अहिले पो सोच्दैछु तिम्रो दिदीलाई नभएर तिमीलाई ल्याएको भए पनि हुन्थेछ हौ।
2: बेसी नजिस्किनुहोस् है भेना, दिदीले चाल पाउनु भयो भने
1: चाहिँ।
2: ए साँच्चै नै भेना, प्रणयले के गर्दैछ अहिले? कम्पनीमा पो काम पायो भनेको होइन, यतै घुमिरहेको देख्छु म त।
1: ल दिदीले भनेन, प्रणयले त एउटा मार्केटिङ कम्पनीमा राम्रो नोकरी पाएको छ नि, 4 महिना ट्रेनिङ गरेर आयो अनि अहिले घरमै बसेर कम्प्युटर र इन्टरनेटबाट आफ्नो काम गर्न पाइँदो रहेछ। कस्तो जमाना आयो, मूल अफिस बेङ्गलोरमा छ भन्छ, काम गर्छ घरमै बसेर।
2: ए मेरो बधाई भनिदिनु है त्यसलाई, मिठाई खानु आउँछ अरे भनिदिनुहोस् एक दिन। साँच्चै जमाना कस्तो बद्लिसक्यो।

0: औ बाबा, तपाईँले त्यो प्रणयलाई यसो राम्ररी सोध्नु नि हौ।
1: के विषयमा सोध्नु हौ?
0: बेङ्गलोरमा काम पाएको भन्छ, यसले घरमै कम्प्युटरबाट अफिस सब कुछ गर्दैछु भन्छ। के हो यसो बाउ भएर याद गर्नु पर्दैन तपाईँले? न त हामीले त्यसले ढाँटेको हो कि?
1: ओहो, अस्ति सबिनाले पनि सोध्दै थिए, निर्मला जमाना कहाँबाट कहाँ पुगिसक्यो। तिमीले होइन अस्ति टिभीमा हेरेर फोन गरेर तिनवटा साडी मगाएको। हेर त, फोन गरेको तिन चार दिनमै तिमीले मन पराएको साडी आयो त।
0: त्यही पनि यसो क्या हो कसो सोध्नु नि हौ बाउ भएर।
1: ल, तिमी चाहिँ सोध्नु सक्दैनौ? खुसुक खुसुक पैसा दिन्छ त छोरालाई।
0: हेर्नु नि, राम्रो कुरा गर्दा पनि भो भो आफै सोध्छु त्यसलाई। प्रणय
2: हजुर,
0: होइन तिमीहरूको कम्पनीको बिजनेस यसरी नै हुन्छ?
2: ला हो, कसरी हौ?
0: अफिस जानु, दोकानहरूतिर यसो सप्लाई गर्नु जानु पर्दैन?
2: आमा, अहिले सब कुरा इन्टरनेटबाटै हुन थालेको छ। इन्टरनेटको प्रयोग गरेर चिजहरू किनबेच गर्नु, किन्नभन्दा अघि अथवा किनिसकेर पनि त्यसबारे जानकारीहरू आदान प्रदान गर्नुलाई अचेलको भाषामा ई कमर्स भनिन्छ। हामीले हाम्रो ग्राहकहरूको निम्ति हाम्रो कम्पनीको प्रोडक्टहरूबारे सम्पूर्ण जानकारी इन्टरनेटमा लोड गरिदिएका हुन्छौँ। ग्राहकहरूले ती जानकारीहरू राम्ररी पढ्छन्, अरू कम्पनीका त्यस्तै प्रोडक्टहरूसित तुलना गर्छन्, विश्वस्त हुन्छन् अनि तब मात्र अर्डर गर्छन्। मलाई यो चिज यतिवटा पठाइदिनु भन्छन् अनि हामी पठाइदिन्छौँ। अब तपाईँहरू पनि घरमै बसेर उहिलेकै जस्तो कुरा गरिरहनुहुन्छ, अन्त कहाँ हुन्छ? त्यो खरसाङ रेडियोमा काम गर्ने माथिल्लो घरको राजीव अङ्कललाई हेर्नुहोस् त।
3: ई कमर्सको बारे हामीले यदि भन्न पर्दाखेरि यो चाहिँ अहिलेको समय अनुसार आवश्यकता पनि हो अनि धेरै सहज पनि छ। ई कमर्स पहिलाको समयमा यो कुराहरू थिएन, किनभने ई कमर्सको लागि अब नेट हुनु जरुरी छ। यो अनलाइनमा हामी फोनको मार्फत होस्, वास्तविकमा ई कमर्स यो अनलाइन बिजनेस हो अनि हामी घरैमा बसेर थ्रु मोबाइल थ्रु इन्टरनेट हामी कुनै सामानहरू लेनदेन गर्न सक्छौँ, हामीले किनबेच गर्न सक्छौँ। यस्तो धेरैवटा वेबसाइटहरू छ जहाँनिर गएर हामीले हाम्रो आवश्यकता अनुसार हाम्रो सामानहरू त्यहाँ हेर्न सक्छौँ अनि त्यसको त्यहाँ प्राइस लेखिएको हुन्छ अनि त्यहाँबाट हामीले मगाउन सक्छौँ भनेदेखि कतिवटा यस्तो पनि वेबसाइट छ जो आफ्नोमा भएको सामानहरू हामीले बिक्री पनि गर्न सक्छौँ। खास कुरो चाहिँ के हो भनेदेखि कुनै पनि प्रडक्ट किन्न अगाडि त्यसको पुरा जानकारी लिनुपर्ने हुन्छ अनि त्यो अनलाइनमा चाहिँ यसको सुविधा छ। तर यो सब हुँदाहुँदै पनि त्यो यसमा चाहिँ अब विश्वास गर्नुपर्छ आउँछ होला भनेर। तर कतिवटा कम्पनीहरू चाहिँ फ्रड हुन्छ र यो ई कमर्स विशेष यो खालको लेनदेनमा चाहिँ अनलाइनमा चाहिँ धोखाधडी पनि हुनसक्छ। र तर यो समयको माग हो, अब अहिले सबैजना व्यस्त छ, व्यस्तताभित्र कतिवटा फेरि धेरैवटा यति बिघ्न प्रडक्टहरू छ हामीलाई त्यसको जानकारी छैन र अनलाइनमा चाहिँ हामीलाई धेरै सुविधा छ। हामी घर बसेर नै धेरैवटा कुराहरूको जानकारी लिन सक्छौँ अनि साथै हामीले सुविधा पनि प्राप्त गर्न सक्छौँ। घर बसी बसी पोस्टल या कोरियर मार्फत हामीले सामान प्राप्त गर्न सक्छौँ।
2: सुन्नुभयो, तपाईँहरू पनि आफूले आफैलाई तयार गर्नुहोस्, अब अलिक अपडेट हुने कोसिस गर्नुहोस्। ओ आमा,

भुक पो लाग्दैछ हौ, खाजा दिनुहोस् न। ला ओ, विशाखालाई फोन पनि गरेको छुइनँ, रिसाइसक्यो होली। कर्म मोक्तानको एउटा गीत थियो जस योञ्जन प्यासीले लेखेको, साह्रै मिठो छ हौ त्यो। म्युजिक त कसले पो गरेको हो भन्दै थियो। ए अँ, राजु सुन्दास। कुन फोल्डरमा छ, कुन फोल्डरमा छ, कुन फोल्डरमा छ? ई भेटे भेटे भेटे भेटे।

0: प्रणय
1: हजुर
0: ल खाजा चिया यहाँ छ पोखीलाई याद गर
1: थ्याङ्क यू मम्मी आमा यो पालिको स्यालेरीले तपाईँलाई के ल्याइदिउँ
0: पर्दैन मलाई बरु पराइसो गिद्धे मन्दिरमा गएर पूजा गर प्रसाद चढा मैले पनि यसो भाकल गरेको थिएँ अँ बरु बाबाको ज्याकेट पुरानो भएको छ तँलाई थाहा
1: छ
0: एउटा राम्रो ज्याकेट किन्दैन बरु बाबालाई
1: हुन्छ अनलाइन मगाइदिन्छु ल यी हेर्नुहोस् त ज्याकेटहरू कुन मन पर्यो
0: यो
1: अँ यो यो यो
0: यो त राम्रो रहेछ दाम हेर्छ भाइ
1: ए पर्खिनुहोस् है
0: अर्जिनल हो कि त
1: यो मगाइदिउँ ल सरप्राइज दिनुपर्छ है बुढालाई
0: ए त्यो त्यो केटी चाहिँ को हो भन् त
1: ए साथी हो साथी
0: अँ साथी हो कि के हो तिमीहरूको केटा साथी चाहिँ हुँदैन नि है केटीहरू मात्रै हुन्छ
1: यहाँ छ त माथि डुमारामको तुलसी शर्मा अङ्कलको छोरा क्या तुलसीराज शर्मा कम्प्युटरको टिचर हो नि ऊ
0: के हो त्यो फोटो कि भिडियो
1: ए यो यो भिडियो हो हेर्नुहुन्छ लु हेर्नुहोस् ल ई कमर्सको बारेमा अलिकति बोलेको छ नि तुलसीले
2: ई कमर्स वा ई व्यवसाय इन्टरनेटको माध्यमद्वारा गरिने व्यापारको सञ्चालन यसद्वारा ग्राहकहरूको लागि किनबेच साथै विभिन्न सेवा तथा व्यवसायहरूको सुविधा पनि उपलब्ध गराइएको छ वर्तमान समयमा कम्प्युटर दूरसञ्चार तथा टेलिभिजन व्यवसायहरूमा धेरै परिवर्तन भइरहेको पाइन्छ यसको मुख्य कारण हो दुनियाँभरिको दूरसञ्चार नेटवर्क हटाइएको ई कमर्सको सुरक्षा गोपनीयता प्रभावशाली बनाउन नियन्त्रित र सुरक्षित प्रौद्योगिक व्यवस्थाहरू गरिएको छ ई कमर्स क्षेत्रमा स्मार्टफोनले यसघरी कम्प्युटरको ठाउँ ओगटेको छ मोबाइलमा कुनै पनि विषयको एप्लिकेसन डाउनलोड गरेर उक्त विषयबारे सम्पूर्ण जानकारी प्राप्त गर्न सकिन्छ ई ब्याङ्किङ ई सपिङ ई टिकट बुकिङ मुभी बुकिङ ई बुक आदिको सुविधा पनि प्राप्त गर्न सकिन्छ ई कमर्सद्वारा साधारण खरिदारी मात्र नगरेर मानिसहरूले ठुलो ठुलो उत्सव विवाह आदिका निम्ति पनि ई कमर्सको भर परेको पाइन्छ र यो सुविधाजनक सिद्ध भएको छ 1900

90 सालदेखि नै वाणिज्य उद्योगहरूले इ कमर्सको सहायताद्वारा आफ्नो उत्पादनलाई समर्थन दिएका थिए। अनलाइन सपिङ नेटवर्क वाणिज्यको एउटा साधन बनेको छ। 21 औं शताब्दीमा अनलाइन व्यापारको निम्ति असीम अवसर प्राप्त एवं प्रतिस्पर्धाको वातावरण बनेको छ। इ कमर्स सामान्य रूपमा इन्टरनेटसँग जडित रहन्छ। इन्टरनेटको वेब एड्रेस कुनै पनि सर्च इन्जिनमा अङ्कित गरेर एन्टर की थिचेपछि यसले सञ्चालकलाई निर्दिष्ट साइटमा पुर्याइदिन्छ। औ यसमा सञ्चालकले आफ्नो इच्छा अनुसार किनबेच नगद सम्बन्धी कार्यहरू गर्न सक्छन्। यसरी इ कमर्सको माध्यमद्वारा कार्य गर्दा घरबाट अथवा कुनै पनि साइबर क्याफे, अफिस, स्कुल आदिबाट गर्न सकिन्छ। निजी ल्यापटप अथवा इन्टरनेट जडित आधुनिक मोबाइल फोन भए उक्त सुविधाको फाइदा सरलता साथ लिन सकिन्छ।

0: प्रीति डिस्ट्रिब्युसन सेन्टरबाट बोल्दैछु। तपाईँले अनलाइनमा सामान मगाउनु भएको थियो?
1: ए हजुर हजुर, मगाएको थिएँ त।
0: हजुर, तपाईँको सामान आएको छ, लिन आउनुहोस्।
1: हजुर,
0: आज बेलुकी 6 बजेसम्म हाम्रो सेन्टर खुल्ला रहनेछ।
1: हुन्छ हुन्छ, थ्याङ्क यू, हुन्छ आउँछु।
2: आमा, आमा, ओ आमा,
0: है
2: बाबाको ज्याकेट आइपुगेछ, म लिएर आउँछु ल।
0: ए हो,
1: मन पराउँछ कि पराउँदैन बुढोले?
0: ए बाबालाई बुढो सुढो चाहिँ नभने, तँ चाहिँ खुब जवान भएछस्।

0: अब आउँछ है
1: के
0: ना ना यो लगाऊ तिम्रो छोरे ल्याइदिएको हेर त कति राम्रो रहेछ
1: के हो के
0: हेर न के रहेछ
1: ज्याकेट राम्रो रङ पो रहेछ त हौ यो त अघिसम्म त्यही थियो के छिटो बजार पुगेर ल्याएछ
2: ए अहिले त यही त फाइदा छ औलाको टुप्पो टुप्पोमै दोकान छ इ कमर्सको यही त फाइदा हो टाइमको पनि बचत
1: सुन सुन त्यसो भन्दा
2: हजुर
1: यसरी अनलाइन सामान किन्दा पनि धेरै ठगी हुन्छ अरे भन्छ नि
2: तपाईँको कुरा त एक प्रकारले ठिकै हो बाबा यो इन्टरनेट पनि नि दुई धारे तरवार नै हो र जानेन भने त ठगिन्छ पनि
1: अच्छा अच्छा
2: इन्टरनेटमा जोसित सम्पर्क गर्यो उसैलाई डिटेल्स चाहिँ बताउनु हुँदैन आफ्नो यो झन् विशेष गरेर नि एटिएम कार्डको नम्बर माग्नेहरू भयो ब्याङ्कको डिटेल्स माग्नेहरू हुन्छ नि
1: यिनीहरूलाई
2: पटक्कै पत्याउनै हुँदैन हेर्नुहोस् ल मेरो मोबाइलमा नि एउटा मेरो साथी छ कि योगान्तर भन्ने उसले यो इ कमर्स बारेमा भनेको कुराहरू छ है म तपाईँलाई सुनाउँछु यहाँ छ कि छैन हेर्छु है
3: इलेक्ट्रोनिक संचार माध्यम मार्फत गरिने व्यापार वाणिज्यको नयाँ क्षेत्र आज विश्वभरि व्यापक रूपमा प्रचलनमा आएको छ इलेक्ट्रोनिक संचारलाई माध्यम बनाएर गरिने व्यवसायलाई नै ई कमर्स भनिन्छ संचार माध्यममा आएको प्रौद्योगिकी विकासले मोबाइल इन्टरनेट टेलिभिजन आदि जन जनमा प्रचलित संचार माध्यमलाई विश्व व्यवसायको एक नयाँ अनि सशक्त वाणिज्यको माध्यमको रूपमा आजको युगमा चिन्हित गरेको छ जसलाई आजकल हामी साधारण भाषामा अनलाइन मार्केटिङ भन्ने गर्दछौँ प्रारम्भिक समयमा मोबाइल तथा इन्टरनेटमा 2D 3D अर्थात् दुई आयामी अनि त्रिआयामी डिजिटल ग्राफिक्स खेलहरूको क्रय विक्रय हुने गर्थ्यो टेलिभिजनको माध्यमद्वारा विभिन्न जनउपयोगी वस्तुहरू जस्तै साबुन दन्तमञ्जन पेस्ट लुगा धुने पाउडर तथा सौन्दर्य प्रसाधन बारे प्रचार प्रसार गरिन्थ्यो सन् 1960 दशकमा नै ई कमर्सको प्रथम सुरुवात भएको भन्न सकिन्छ त्यस्ता कुनै विभिन्न औद्योगिक सङ्घ संस्थाहरूले आपस्तमा DTI अर्थात् इलेक्ट्रोनिक डाटा इन्टरचेन्जको माध्यमले आफ्ना व्यावसायिक डकुमेन्टहरू साटासाट गर्न थालेका थिए सन् 1980 यो प्रचलन विश्वमा व्यापक रूपमा फैलिएर गयो सन् 1990 ई कमर्सलाई नयाँ बाटो दिन सक्यो विश्व स्तरमा इन्टरनेटको जुन प्रसार भएको छ यही नै ई कमर्सको मूल स्तम्भ बनेको छ वर्तमान समयमा ई कमर्स स्वयं नै एक विशालतम उद्योग बनेको छ जसको माध्यमद्वारा हामी सियोदेखि लिएर सम्पूर्ण खाद्य सामग्री लगायत लुगाफाटा जुत्ता खाता किताब इलेक्ट्रोनिक सरसामान गाडीसम्म किन्न सक्छौँ अनि आफ्ना पुराना सामानहरू समेत उचित मूल्यमा पुनः बेच्न सक्छौँ औद्योगिक क्षेत्रमा आज विभिन्न उपयोगिताहरूका साथ ई कमर्स प्रचलित रहेको छ यस अतिरिक्त उपभोक्ताहरूका निमित्त उपयुक्त चयनका भरपूर अवसरहरू व्यावसायिक प्रतिष्ठानहरूले उपलब्ध गराउँदछन् आज समाचार पत्रहरू ई न्युजमा पढ्न उपलब्ध रहन्छन् आज पसलहरूमा भन्दा ई कमर्सका विभिन्न प्रतिष्ठानहरूमा उपभोक्ताहरू अधिक आकर्षित रहेका छन् गुणस्तरको सन्दर्भमा पनि ई कमर्समा उपलब्ध सरसामानहरू धेरै असल श्रेणीका पाइन्छन् मोबाइल फोनहरू ई कमर्सका सशक्त माध्यम बनेका छन् टेलिभिजन ई कमर्सको ठूलो प्रचार प्रसार माध्यम मात्र होइन तर व्यावसायिक रूपमा सोझो लेनदेनको व्यावहारिक केन्द्रबिन्दु बन्न पुगेका छन् कल सेन्टर ई कमर्सको अन्तर्राष्ट्रिय उद्योग हो जसमध्ये BPO अर्थात् बिजनेस प्रोसेस आउट सोर्सिङले विश्वभरि नै जरा गाडेको छ यसबाहेक KPO अर्थात् नलेज प्रोसेस आउटसोर्सिङको माध्यमबाट तकनिकी प्रौद्योगिकी डाक्टरी ज्ञानलाई लिएर व्यवसाय गरिन्छ ई कमर्सको माध्यमबाट आज सम्पूर्ण विश्व बजार एकै ठाउँमा आएको छ वैश्विक स्तरमा आ आफ्ना सरसामानको गुणवत्ता

यतिन्जेल सुन्नुभयो ई-कमर्स माथि एक विशेष कार्यक्रम किनबेच अब औलाको टुप्पोमै। अंशग्रहणमा अलंकार प्रधान, सतिका गुरुङ, शशी थापा अनि सतीश छेत्री, प्रस्तुति सहयोगी विनिता लामा, लेखिका नम्रता लामा तथा प्रस्तुता पारस चन्द्र आले।

हामी आकाशवाणी खरसाङबाट बोलिरहेछौँ। समय रातिको 11:10 अनि 5 सेकेन्ड भयो। यसका साथ अब आजको हाम्रो अधिवेशन यही समाप्त हुन्छ। भोलि बिहान 6:22 पुनः उपस्थित हुनेछौँ FM 103.5 MHz प्रभातकालीन अधिवेशन लिएर। हवस् त, अहिलेलाई म उद्घोषक देवेन्द्र, प्रसारण सहयोगी रिग्देन, प्राविधिक मित्र राजीव सुब्बाज्यू साथै सहयोगी विपनालेलाई आज्ञा दिनुहोस्। शुभरात्रि, जय हिन्द।